0: जय हो हुनता पूर्व जनमको जति दिनु व्यर्थै छ रे यस्तो हार भयो आज मेरो भगवान के नगर्नु गरे
1: मजीका घरमा बढिकन रहेन तिमा छे गन्दा पनि घुम्दै एक दिन दाई परसरी से आए पुगे धनी तारी देऊ मलाई बारी अहिले जान्छु भने थे जसाई

0: पनि काममा सन्त भयो परा छोररी से भन्दै भएन तै पनि इहे नाथके यो अहिले कुकर्म गर्दा मलाई हुन जान्छ शर्मा लागेको छु म हजुरलाई पछु शरीर पनि यो बनाए
1: एकै गुन्ज पुरुषमा तर पनि हुन्छन् ती पागल छोरी आफै कुन भई काम नारीहरूले रोपुन् हरेके गरी

एउटा कुर्सी लिएर काम गर्दै थिए। शत्रुबाहु नारायण कदमका रुखका ऊ माथि चढेर

中郎那他留守干嘛来呢？不说那个不说这比不一般的难呐，不那他的。

0: ध्यान सबै छुचरी शिरामुनिको छक्कै परे स्वर सुनी वंशी धुनीको
1: नारायण
0: ए कसले पा

0: कृष्णाऊ न प्रभु हात्म जमाऊ भव जाला देखी मलाई पार लगाऊ भव जालामा पढेको म दुखीलाई कहिले दर्शन दिने होला प्यारा प्रभु आई नारायण दर्शन दिनु होस्
1: ए हामीलाई पनि

अब शिलोक भन्ने कुरा यो अहिले हालको होइन कि उहिलेका हुन् पुराना कुरा हुन्। यो अहिले पुराना कुराको कसैले ख्याल राख्दैन क्या हो क्या पुरानो भने। हे गौरी सुत हे प्रभु गणपते हे अष्ट सिद्धि पते हे स्वामी गज बगरा हे गुण निदान हे रिद्धि बुद्धि पते हे लम्बोदर हे कदम त बिजुली झैका त लगले खने मेरा दुख सबै फिर नजरती संसार सब देखने हे राधाग्रह का पिताजी मका हे अंधकार का हरी हे छाया पति हे शनीश्वर पिता कोचन हजुर कई सरी हे श्री सूर्य जगत भारी घूमी घूमी सबको विचार गार दिने सारा रोगहरू नाश गराई दिनुहोस् मेरा ऊपर दुख दिने यी पञ्चायनका चरण कमलमा पर्तन गरैमा बसी इनका दुख विनाश गरी सुख दिनन् यी देव कमर कसी गुप्ती नाम धरी सकी नगरमा पस्ने बखतमा पनि कस्तारी सुत कष्ट बोगरी यहाँ उत्रिन आउँला भनी चिन्ता धेर हुँदा युधिष्ठिरजीको मनमा लहर जो गयो सम्झी झट तहाँ जगत जननीको तप गर्न लाग्नु भयो दुखित भई जगदुम्बीको चरणमा धन गर्दछन् जो यहाँ पापको मुक्त भएर भक्तहरू ती पुग्छन् पदम पदमा गाई धाप बिखे गिरे यति भनी सज्जन जाउन रीति गरी झिक्छन् स्वर चले त भक्त दुःखमा पर्दा उतर छिन्दरी प्रभाव यसित जानी जगत जननीको चरणमा मनैले श्री राखी गुरुपति परिन् झर शरणमा स्तुति गरे नि मन भई अति गर स्वर गरी त मन गरे चिन सासै विदिषित नयन भर जलधरी हे दुर्गे सबलाई बर पनि दिने कोमल स्वरूप कि भई त्यो तिम्रो पनि बाला सूर्य सारीको मुख पन्ध्र चन्द्रै जाई चारै बाबु चतुर्मुखै अति कठोर श्रोणी परो धार पनि धारण गर्नुहुने म पर्दछु शरण मङ्गल दिनुहोस् भनी मजुरका रङ जस्ता अति असल बाला छ करमा अधि खुल्ने निपुर मणिजलिचका पाउ परिमा प्रभाल सिमिका झै गरिकन त घुम्ने गगनमा दया तिम्रो पाऊ भनिकन म पर्छु शरणमा चरबाहु बिचमा छ पात्र र असल घण्टा र चग्राई धनु लम्बा हात बिखे छ पात असी असल सोवाए मन के भनु कुण्डल कान बिके खजित छ सुनका हिराहरू लाल जडी शोभा गर्नुहुने जगत जननीको मक्सु दया यो गरी।

0: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
1: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान न्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
0: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र पनि?
1: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9855068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9855068595।

0: हार्दिक निमन्त्रणा। पूर्ण ब्रह्म परमात्मा श्री कृष्णजी का असीम कृपाले सदाझैं यस वर्ष पनि वितक चर्चा तथा श्रीकृष्ण कथाको विशिष्ट सप्ताह आयोजना गरिएको छ। यस अनुष्ठानमा समादरणीय पण्डित श्री सुमन सिलवालज्यूको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन हुने हुँदा सातै दिन सपरिवार उपस्थित भई कथा श्रवण गरी आत्मीय लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौं।
1: कार्यक्रमहरू मिति 2083 साल भदौ 13 गतेदेखि 19 गते श्रीकृष्ण जन्माष्टमीसम्म। समय प्रत्येक दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म। सेवा पूजा आरती र पुष्प अर्पण 10:30 देखि 11 बजेसम्म। स्तुति गायन 11 बजेदेखि दिउँसो 2 बजेसम्म। वितक चर्चा कथा 2 देखि अपरान्ह 3 बजेसम्म श्रीकृष्ण कथा। अपरान्ह 3 देखि 4 बजेसम्म भजन कीर्तन नृत्य र प्रसाद वितरण।
0: स्थान नवनिर्मित कृष्ण मन्दिर भीमेश्वर नगरपालिका छ, कोला डाँडा, रामकोट। भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी श्रीकृष्ण झूला सहित विशेष मेला मनाइनेछ। अध्यक्ष कृष्ण प्रसाद सुवेदी, सदस्य बाबुराम फुयाल। थप जानकारीको लागि सम्पर्क नम्बर 9844014783। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतीले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, डुबाटे पार्टी, दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौं।
2: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
3: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार विहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
2: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
3: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो, खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
2: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
3: सजग बन्नुहोस्, कुनै वखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँडरक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
2: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँडरक्सीमा खर्च गर्नुहुन्छ।
3: त्यसैले आजैबाट सचेत बनौ, जाँडरक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँडरक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँडरक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
2: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिन्चो गाउँपालिका र मेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
0: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
4: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
5: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
5: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
6: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
7: होइन, के एक्लै गुनगुन गरिरहेको?
6: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
7: अनि के भयो त, लगेर पाले भइगयो नि?
6: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
7: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
7: सम्पर्कको लागि 98446 69008, 98446 4669608।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार, भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
8: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
9: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको

0: किन डेन्टल बीच बजारमा लैजान पर्छ क्या तिमीलाई?
1: त्यहाँ के हुन्छ नि?
0: त्यहाँ के हुँदैन? नपत्याए सुन त यहाँ
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
3: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841 57 70 69।
1: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844 39 92 92। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
6: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
4: यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौ।
6: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा,
4: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकै निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध।
6: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान: मिति 2083 साल भदौ 26 गते, ठुलो पातल, चिपचिपे। क्षेत्र: साविक ठुलोपातल गाविस, वडा नम्बर 1 2 3 6 7 8 9। भदौ 26 गते ठुलो पातल निगाले, साविक ठुलोपातल गाविस, वडा नम्बर 4 र 5 जिरी नगरपालिका। भदौ 27 गते नामदु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनज्योति मावि, साविक गैरीमुदी र मिर्गे गाविस।
4: भदौ 29 गते जुगु नीलाकण्ठेश्वर मावि गौरी शंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय, साविक क्षेत्रपा गाविस र साविक जुगु गाविसको गैरी र उर्लेनी। असोज 1 गते मार्बु वडा कार्यालय बैतेश्वर गाउँपालिका वडा नम्बर 7। असोज 2 गते चरीकोट हाम्रो रेडियो हल भीमेश्वर नगरपालिका कालिङचोक बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका। असोज 3 गते रोयल बैंकोइट जडीबुटी काभ्रे प्लान्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू र भदौ 5 गते मुख्य कार्यालय मैना पोखरी बैतेश्वर गाउँपालिका वडा नम्बर 4-5 वडा नम्बर 3 को यार्सा र मजुवा बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को एवो।
6: समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
4: मिति 2083 साल श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
6: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधि भएको हुनुपर्ने।
4: सदस्यता निलम्बन, खारेज वा स्थगन नरहेको हुनुपर्ने।
6: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्ने।
4: 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
6: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनि

0: अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
1: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्ने।
0: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थित जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले मिति 2083 साल असोज 5 गते अन्तिम उपस्थित केन्द्र रहेको सभाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
0: थप जानकारीको लागि मुख्य कार्यालय मैना पोखरी सम्पर्क फोन नम्बर 049-411-030, नामदु सेवा केन्द्र नामदु 9851-32-2136, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851-32-2137, जुंगु सेवा केन्द्र जुंगु 9851-32-2141, चरीकोट सेवा केन्द्र चरीकोट 9851-32-2134, काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851-32-2147।
1: बेसबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका दुलखा।
2: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
2: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
2: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
2: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
2: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
2: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
2: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844-32-2513 र 9804-087-66।
2: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
3: नमस्ते डाक्टर साहब।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको हो। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजन कमलबाट जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्कार अनि सुस्वागतम कार्यक्रम सुनौलो बिहानीको पर्खाइमा बस्नुहुने तमाम आदरणीय श्रोता मित्रमा धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यका लागि हामीले परिचय दिन सिकौं। सुन्दर बिहानीमा नित्य कर्म गरिरहनुभएका आदरणीय श्रोता मित्र, कार्यक्रम सुनौलो बिहानीमा तपाईँलाई हार्दिक स्वागत छ। कार्यक्रममा उपस्थित छौ कार्यक्रम प्रस्तुता म विनिता, पण्डित बत्री प्रसाद सापकोटा अनि लामा गुरु डुक्पा लामा, साथमा हुनुहुन्छ प्राविधिक मित्र सुजन पनि। यो कार्यक्रम रेडियो सैलुङ 92.7 MHz प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ। तपाईँ हाम्रो बिहानीलाई थप सुनौलो बनाउन निकै मिठा र रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईँको संघारमा आउने गर्छौं। कार्यक्रममा राशिफल अंश, कार्यक्रमका झलक, मीठा मीठा शास्त्रीय भजनहरू तपाईँ सामु लिएर आउने गर्छौ। बिहान उदाए जस्तै मनभरि उत्साह र पाखुरीभरि जागर बोकेर बिहानीको स्वागत गरिरहनुभएका तमाम श्रोता मित्र, आखिर सबैको बिहान उस्तै उस्तै गरी बित्ने गर्छ। नित्य कर्मको निरन्तरता, बिहानको व्यायाम, चियापान, खोरानी गोठ, खेतबारी, समाचार श्रवण, पठन, पूजापाठ यस्तै यस्तै महाराउँदै रमाउँदै बरालिँदै हाम्रो बिहान गुज्रने गर्छ। हामी हाम्रो अवस्था अनुसार बिहानहरू बिताइरहेका छौ। यो हामी सबैको दैनन्दिन र कर्तव्य पनि हो अनि जीवन जिउने बहाना पनि हो। यही विविधपनको बीचमा तपाईँलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन र आशावादी गराउन विभिन्न सन्देशमूलक सामग्री लिएर कार्यक्रम सुनौलो बिहानीमा आउने गरेका छौ। कार्यक्रमको शुरूआत गरौं नियमित कार्यक्रम राशिफल अंशबाट। राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बत्री प्रसाद सापकोटा।
1: मान राखुन सबले दुर्योधन समान, कर्णै समान दानमा, तगत श्री बलरामकै जति हो सद्बातकै काममा, राजा धर्म कुमारकै जति होस् श्री ब्रह्म ज्ञान अनि विदुरकै सारी ज्ञान हवस सुजनले मानुन बडाले पनि।
2: नमस्कार, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz म बद्री प्रसाद सापकोटा। आज विक्रम सम्वत 2083 साल श्रावण शुक्ल पक्ष सन् 2026 अगस्त 28 तारिक भाद्र 12 गते शुक्रबार, आज ऋषि तर्पणी पूर्णिमा हो, रक्षाबन्धन गर्नुपर्छ, ऋषिलाई तर्पण गर्नुपर्छ, सकेसम्म व्रत गर्नुपर्छ। अनि दक्षिणायणम वर्षा ऋतौ रौद्र नाम सम्मत सर शतभिषा नक्षत्र सौम्य जोड कुम्भ राशिका पश्चिममा काला चन्द्रमा छन्, सायद गर्दा कष्ट हुने। आजका जोगिनी वायव्यमा छन्, सायद गर्दा पछाडि र बायाँ जोगिनी पार्ने। आजका दिन 31:56 पलेका छन्। उदय 5:41, अस्त 18:27 हुन्छ। अब कार्यक्रम शुरू गरौं राशिफलबाट।
3: मेष राशि हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ। आज बोलीमा राम्रो कुराहरू आउन सक्नेछ, खर्च हुन सक्छ। तपाईँको मनमा अघि गइसकेको बेलाको सम्झना आउन पनि सक्छ अनि त्यसमा आफूले अलिकति धेर तर्क नलिकन अनि बडा समझ पुर्याएर काम गर्दै लैजानुहोस्, बडा राम्रो हुन्छ। वृष राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। सानोतिनो कुराहरूमा केही ठासो ठुसो पनि कतै पर्न सक्ने सम्भावना छ। अतिथिहरूलाई साथ र सहयोग गर्नुपर्ने पनि छ र अतिथिहरूको स्वागत सम्मानहरू राम्रोसँगले गर्नुपर्छ अनि आफूले गर्ने कामहरू सोच विचार पर्याएर गर्दै लैजानुहोस्, राम्रो हुन्छ। मिथुन राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ। तपाईँको बोलीको प्रभाव पर्नेछ, व्यापार व्यवसायबाट राम्रो प्रगति हुन सक्ने सम्भावना देखिएको छ, सामाजिक काम थपिन सक्ने सम्भावना छ। कर्कट राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ। आर्थिक खर्च हुने समय आएको छ र सानातिना काममा पनि ठूलो नै लगानी गर्नुपर्ने अवस्थाहरू आउन सक्ने सम्भावना देखिएको छ। सिंह राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ। तपाईँको मनमा अलिकति केही डर आउँछ कि जस्तो त्यस्तो पनि छ, मनमा चिन्ता हुन पनि सक्छ। तपाईँका शत्रुहरूदेखि अलिकति केही उल्टो कोल्टो नै हुनुहोला, बोल्दाखेरिमा पनि अलिक होस राखेर बोल्नुहोला। सबै कुरा विचार पुर्याएर काम गर्दै लैजानुहोस्, राम्रो हुन्छ। कन्या राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई भोग्य पदार्थ प्राप्ति हुन्छ, खाने चिजहरू पाउन सकिने त्यस्तो छ। आर्थिक मा खलबलहरू नगर्नुहोला, बडो सावधानी अपनाउनुहोला। यातायातको साधन प्राप्त हुन सक्ने सम्भावना देखिएको छ। तुला राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई केही काम मिल्न सक्ने सम्भावना छ। सानो प्रयासले महत्वपूर्ण काम सम्पन्न हुनेछ। विदेशी कारोबार अलिक

0: आइसकेका छौं। तपाईलाई आजको राशिफल अंश कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नु होला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ, रेडियो सैनो सामुदायिक एफएम 92.7 MHz चरीपुर चली ज्ञान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिस्थित हुने बाचाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।
1: भर्खर तपाईँले पण्डित बद्री प्रसाद सापकोटाको मुखार बिन्दुबाट राशिफल अंश सुनिसक्नु भएको छ। अब हामी लामा गुरु डुक्पा लामाबाट लामा राशिफल सुन्दै

0: jese mato bae nge me de du je tungala gya zo yingwa ye sim de nam la shing su zo
1: lasu fafula kasi dele namaskar sewa zole zudulo pa sewdali modus patra anusar lo barga job ka sath na upasthit bhaisakeko chu mamniraj lama pakrin
0: आज विक्रम सम्वत 2083 भदौ 12 गते शुक्रबार अगस्त 28 तारिक बुद्धिस्ट पात्र अनुसार आज दावा दिन बच्योङ 15 गते गाइनीमा बुद्धिस्ट पात्र अनुसार आजको दिनको जोग यस प्रकार छ। आज आफन्त बसी धेरै बेर खानपिन खाने, खाजा खाने, गफ गर्ने, केही मिलमिलाप कुराहरू गर्ने, त्यस्तो दिन राम्रो छैन। छोड़ गरी किस कारण दिन राम्रो छ र आजको योग फल साछु परेको छ, साछु एकदम राम्रो छ, भुमतोङ बाही पे परेको छ, राम्रै छ। आज संघे नावथाएको तिथि परेको छ। आज पूर्णिमाको दिन, आज हिन्दूहरूले आज जनै लाउने पूर्णे र बुद्धिस्टहरूले चाहिँ धर्म कर्म गर्ने यो पूर्णिमा चाहिँ पूर्णे औँसीमा एक छिमेन एउटा मात्रै कुङ्गबत्ती बाल्यो भने धेरै पुण्य प्राप्त हुन्छ र थोरै पाप गर्यो भने धेरै पाप हुन्छ। त्यस कारणले यो पूर्णे महत्वपूर्ण महत्वपूर्णको पूर्णे हो। त्यस कारण यहाँहरूले चाहिँ धर्म कर्म गर्नु होला, राम्रो हुनेछ। लोबर्गा
1: जीवालो मुसाबरुको मिठोला राम्रो देखिएको छ, सबै कुरा राम्रै हुनेछ। लाङ्गो गाईबरुको मिठोला राम्रो देखिएको छ, कुनै पनि बिर्न बाटा छैन। ताक्लो बाघहरूको मिन्टोलाई सिसा देखिएको छ, घर घर सीमा ठाकाटुक हुन्छ, चोट परा सक्छ, होसियार गर्न राम्रो हुनेछ। हेर्दो बिरालो वर्गको मिन्टोलाई सिसा देखिएको छ, घर घर सीमा ठाकाटुक हुन्छ, चोट परा लान सक्छ, होसियार गर्न राम्रो हुनेछ। ढुक्लो गरुल वर्गको मिन्टोलाई राम्रो देखिएको छ, सबै कुरा राम्रै हुनेछ। ढुल्लो रागहरूको मिन्टोलाई सक्छ देखिएको छ, धर्मको टिटी धर्म गर्नुहोस्, पुण्य गर्नुहोस्, राम्रो हुनेछ।
0: तालो घोडा वर्गको मित्रलाई आज धर्म गरी पुण्य कमाउनु पर्ने, धर्म गर्नुहोस्, पुण्य कमाउनुहोस्, राम्रो तपाईँको जोगले बताएको छ। लुक्लो भेडा वर्गको मित्रलाई आज लास्ता भएकोले टाढा यात्रार्थी कारोबार व्यापार व्यवसायी पढाइहरू एकदम सफल भएर जाने देखिएको छ। टेलो बाँदर वर्गको मित्रलाई पनि आज लास्ता यहाँले पनि गर्न खोजेको कामहरू अत्यन्तै सफल भएर जाने तपाईँको जोगले बताएको छ। ज्यालो चरा वर्गको मित्रलाई आज लासा तपाईँको आज गर्नुपर्ने कामहरू एकदम राम्रो हुनेछ र शत्रु हटेर जाने, मित्र जुटेर आउने, केही अधुरो काम सम्पन्न हुने, सोचिएको कुराहरू पूरा हुने तपाईँको जोगले बताएको छ। खिलो कुकुर वर्गको मित्रलाई आज राम्रो यहाँले गर्नुभएको गरिराख्नुभएको काम एकदम सफल प्राप्त हुने पनि जोगले बताएको छ। फाक्लो भन्दल वर्गको मित्रलाई आज राम्रो यहाँले पनि गर्नु खोजेको कामहरू कुनै किसिमको त्यस्तो अवरोध विघ्न बाधा नहुने तपाईँको जोगले बताएको छ। तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला। आजको लो वर्ग जोग तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला। ठेगाना यस प्रकार रहेको छ, रेडियो सेलुङ सामुदाय एफएम 92.7 मेगा चरीकोट चरियाङ दोलखा। यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग गरी कार्य गर्नुहोला। सम्पर्क नम्बर 98 40 92 67 61। सम्पर्क गरी सोध्न सक्नुहुनेछ। भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु। आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टिजेले फ्याफुल्ला। नमस्कार, सेवा शुभ दिन।
2: श्रोताबिन लामा गुरु डुक्पा लामाको राशिफल प्रस्तुतिपछि अब हामी अर्को अंश रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमका झलक तपाईलाई सुनाउनेछौ। कार्यक्रम सुनौलो बिहानी श्रवण गरिरहनु भएको छ। तपाईले दोस्रो अंशमा पनि राशिफल सुन्नुभयो, लो वर्ग लामा राशिफल प्रस्तुत गर्दै हुनुहुन्थ्यो लामा गुरु डुक्पा लामा। दोलखा र दोलखा आसपासका ज्येष्ठजनहरूकै आवाजमा गुन्जिएका छन्। यिनी आवाजहरू तपाईँलाई गुन्जाउने जमर्को गर्दै उपस्थित भइसकेका छौं। श्रोतावृन्द, लोक भजनलाई नेपाली समाजमा मौलिक तथा सनातन धर्मको एक अभिन्न अंगको रूपमा लिने गरिन्छ। सर्वसाधारण जो कोहीले गाउन सक्ने, बुझ्न सक्ने र मनन गर्न सक्ने भएकोले यसको महत्व गाउँ समाजमा धेरै छ। तर पछिल्लो समय युवा पुस्ताहरू लोक भजनबाट टाढिँदै गएका छन्। केही सीमित उमेर समूहकाले मात्र भजन संस्कृति धान्दै धान्दै आइरहेका छन्। आफ्नो लोक संस्कृति धान्दै आउनुभएकी असी नागेकी दोलखा बैतेश्वर गाउँपालिका काभ्रे कालथोक निवासी आदरणीय ज्येष्ठजन ईश्वरी कुमारी भण्डारीको यो लोक भजन सुनौ है त।

0: 望见俺家把长腿能抬高。
1: दोलखा बैतेश्वर गाउँपालिका काभ्रे कालथोक निवासी ज्येष्ठजन ईश्वरी कुमारी भण्डारीको आवाजमा सजिएको यो लोकभजन तपाईले सुन्नुभयो। उमेरले अस्ति कटिसक्नु भएकी ज्येष्ठजनको दुःख सुखको साथी नै यही भजन हो। शोक भुलाउने, खुशी साट्ने, मन बहलाउने र भावना साट्ने सबै माध्यम यिनै भजनहरू हुने गर्छन्। पुस्ता हस्तान्तरण हुन नसकेपछि मौलिक भजनहरू लोप हुने अवस्थामा पुग्न थालेका छन्। यिनै भजनहरू लोप होलान् कि भन्ने चिन्ता ज्येष्ठ नागरिकमा रहिआएको छ। मौलिक कला र संस्कृति झल्कने थुप्रै लोप भजनहरू गाउँ टोल बस्तीका ज्येष्ठ नागरिकहरूले गाउँदै गाउँदै संरक्षण गर्दै आजको अवस्थासम्म सैलुङ गाउँपालिका वडा नम्बर 8 निवासी ज्येष्ठजन कल्याणी थपलियाको कला पनि हामी सुन्नुहुन्छ।

0: 봐요.
1: मौलिक श्लोक जुन बेला रातभरि जाँतो पिन्नु पर्थ्यो समय कटानीको लागि यस्ता श्लोकहरू गाइने गरिन्थे तर आजभोलि यस्ता श्लोक भजन कुन चराको नाम कसैलाई पनि थाहा नहुन सक्छ यसैले हामीले यस्ता मौलिक भजन मौलिक लोक भजनलाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रममा समेट्ने प्रयत्न गरेका छौं विशेष गरी गाउँघरतिर कुनै विशेष पूजा चाडपर्व वा विशेष अवसरमा गाइने लोक भजनहरू बिस्तारै बिस्तारै हराउँदै गए भजन गाउनको लागि ज्ञान साधना र समूह समेत आवश्यक पर्छ अहिले विदेशी र आयातित गीत संगीतमा रम्नेहरूले पुराना र लोक भजनहरूको महत्व उति साह्रो बुझेको पाइँदैन यस्तै कालजयी मौलिक श्लोक तपाईँलाई सुनाउन गइरहेकी छु तामाकोशी गाउँपालिका निवासी ज्येष्ठजन नेत्र कुमारी काफ्लेको

कण्ठस्थ श्लोकहरु जो ज्येष्ठजनहरुलाई मुखाग्र छन्। जीवनका भुगाईहरु श्लोक भन्थे, कहावत भन्थे, कहानी भन्थे। दुःख सुख हाँसो बिछोड मिलन सबै ठाउँमा यस्तै प्रसंगहरु जोडिन्थे र त नेपाली संस्कृति भन्थे। देवी देवताका कथाहरू, राजा महाराजाका गाथा वा रामायण, वेद पुराणमा उल्लेख भएका श्लोकहरूलाई आफ्नो सांस्कृतिक परम्परा र लयमा ढालेर समूहमा गाउँदै बजाइने गरिन्छ। भजनका विभिन्न स्वरूपहरू हुन्छन्। बालन, कृष्ण चरित्र, शिव महिमा जस्ता भजनका स्वरूपहरू नेपाली समाजमा लोकप्रिय छन्। साथै सत्ययुग, द्वापरयुग, त्रेता र कलियुगको वर्णन पनि यस्ता भजनहरूमा पाउन सकिन्छ। रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता मित्रमा विशेष धन्यवाद। प्रविधि संयोजनका साथी सुजनलाई आभार सहित कार्यक्रम प्रस्तुता म विनिदासँगै सहकर्मी पण्डित बद्रीप्रसाद साकोटा, लामा गुरु डुक्पा लामा लगायत हामी सम्पूर्ण कार्यक्रम टोली विदा माग्छौ। नमस्कार।

0: ए माइला गुरुजी,
1: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
1: चुप।
3: के तपाईहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिट विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
4: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
5: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
5: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
7: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
4: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
7: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडि पट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
4: ए हो र दाई, उसो भए म मात्रै होइन, मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
7: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
4: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860-29-43-26, 9860-29-43-26।
7: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
8: कति बिग्रेको हो?
7: होइन साइला दाई, के बिग्रियो? खटङटङ पार्दै हुनुहुन्छ त।
8: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउने कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
7: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
8: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
9: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
7: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866-66-67-68 र 9855-10-89-677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
10: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
4: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु, बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन, कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ, अस्पताल गएर कति औषधि मुलो गरिसके ठिकै भएको छैन।
10: ए त्यसो हो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
4: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
10: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ।
7: हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-21-24-35 र 01-43-71-447।
10: विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: नमस्कार बिहान सात बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईको समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा हर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या हिजो साँझसम्म 359 पुग्यो। अझै सयौं नागरिक बेपत्ता। भोटेकोशीमा भीषण बाढ़ी निम्तिएको लाङटाङ लिरूङ क्षेत्रबाट अर्को बाढ़ी आउन सक्ने उच्च जोखिम। सतर्कता अपनाउन अनुरोध। बाढ़ीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि सरकारसँगै निजी क्षेत्र र विभिन्न संघ संस्था जुट्दै। र दोलखाको बेगु गाउँपालिकाका विद्यालयमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीद्वारा एक दिन बराबरको तलबभत्ता बाढ़ी प्रभावितलाई सहयोग गर्ने निर्णय।
1: The Rising Star.
2: Rising Star?
3: Rising Star?
4: Yes, the Rising Star School.
5: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा।
4: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
5: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता। प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
4: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: अब समाचार विस्तारमा। श्रावण शुक्ल पूर्णिमाका दिन आज देशभर हिन्दू धर्मावलम्बीहरूले पवित्र चार रक्षा बन्धन तथा जनै पूर्णिमा धार्मिक विधि अनुसार मनाउँदैछन्। सत्ययुगदेखि चलिआएको यो पर्वमा आध्यात्मिक शुद्धिकरण र आत्मरक्षाको लागि विभिन्न अनुष्ठानहरू गरिन्छ। आजको दिन बिहानैदेखि श्रद्धालुहरूले नदी, तलाउ, पोखरी र जलाशयमा स्नान गरिए सप्त ऋषि तथा प्रजापति ऋषिहरूको पूजा अर्चना गर्ने प्रचलन रहेको छ। वरिष्ठ काश्यप अनि अत्रि जन्मदग्री गौतम विश्वमित्र भरदाज गरी सप्त ऋषिहरूको स्तुति गर्दै तर्पण गर्ने परम्परा रहेको छ। आजको दिन गुरू पुरोहितको हातबाट नारीमा रक्षाबन्धन डोडो बाँधी गरिन्छ। भविष्य पुराणका अनुसार देवगुरू बृहस्पतिले अन्त्यबलशाली दान बराज बलिलाई बाँधेर देवगणहरूको रक्षा गरेको स्मरणमा यो डोडो बाँध्ने प्रचलन रहेको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 359 पुगेको छ। नेपाल प्रहरीले बिहिबार दिउँसो 5 बजे जारी गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 359 जनाको शव फेला पारेको पुष्टि भएको जनाएको छ। भोटेकोशीमा भीषण बाढ़ी निम्तिएको लाङटाङ लिरूङ क्षेत्रबाट अर्को बाढ़ी आउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। नेपाल र चीनबीच दुवैतर्फ सतर्कता रहनुपर्ने विज्ञहरूले जोड़ दिनु भएको छ। नेपाल तथा चीनका विज्ञहरू बीच उक्त क्षेत्रमा सम्भावित जोखिम न्यूनीकरणका उपायका बारे गम्भीर छलफल अझै जारी रहेको छ। चीनमा रहनुभएका नेपालका विज्ञ वसन्त राज अधिकारीका अनुसार हिमनदीको मुहानको ठूलो हिस्सा कसेर बनेको खाल्टामा ताल बनेको छ। पानी भरिएर विस्फोट भयो भने अर्को बाढ़ी आउने प्रबल सम्भावना रहेको उहाँले बताउनु भएको हो। उहाँले भन्नुभयो माथिबाट हिउँको ढेका सहितको पहिरो बजारिँदा नदी छेउमै बनेको खाल्टा खुल्टीमा पानी जमेको देखिन्छ। वरिपरि बुधबारको बाढ़ीले कच्चा ड्याम सिर्जना गरेको छ। पानी भरिएको खण्डको त्यो फुटेर बाढ़ी आउने जोखिम कायमै छ। बुधबार लेदो सहितको बाढ़ी लेहेन्डे खोला हुँदै नेपालको भोटेकोशीमा मिसिएको थियो। भोटे पसेको बाढ़ीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि सरकारसँगै निजी क्षेत्र र विभिन्न संघ संस्था जुटेका छन्। ग्लोबल आईएमए बैंकले बाढ़ीबाट प्रभावित नागरिकको उद्धार र राहत पुनर्स्थापनाको लागि प्रधानमन्त्री दैविक कोषमा 5 करोड़ रूपियाँ सहयोग घोषणा गरेको छ। यस्तै गएर अवश्य नेपाली संघले बाढ़ी प्रभावित परिवारको उद्धार राहत र अन्य सहयोग समेत गरी 5 करोड़ बराबरको आर्थिक सहयोग गर्ने बताएको छ। यस्तै पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटका बाढ़ी प्रभावितको लागि 45 लाख रूपियाँ सहयोग गरेको छ। जनप्रतिनिधि कर्मचारीको तर्फबाट रकम प्रधानमन्त्री दैविक प्रकोप कोषमा जम्मा गर्ने निर्णय भएको छ। यस्तै नेपाल लेट्स कुखुरा पालक संघले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 10 लाख रूपियाँ सहयोग गरेको छ। रसुवाका बाढ़ी प्रभावितको राहतको लागि उक्त रकम सहयोग गरिएको हो। त्यस्तै ललितपुरमा रहेको महालक्ष्मी नगरपालिकाले 30 लाख सहयोग गर्ने बताएको छ। कलाकार हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठले संयुक्त रूपमा 2 लाख सहयोग गर्नुभएको छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले पनि बाढ़ी प्रभाव पीड़ितका लागि 1 महिनाको पारिश्रमिक सहयोग गर्नुहुनेछ। बाढ़ी प्रभावितबाट नगरीको उद्धार खोज तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम सहयोग गर्न लागेको राष्ट्रपति कार्यालयले जनाएको छ।
2: तिमी किन निराश छौ त?
3: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
2: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
7: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता अडिट कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।
8: अरे, यही थियो त, कहाँ सरे आजकल?
9: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छौ?
8: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
9: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
8: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
9: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
8: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843211368, बलराम कर्मचार्य 9844133814। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको बिगु गाउँपालिकाका विद्यालयमा कार्यरत शिक्षक र विद्यार्थी कर्मचारीहरूले एक दिन बरबरको तलबबाट बाढ़ी प्रभावितलाई सहयोग गर्नुहुने भएको छ। जिल्लाको बिगु गाउँपालिकाभित्र कार्यरत शिक्षक तथा विद्यालयका कर्मचारीले एक दिन बरबरको तलबबाट रसुवाका बाढ़ी प्रभावितलाई सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख गणेश श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार विद्यालयका प्राध्यापकहरूको बैठकले पालिकाका विद्यालयहरूमा कार्यरत 285 जनाको तीन बराबरको करिब 3,50,000 रूपियाँ रकम नेपाल सरकारको दैविक प्रकोप खातामा जम्मा गर्ने निर्णय भएको हो। भोटेकोशी माएको बाढ़ीका कारण रसुवा नुवाकोट धादिङ गोर्खा नवलपरासी चितवन लगायतका जिल्लाका तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षति प्रति राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाले गहिरो दुःख व्यक्त गरेको छ। पार्टीले विपदलाई व्यवस्थापन गर्न सबै तहका संघ संस्था प्रदेश र स्थानीय सरकार सुरक्षाकर्मी राजनैतिक दल नागरिक समाज सामाजिक संघ संस्था आम नागरिकहरूको समन्वय सहकार्य आवश्यकता रहेकाले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सबै पक्षसँग अपील गरेको राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका सचिव रमेश कुमार श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ। नेपाली कम्युनिष्ट पार्टी दोलखाले जिल्लाका धेरै नागरिक रसुवाको बाढ़ीमा परिबेपत्ता र लामो समयदेखि परिवार तथा आफन्तको सम्पर्कमा नरहेको अवस्था अत्यन्त चिन्ताजनक र दुःखद भएको जनाएको छ। पार्टीले हिजो प्रेस विज्ञप्ति जारी गर्दै रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीमा परि दोलखाका पनि थुप्रै नागरिकहरू मजदूर व्यवसाय र तीर्थयात्रीका रूपमा रहेका त्यहाँ पुगेका र हाल सम्पर्कविहीन रहेको हुँदा जिल्ला विपद व्यवस्थापन समितिको बैठक राखिए। बाढ़ीमा परेका दोलखाले नागरिकको यथाशीघ्र खोज उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धी सबै निकायलाई पार्टीले माग गरेको छ। बेपत्ता नागरिकको अवस्था तत्काल सार्वजनिक गर्न र उनीहरूका परिवारलाई आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउन समेत सरकारसँग पार्टीले माग गरेको जिल्ला संयोजक अशोक कुमार दाहालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ। सोलुखुम्बुमा भालुको आक्रमणबाट एकजना घाइते हुनुभएको छ। भालुको आक्रमणबाट सोलु दुधकुण्ड नगरपालिका दुईका 35 वर्षीय ग्यालजेन शर्पा घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी निर्मल थापाले जानकारी दिनुभयो। जुन बेसी सामुदायिक वनमा च्याउ टिप्न गएको अवस्थामा आक्रमण गरेको हो। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि भ्रमण रोजगारी तथा व्यवसायका सिलसिलामा रसुवा पुगेका काभ्रे पलाञ्चोका 50 जना भन्दा बढ़ी नागरिक सम्पर्कविहीन हुनुभएको छ। सम्पर्कविहीन नागरिकका परिवार तथा आफन्तले जिल्ला प्रशासन कार्यालय काभ्रे पलाञ्चोकमा उनीहरूको विवरण टिपाएका छन्। विशेष गरी जनै पूर्णिमाको अवसर पारेर गोसेकुण्ड भ्रमणको लागि रसुवा पुगेका काभ्रेका नागरिकहरू सम्पर्कविहीन भएको परिवारले बताएका छन्। अब आजको मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको निम्नचापी रेखा पश्चिम सरदरस्थान भन्दा केही उत्तरतर्फ पूर्वमा सरदरस्थानको आसपासमा रहेको छ, जसको प्रभावले हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ भने तराईका भूभागमा आंशिक बादल लागेको छ। कोशी बागमती लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशको थोरै स्थान तथा मध्य प्रदेशको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या करिब 400 नागरिक बेपत्ता। भोटेकोशीमा भीषण बाढ़ीले निम्त्याएको लाङटाङ लिरूङ क्षेत्रबाट अर्को बाढ़ी आउन सक्ने भएकाले उच्च जोखिम सतर्कता अपनाउन अनुरोध। बाढ़ीबाट प्रभावित नागरिकको उद्धार र राहतको लागि सरकारसँगै निजी क्षेत्र र विभिन्न संघ संस्था जुट्दै। र दोलखाको बिगु गाउँपालिकाका विद्यालयमा कार्यरत शिक्षक र विद्यालयका कर्मचारीद्वारा 1-3 बराबरको तलब भत्ता बाढ़ी प्रभावितलाई सहयोग गर्ने निर्णय। हवस् त सैलुङ समाचार अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आसपास सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास

0: तथा ऋण सहकारी संस्था लिमिटेडको 29औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29औं वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा,
1: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकै निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
0: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 साल भदौ 26 गते, ठुलोपातल, चिपचिपे। क्षेत्र साविक ठुलोपातल गाविस, वडा नम्बर 1, 2, 3, 6, 7, 8, 9। भदौ 26 गते ठुलोपातल निगाले। साविक ठुलोपातल गाविस, वडा नम्बर 4 र 5, जिरी नगरपालिका। भदौ 27 गते नामदु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनज्योति मावि, साविक गैरीमुदी र मिर्गे गाविस।
1: भदौ 29 गते जुगु नीलाकण्ठेश्वर मावि, गौरी शंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय, साविक क्षेत्रपा गाविस र साविक जुगु गाविसको गैरी र उर्लेनी। असोज 1 गते मार्बु वडा कार्यालय बैतेश्वर गाउँपालिका वडा नम्बर 7। असोज 2 गते चरीकोट हाम्रो रेडियो हल, भीमेश्वर नगरपालिका, कालिङचोक, बिगु, सैलुङ, मेलुङ र तामकोशी गाउँपालिका। असोज 3 गते रोयल बैंक्वेट जडीबुटी, काभ्रे प्लान्चोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू, र भदौ 5 गते मुख्य कार्यालय मैना पोखरी, बैतेश्वर गाउँपालिका वडा नम्बर 4-5, वडा नम्बर 3 को यार्सा र मजुवा, बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को एवो।
0: समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
1: मिति 2083 साल श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
0: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधि भएको हुनुपर्ने।
1: सदस्यता निलम्बन, खारेज वा स्थगन नरहेको हुनुपर्ने।
0: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्ने।
1: 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
0: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
1: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका, क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्ने।
0: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थित जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले मिति 2083 साल असोज 5 गते अन्तिम उपस्थित केन्द्र रहेको सभाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
0: थप जानकारीको लागि मुख्य कार्यालय मैना पोखरी सम्पर्क फोन नम्बर 0949-411-030, नामदु सेवा केन्द्र नामदु 98-51-32-21-36, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98-51-32-21-37, जुंगु सेवा केन्द्र जुंगु 98-51-32-21-41, चरीकोट सेवा केन्द्र चरीकोट 98-51-32-21-34, काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98-51-32-21-47।
1: बेसबहादुर मिजार व्यवस्थापक, जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बैतेश्वर गाउँपालिका, दुलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: Olha, olha, quanto dá do recorde. Olha, põe isso nessa. E a puri, mora em nome como loja, olha.
1: Olha, que é com dami com mani? Dami com oi na aba. E não tem serviço para dar uma loja no porto, que é assim, mãe?
0: Oi, que é a tia Montani?
1: E aqui é o Dena. Não pode ter a sua, não tem?
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577069
0: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
7: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
8: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टी टिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
5: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
8: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
5: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि
9: होइन कहाँबाट ल्याउने होला पहिला त यही थियो
10: होइन के एकले गुनगुन गरिरहेको
9: अब यसो गर्मी पनि फिर्दै गयो त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको
10: अनि के भयो त लगेर पाले भइगयो नि
9: पाल्न त पाल्ने तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म अनि यही साधो बाटोबाट महाङ्काल जाने बाटोमा थियो नि दाना पसल अहिले छैन त
10: ए दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि
5: हजुर हाम्रा सेवाहरू यहाँ बोइलर गिरिराज लिर्स चल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ
10: सम्पर्कको लागि 9844469708 9844469708
5: दुर्गा एन्ड राजेश दनातल सप्लायर्स चरीकोट पुरानो बजार भालु खोला राँगाको मासु पाइने पसल भएको घरसँगै पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ सुखी र निरोगी हौ
11: हामी सबको रक्षा गर्ने शिव ज्ञान दाता
10: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला थुन बाघको पञ्जा शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
5: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठुकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
11: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
12: पाँडे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
11: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
12: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदैछ नि, जसले 10 वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
11: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
12: पनि? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
13: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
5: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
13: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
5: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
13: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
5: चरिकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
13: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा
2: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल
13: ठूलो गार्डन खुला स्पेस बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ
2: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेसन हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य
13: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा रमाइलो घर जहाँ सम्झनाहरू बन्छन् रमाइला आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ सम्पर्कका लागि मोबाइल नम्बर 9851327800 र 9814806542 रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा
14: यो रेडियो सैलुङको समय सूचक हो
15: यति बेला बिहानको 8 बजेको छ

नमस्कार। दैनिक प्रभातकालीन समाचारमूलक कार्यक्रममा आजको पत्र पत्रिका दुलखा र दुलखा आश्वासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजका राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासका समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल भदौ महिनाको 12 गते शुक्रबार। आज प्रकाशित पत्र पत्रिकाले बाढ़ी पीड़ितको बाढ़ी पछिको संकट सब भेटिँदै गए, राख्ने ठाउँ छैन, बाढ़ी पीड़ितलाई सहयोग पठाउने एउटै माध्यम प्रधानमन्त्री राहत कोष, लेहेन्दे खोलाको बहाव रोकिएर बने 11 हेक्टरको ताल, भोटे कोशी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह, कर्मचारीको तलब उद्धार कोषमा जम्मा गर्ने निर्णय, आर्थिक क्षति अध्ययन गर्दै राष्ट्रिय योजना आयोग, बाढ़ी पीड़ितलाई विभिन्न निकायबाट सहयोगको घोषणा लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। बाढ़ी पछिको संकट सप भेटिँदै गए, राख्ने ठाउँ छैन। रसुवामा बाढ़ीमा बगेका 289 जनाको शव फेला भइसकेको छ। यो समाचार तयार गर्दासम्म सब भेटिने क्रम पनि जारी रहेको छ। टाढा टाढासम्मका बगेका कारण एकातिर खोजी कार्य जटिल बनेको छ भने अर्कोतिर पर्याप्त चिस्यान गृहको अभावका कारण सब व्यवस्थापनमा चुनौती थपिएको छ। चितवनमा रहेका स्वास्थ्य संस्थाहरूमा अधिकतम 50 शव राख्न सक्ने क्षमता छ, तर भेटिएका शवको संख्या सयौं नागिसकेको छ। त्रिवेणी शिक्षण अस्पतालका वरिष्ठ फरेन्सी विशेषज्ञ डाक्टर गोपाल चौधरीको अनुसार यस्ता ठूला प्राकृतिक विपदको बेला सब भेटिन साथ हतारमा दाह संस्कार गर्नु हुँदैन। विपदको बेला सब व्यवस्थापनको लागि अन्तर्राष्ट्रिय मापदण्ड र निर्देशिकाहरू छन्। सबको विस्तृत विवरण, संकलन, तस्विर र अन्य पहिचान सम्बन्धी प्रमाण सुरक्षित गरेर मात्र व्यवस्थापन गर्नुपर्ने हुन्छ। सबैभन्दा पहिले सबलाई कसरी सुरक्षित राख्ने पर्ने कुरा महत्वपूर्ण हुन्छ। डाक्टर चौधरी भन्नुहुन्छ, अब सब कहाँ भेटियो, कुन अवस्थामा भेटियो, शरीरमा के कस्ता चिनारीहरू छन् भन्ने सबैको विवरण व्यवस्थित रूपमा रेकर्ड गर्नुपर्छ। डाक्टर चौधरीको अनुसार नेपालका अधिकांश अस्पतालमा एकैपटक सयौं शवहरू राख्न सक्ने चिस्यान गृह छैनन्। ठूलो संख्यामा शव आउँदा अस्पतालको नियमित संरचनाले थाम्न सक्दैन। डाक्टर चौधरीले भन्नुभयो, विपदको अवस्थामा राज्यले वैकल्पिक र अस्थायी शव भण्डारणको व्यवस्था गर्नुपर्छ भन्ने उहाँले बताउनुभयो। त्यस्तै वरिष्ठ फोरेन्सिक विशेषज्ञ डाक्टर हरि बस्तीका अनुसार सबैभन्दा पहिले सबलाई सुरक्षित राख्नुपर्ने र त्यसपछि वैज्ञानिक प्रक्रियाबाट पहिचान गर्नुपर्ने हुन्छ। यो खबर आज अनलाइन खबरले लेखेको छ। लेहेन्डे खोलाको बहाव रोकिएन, बन्यो 11 हेक्टरको ताल, भोटेकोशी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह। रसुवा गढ़ी नाकाबाट करिब 18 किमी चीनतर्फ लेहेन्दे खोलाको बहाव थुनिएर ठूलो ताल बनेपछि भोटेपछि फेरि बाढ़ीको जोखिममा देखि परेको छ। त्यहाँ 11 हेक्टर करिब 0.11 वर्ग किलोमिटर क्षेत्रमा ताल बनेको र पानीको सतह बढ़दै गएकाले जुनसुकै बेला फुटेर बाढ़ी आउन सक्ने जोखिम रहेको भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद प्रकाश पोखरेलका अनुसार लेहेन्दे खोलाको बहाव रोकिएर ताल बनेको र त्यसले जोखिम कायम राखेको छ। बुधबार हिम चट्टान खसे र भोटेकोशीमा आएको थियो, त्यही हिम पहिरोको अवशेषले ब्लक गरेपछि ताल बनेको हो। पोखरेलले भन्नुभयो, सैटेलाइट तस्वीर विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययनले लेहेन्दे खोलाको बहाव रोकिएर ताल बनेको देखिएको हो। ताल निरन्तर बढ़िरहेको छ, पानीको निकास नहुने तर ताल बढ़दै जाने हो भने फुट्ने खतरा हुन्छ। फुटेमा यसले फेरि ठूलो बाढ़ी निम्त्याउन सक्छ, उहाँले भन्नुभयो। यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। बाढ़ी पीड़ितलाई विभिन्न निकायबाट सहयोगको घोषणा।
भोटेकोशी बाढ़ी प्रभावित नागरिक को उद्धार और राहत का लागि सरकारसंग निजी क्षेत्र और विभिन्न संघ संस्था जुटे छन्। ग्लोबल आईएमई बैंकले बाढ़ी प्रभावित नागरिक को उद्धार राहत तथा पुनर्स्थापना को लागि प्रधानमंत्री दैविक प्रकोप उद्धार कोष में 5 करोड़ रूपया सहयोग घोषणा गरेको छ। यस्तै संघले बाढ़ी प्रभावित परिवार को उद्धार राहत र अन्य सहयोग समेत गर्ने जनाएको छ। पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटका बाढ़ी प्रभावितका लागि 45 लाख रूपियाँ सहयोग गर्ने प्रदान गरेको छ। जनप्रतिनिधि र कर्मचारीका तर्फबाट रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जमा गर्ने निर्णय भएको हो। नेपाल लेट्स कुखुरा पालक संघले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 10 लाख रूपियाँ सहयोग गरेको छ। त्यसै गरी ललितपुरको महालक्ष्मी नगरपालिकाले 30 लाख सहयोग गरेको छ। कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रूपमा 2 लाख रूपियाँ सहयोग गर्ने सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले पनि बाढ़ी पीड़ितको लागि 1 महिनाको पारिश्रमिक सहयोग गर्नुहुने बताइएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। कर्मचारीको तलब उद्धार कोषमा जम्मा गर्ने निर्णय। भोटेकोशी र तल्लो तटीय क्षेत्रमा बाढ़ीबाट भएको क्षतिको खोज उद्धार र राहत तथा पूर्वाधार पूर्ण सञ्चालनको लागि सरकारले राष्ट्र सेवा कर्मचारीको मासिक तलब कटौती गर्न प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहिबार बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले कर्मचारीको तह अनुसार 2 दिनदेखि 10 दिनसम्मको तलब कटा गर्ने निर्णय गरेको छ। जस अनुसार सबैभन्दा धेरै राजपत्रमा अंकित प्रथम श्रेणी र विशिष्ट श्रेणीका कर्मचारीको मासिक तलब कटौती गरिनेछ। यस श्रेणीका कर्मचारीको 10 दिन बराबरको तलब कटौती गरी कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। त्यस्तै द्वितीय र तृतीय वा सुसरहका कर्मचारीको 7 दिन, राजपत्र अंकित वा सुसरहका कर्मचारीबाट 5 दिन तथा श्रेणीविहीन कर्मचारीको 2 दिनको तलब कटौती गर्ने बैठकले निर्णय गरेको छ। उक्त तलब कर्मचारीको भदौ महिनाको मासिक तलब भुक्तानी गर्दा कट्टा गरिनेछ। सबै तहका कर्मचारीको तलब कटौती गर्दा प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 36 करोड़ रूपियाँ जम्मा हुने बताइएको छ। उक्त रकम अर्थ मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालय मार्फत कोषको खातामा जम्मा गर्ने व्यवस्था मिलाइएको छ। बाढ़ीबाट क्षतिग्रस्त भएका सड़क, पुल, खानेपानी, विद्युत, दूरसंचार लगायतका अत्यावश्यक पूर्वाधार तथा सार्वजनिक सेवाको पुनः सञ्चालन कार्य तत्काल अघि बढ़ाउने निर्णय पनि बैठकले गरेको छ। यो खबर आज गोर्खा पत्रले लेखेको छ। आर्थिक क्षति अध्ययन गर्दै राष्ट्रिय योजना आयोग रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढ़ीले पुर्याएको आर्थिक क्षति सम्बन्धी राष्ट्रिय योजना आयोगले विस्तृत अध्ययन गर्ने भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयसँग समन्वय गरेर यस्तो अध्ययन गर्ने तयारी गरिरहेको आएको उपाध्यक्ष डाक्टर गुणाकर भट्टाले जानकारी दिनुभयो। आर्थिक क्षतिको विवरण संकलन गर्न तथ्याङ्क कार्यालयसँग समन्वय गरेर अघि बढ़ने प्रारम्भिक छलफल भएको छ। उहाँले भन्नुभयो आयोगले बाढ़ीका कारण पुगेको आर्थिक क्षति र त्यसले कुल ग्रास उत्पादन जीडीपीमा परेको अवस्थाका सम्बन्धमा अध्ययन केन्द्रित रहनेछ। उपाध्यक्ष भट्टाको अनुसार यस सम्बन्धमा छलफल भइरहेको र परिस्थिति अनुकूल भएपछि अध्ययनको काम अघि बढ़ाइनेछ। भोटेकोशी बाढ़ीका कारण स्वयं व्यक्तिका घर, सड़क एवं राजमार्ग, बैंक तथा वित्तीय संस्थाका भवन, सरकारी कार्यालय, विद्यालय, होटल तथा पसल, सवारी साधन, व्यक्तिगत जिन्सी लगायतका सामानमा ठूलो क्षति पुगेको छ। नेपालका ठूला मध्ये जलविद्युत आयोजना पनि जिल्लामा सञ्चालनमा रहेकोमा बाढ़ीले धेरै आयोजनालाई बगाएको छ भने धेरैमा क्षति पुगेको छ। यो खबर आज गोर्खा पत्रले लेखेको छ। बाढ़ी पीड़ितलाई सहयोग पठाउने एउटै माध्यम प्रधानमन्त्री राहत कोष। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएपछि खोज तथा उद्धारसँगै राहत संकलन र वितरणको काम तीव्र बनेको छ।
सरकार मेजर क्षेत्र संघ संस्था र विदेशमा रहेका नेपाली सबैले सहयोग जुटाइरहेका छन्। यस्तो बेला अर्थ मन्त्रालयले राहत संकलनको लागि एक दर प्रणाली अप्नाउन आग्रह गरेको छ ताकि संकलित सहयोग वास्तविक पीड़ितसम्म व्यवस्थित पारदर्शी र समान रूपमा पुग्न सकोस्। सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत रहेको प्रधानमन्त्री दैवित प्रकोप उद्धार कोषलाई राहत संकलन र परिचालनको आधिकारिक माध्यम बनाएको छ। मन्त्रालयका अनुसार यही प्रणालीबाट संकलित आर्थिक सहयोग उद्धार उपचार राहत पुनर्स्थापना र क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा प्राथमिकताका आधारमा परिचालन गरिनेछ। यो खबर आज अनलाइन खबरले लेखेको छ। अब दोलखा र आसपासका गतिविधिहरू। दोलखाको बिगु गाउँपालिकाका विद्यालयमा कार्यरत शिक्षक र विद्यालयका कर्मचारीले एक दिन बरबरको तलबबाट बाढ़ी प्रभावितलाई सहयोग गर्नुहुने भएको छ। जिल्लाको बिगु गाउँपालिकाभित्र कार्यरत शिक्षक तथा विद्यालयका कर्मचारीले एक दिन बरबरको तलबबाट र सुवाका बाढ़ी प्रभावितलाई सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख गणेश श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार विद्यालयका प्रधान अध्यापकहरूको बैठकले पालिकाका विद्यालयहरूमा कार्यरत 285 जनाको एक दिन बरबरको करिब 3,50,000 रूपियाँ तलबत्ता बाढ़ी प्रभावितलाई सहयोग गर्न निर्णय गरिएको हो। भोटेकोशीमा आएको बाढ़ीका कारण रसुवा नुवाकोट दादिङ गोर्खा नवलपरासी चितवन लगायतका जिल्लाका तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाले गहिरो दुःख व्यक्त गरेको छ। पार्टीले विपदलाई व्यवस्थापन गर्न सबै तहका संघ प्रदेश र स्थानीय सरकार सुरक्षाकर्मी राजनैतिक दल नागरिक समाज सामाजिक संघ संस्था आम नागरिकको समन्वय सहकार्य आवश्यक रहेको समेत बताएको विज्ञप्तीमा उल्लेख गरिएको छ। नेपाली कम्युनिष्ट पार्टी दोलखाले जिल्लाका धेरै नागरिक रसुवाको बाढ़ीमा परे विपत्ता र लामो समयदेखि परिवार तथा आफन्तको सम्पर्कमा नरहेको अवस्था अत्यन्त चिन्ताजनक रहेको र दुःखद भएको जनाएको छ। पार्टीले विज्ञप्ति जारी गर्दै विपत्ता नागरिकको अवस्था तत्काल सार्वजनिक गर्न र उनीहरूका परिवारलाई आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउन समेत सरकारसँग माग गरिएको पार्टीका जिल्ला संयोजक अशोक कुमार दाहालले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख गरिएको छ। सोलुखुम्बुमा भालुको आक्रमणबाट एकजना घाइते हुनु भएको छ। भालुको आक्रमणबाट सोलु दुधकुण्डा नगरपालिका दुईका 35 वर्षीय ग्यालजेन शेर्पा घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी निर्मल थापाले जानकारी दिनुभयो। जुन बेसी सामुदायिक वनमा च्याउ टिप्न गएको अवस्थामा उहाँलाई भालुले आक्रमण गरेको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोकले भदौ 15 गतेको लागि तय गरेको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। राप्रापा सिन्धुपाल्चोक जिल्ला कार्य समितिले प्रेस विज्ञप्ति जारी गर्दै रसुवा नुवाकोट दादिङ गोर्खा तनहुँ चितौन र नवलपुरासी पूर्वसम्म त्रिशुली नदीको तटीय क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण जिल्लामा समेत ठूलो क्षति र मानवीय संकट उत्पन्न भएकाले अधिवेशन स्थगित गरिएको जनाएको हो। हवस् त, यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: आफै नै जागिर खाने मौका त आको थियो नि, तर
2: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
1: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि।
2: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
3: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
4: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
3: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
5: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
4: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।

0: Mania Extreme Energy Drink.
1: के तपाईं चरीकोट काठमाडौं यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौं जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेश थापको चालू आर्थिक वर्ष 83-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेश थाप, बाख्रा जोन रामेश थाप र आलु जोन रामेश थाप, आलु जोन दोलखा, किबी जोन रामेश थापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेश्वर र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 98-45-48-117, 98-45-55-562, 048-45-562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई, रामेछाप, मन्थली।
2: अरे यही थियो त, कहाँ सरे आजकल?
1: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
2: के हुनु नि अभि, मा प्लान्चो बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?

0: 99.7 MHz।
1: मन को शांति कसरी पाइन्छ? वास्तवमा टेक्निकली साइन्टिफिक तरिकाले मनको शान्ति भनेको कुन अवस्था हो त्यसलाई हामीले डिस्कस गरेको थियौँ, अनि डिस्कसनमा हामी एउटा टुङ्गोमा पुग्यौँ, चर्चा गर्दै कि मनलाई संसारको कुनै पनि भौतिक वस्तुले रोक्न सक्दैन, कुनै इन्द्रियहरूले रोक्न सक्दैन, भौतिक कुनै चिजले रोक्न सक्दैन, यहाँसम्म बुद्धिले पनि मनलाई रोक्न सक्दैन। मन प्रबल छ भने बुद्धिको कन्ट्रोलमा पनि आउँदैन। हजुरले कतिवटा केस हेर्नु भएको होला, त्यस गर्दा मनलाई कन्ट्रोल गर्नु, मनलाई जित्नु अति गाह्रो कुरा हो। र त अर्जुनले भने, प्रभु म आकाशको टुक्रा पार्न सक्छु, वायुको फोका बनाउन सक्छु, मनलाई रोक्न सक्दिन। शास्त्रले यहाँसम्म भन्छ, शत्रुलाई जित्नेलाई वीर भन्छ अरे, मनलाई जित्नेलाई महावीर भन्छ अरे। र सजनो, यो मनुष्य जीवन हामीले पाएको मनलाई जित्नु लागि। मनबाट बाजी हार्यौं भने हामीले जिन्दगीको बाजी हार्यौं, मनलाई जित्यो भने जिन्दगीको बाजी जित्यौं भनेको पनि छ। मन के हारे हार है, मन के जिते जीत, कहे कबीर हरि पाइए मनी के प्रतीत। कि मनलाई बाट हार्यो भने जिन्दगीको बाजी हार्यो, मनलाई जित्यो भने जिन्दगीको बाजी जित्यो। यसकारण मनको कन्ट्रोल अति आवश्यक इसेन्सियल छ हाम्रो लाइफमा। हजुरले जति जे प्राप्त गर्नुहोस्, मनको कन्ट्रोल छैन भने हजुरको जीवन नर्कमय छ। जीवनमा सुख शान्ति र आनन्द पाउनुहुन्न। यदि मन हजुरको कन्ट्रोलमा छ भने हजुरले आनन्द पाउनुहुन्छ। र जीवनमा त हजुर ठुलो हुनुहुन्छ कि सानो हुनुहुन्छ त्यो महत्व राख्दैन, तपाईँको मनको कन्ट्रोल कति पर्सेन्टेज छ, मनमाथि हजुरको कतिको कन्ट्रोल छ, त्यसले तपाईँको लाइफ सुख र दुःखको त्यसले डिसाइड गर्छ। निर्णायक मनको कन्ट्रोल हो। यसकारण सबभन्दा जीवनमा ठुलो कार्य के रहेछ भने मनलाई जित्नु पर्ने रहेछ, मनलाई कन्ट्रोलमा ल्याउनु पर्ने रहेछ। एकजना प्रोफेसर रामतीर्थ विदेशबाट जब आउनुहुँदै थियो, हिन्दू धर्मका प्रचारक, त्यहाँका अमेरिकन शिष्यले सोध्यो, अब हजुर फर्किनुहुँदैछ, स्वदेश जानुहुँदैछ, हजुरको सबभन्दा इम्पोर्टेन्ट र फाइनल मेसेज हाम्रो लागि के छ भन्दाखेरि उहाँले भन्नुभयो, इफ यु कन्कर द होल वर्ल्ड यु आर नट द रियल एम्परर अफ द वर्ल्ड, बट द वन हु हेज कन्ट्रोल्ड हिज अनस्टेडी माइन्ड इज द रियल एम्परर अफ द वर्ल्ड। सो माई मेसेज टु यु इज कन्ट्रोल युर माइन्ड। उहाँले भन्नुभयो, तिमी सारा संसारमाथि पनि विजय प्राप्त गर्यो भने तिमी संसारको बादशाह होइनौ, र जसले आफ्नो मनमाथि विजय प्राप्त गर्यो त्यो वास्तवमा सच्चा बादशाह हो, एम्परर हो। र मेरो मेसेज तिमीलाई छ कि तिमीले जसरी पनि आफ्नो मनलाई कन्ट्रोल गर। र सजनो, जीवनमा सबभन्दा ठूलो कार्य मनलाई कन्ट्रोल गर्नु हो। गीतामा यहाँसम्म भनेको छ, जसको मन कन्ट्रोलमा छैन अनि उसले साधुको लुगा लगाए, जे लगाए, धर्मको नाममा के भन्छ भने त्यो ढोङ्गी र पाखण्डी हो, त्यो वास्तवमा धार्मिक व्यक्ति होइन। असली धार्मिक व्यक्ति, असली आध्यात्मिक व्यक्ति जो हो त्यही हो जसले मनलाई कन्ट्रोल गर्न सक्छ, मनलाई जित्न सक्छ, मनलाई आफ्नो कन्ट्रोलमा राखेको हुन्छ। र हामी कुरा गर्दै थियौं मनलाई कसरी कन्ट्रोलमा ल्याउने, त्यसको लागि मनभन्दा सूक्ष्म तत्व हुनु पर्यो। मनभन्दा मसिनो, मनभन्दा पावरफुल तत्वले मात्रै मनलाई कन्ट्रोल गर्छ। र हामी एउटा निष्कर्षमा पुगेको थियौँ कि इनर्जी, हाम्रो भित्र जुन चेतना छ जसकोद्वारा शरीर चलिरहेको छ, त्यो चेतना सबभन्दा सूक्ष्म र पावरफुल हो। त्यो चेतनाको द्वारा यो मनलाई जित्नु सकिन्छ, मनलाई कन्ट्रोल गर्न सकिन्छ। अब यो चेतनामा मनलाई कसरी कनेक्ट गर्ने, चेतना हाम्रो भित्रमा कस्तो छ, कुन रूपमा छ, त्यसको स्थिति के हो, त्यो नै वास्तवमा धर्मको परिभाषा हो। धर्म भन्ने ध्री धातुले भनेको, आज त धर्मलाई हामीले अनेक पन्थ र अरूमा सेक्टहरूमा विभाजन गरिदिएको छौँ, तर उनीहरूको गहराईमा गयो भने सबैको इसेन्स एउटै हो। पानीलाई कसैले जल भन्छ, कसैले निर भन्छ, कसैले वाटर भन्छ, विभिन्न नामहरू दिएको छ। तर एउटा साइन्सको मान्छेलाई सोध्यो भने के हो भन्दा H2O हो। हाइड्रोजनका दुईटा आइटम र अक्सिजन मिलेर बनेको यो पानीको तत्व हो। नुनलाई, खाने नुनलाई विभिन्न भाषामा अनेक नामले भन्छ, टेबल सल्ट भन्छ, नुन भन्छ, छा भन्छ, सल्ट भन्छ, अनेकौ नाम दिएको छ विभिन्न भाषामा। तर साइन्सको व्यक्तिले के भन्छ, यो सोडियम र क्लोरिनको मिक्सचर हो, सोडियम क्लोराइड हो भनेर। त्यसरी त्यो जो परमात्मा इनर्जी हाम्रो भित्रमा छ, जसलाई हामीले शक्ति भनौँ, इनर्जी भनौँ, हामी भागवत पुराणमा भन्छौँ पनि, देवी पुराणमा, या देवी

सर्वभूतेषु शक्तिरूपेण संस्थिता नमतस्य नमतस्य नमतस्य नमो नमः। हे देवी, तपाईँ शक्ति रूपमा मेरो भित्रमा स्थित हुनुहुन्छ र त्यो आत्मशक्ति, त्यो इनर्जी जो हामी भित्र छ, जो अजर अमर अविनाशी छ, हामी भन्छौ नैनम छिदन्ती शस्त्राणी नैनम तहति पावका ने चेनम क्लिदन्ती आफूलाई सोच्यति मारुता। यो आत्मा अजर अमर अविनाशी छ, यसलाई केही गलाउन सक्दैन, मेटाउन सक्दैन, यसलाई समाप्त गर्न सक्दैन, वायुले यसलाई सुकाउन सक्दैन। त्यो अजर अविनाशी आत्मा छ भनेर हाम्रो साइन्सले पनि त्यही कुरा भन्छ, इनर्जी केन नाइदर बी क्रिएटेड नर इट केन बी डिस्ट्रोइड। शक्तिको उत्पत्ति पनि छैन, विनाश पनि छैन, यो अजर अमर अविनाशी हो। सजनौ, विज्ञान र धर्ममा फरक छैन, सम्झाउने तरिका बोल्ने शैलीमा मात्रै अन्तर छ। हजुर, गहराईले अध्ययन गर्नु भने दुइटै एउटै पाउनुहुन्छ, मैले गरेर हेरेँ, केही फरक छैन, एक दुसराको पूरक हो, कम्प्लिमेन्ट्री हो टु इच अदर। र म भन्दै थिएँ त्यो इनर्जी जो हाम्रो भित्रमा छ त्यससँग मनलाई कसरी कनेक्ट गर्ने, त्यो इनर्जी हाम्रो भित्र कस्तो छ त्यसलाई लिएर मलाई एउटा डाक्टर ह्युबरको कुरा याद आयो। डाक्टर ह्युबरले एकपल्ट एटम बमको विस्फोट गर्ने काम गर्यो, उसँग 6 जना साइन्टिस्टको टिम थियो। त्यो टिमले सब व्यवस्थाहरू मिलाए, एटम बमको विस्फोट गरियो, विस्फोट गर्नुको बादमा सबै जो उसका टिम मेम्बर 6 जना थिए सबले आफ्नो आफ्नो रिएक्सन नोट गरे। अन्तमा टिम लिडर डाक्टर ह्युबरलाई बुझाउँ भन्दाखेरि डाक्टर ह्युबरलाई देखेन, खोजी गर्दाखेरि झाडीहरूको बिचमा बसेर मग्न भएर एउटा किताब पढिरहेको। उनीहरूलाई आश्चर्य लाग्यो, यस्तो विस्फोटको बेलामा डाक्टर ह्युबरले के गरेको होला भनेर। र डाक्टर ह्युबरलाई सोध्यो उनीहरूले, हजुर यो बेला कुन पुस्तक पढ्नुहुँदैछ? हेर्दाखेरि हाम्रो हिन्दू धर्मको गीता थियो, श्रीमद्भागवत गीता, जो भगवान कृष्ण र अर्जुनको संवाद छ। जना चम्बा लाग्यो त्यो साइन्टिस्टहरूलाई, उनीहरू मेक्सिमम क्रिस्चियन्सहरू थियो। यो बेला हाम्रो टिम लिडरले हिन्दू धर्मको एउटा गीता लिएर बसेको छ, अनि च्याप्टर कुन चाहिँ थियो भने जुन भगवान कृष्णले अर्जुनलाई विराट स्वरूप देखाएको च्याप्टर, त्यो अध्याय थियो। यो हजुर के गर्नु भएको, के हेर्नु भएको, हामीलाई त बुझ्दै बुझेनौ भन्दाखेरि उहाँले भन्नुभयो, डाक्टर ह्युबरले भन्नुभयो, म कम्पेयर गर्दैछु, जब मैले इनर्जीलाई बाहिर प्रकट गरेँ, आइन्स्टाइनको फर्मुला छ E=MC², जब मैले मेटरलाई कन्भर्ट गरेँ इनर्जीमा, जब इनर्जी प्रकट भयो त्यति बेला एउटा ठूलो प्रकाश भयो, 1000 सूर्य जस्तो प्रकाश बाहिर प्रकट भयो, अनि एउटा साउन्ड भयो। गीतामा पनि यही कुरो लेखेको छ कि जब अर्जुनले भन्छ प्रभु म हजुरको असली रूपको दर्शन गर्न चाहन्छु, त्यसलाई भगवान कृष्णले भन्छ, अर्जुन जो चाहिँ त्यसले मेरो यो शरीर देख्दैछस्, यो मेरो भौतिक शरीर हो, भौतिक स्वरूप हो, अपरा स्वरूप हो, तर मेरो एउटा परा स्वरूप छ, मेटाफिजिकल फर्म छ, जसलाई तिमीले यो आँखाले देख्न सक्दैन, म तिमीलाई दिव्य नेत्र दिन्छु, त्यसको द्वारा तिमी हेर भनेर। सज्जनो, कतिजनाले भन्छ, एकजना डाक्टरले भन्यो, त्यो ज्योति भित्र छ भनेर कसरी मान्नु, हामीले सबै टेस्ट गरिसक्यौँ त्यो ज्योति देखिएन भनेर, यसको मतलब भित्र त्यो ज्योति छैन। तर सज्जनो, नदेख्ने एउटा कारण छ र त्यो कारण म अगाडि गएर हजुरलाई प्रश्न गर्छु। डाक्टर ह्युबरले भन्यो, भगवान कृष्णले अर्जुनलाई पनि त्यही देखाउँदाखेरि 1000 सूर्य जस्तो प्रकाश देखे, र मैले कम्पेयर गर्दैछु कि जुन शक्तिलाई मैले बाहिर प्रकट गरे 1000 सूर्य जस्तो प्रकाश भयो, त्यही शक्तिलाई भगवान कृष्णले अर्जुनलाई भित्र दर्शन गराएको रहेछ। दुइटामा केही पनि फरक छैन, वो त्यो दर्शन भित्र थियो, त्यो शक्तिलाई मैले बाहिर प्रकट गरे। र उहाँले एउटा किताब लेख्नुभयो त्यसको बाद, जुन किताबको शीर्षक थियो ब्राइटर देन 1000 सन्स, 1000 सूर्य भन्दा पनि तिखो प्रकाश। र मेरो भन्नुको मतलब, त्यो इनर्जी जब बाहिर हामी प्रकट गर्छौँ त्यो लाइट र साउन्डको रूपमा छ, एउटा ठूलो प्रकाश हुन्छ अनि एउटा ठूलो आवाज हुन्छ। हाम्रो भित्र पनि त्यो इनर्जी साउन्ड र लाइटको रूपमै छ, दुईटा इनर्जीमा, दुईटा चेतनामा, दुईटा शक्तिमा केही फरक छैन। हजुरले प्रश्न गर्नुहोला, बाहिर त त्यसले त्यति ठूलो विनाश गर्छ,
महाविनाश गर्छ। हिरोशिमा नागासाको हजुरले कथा सुन्नै भएको होला, त्यो बम विस्फोट हुने बित्तिकै मान्छेको त्यही हड्डीलाई उसले जलाएर समाप्त गरिदियो, त्यतिको सुखाइदियो खुनलाई, सबै केही पनि छोडेन, सबै विनाश गरिदियो। त्यस्तो महाशक्ति, महाभयङ्कर विनाश गर्ने शक्ति हाम्रो भित्र भएर यो शरीरलाई त केही गरेको छैन। त्यसको एउटा कारण छ सजन, त्यो शक्तिलाई हाम्रो शरीरमाथि केही इफेक्ट नगरेको एउटा रिजन छ। त्यो चाहिँ के हो भन्दाखेरि, त्यसलाई केचीले कन्टेन गरेको छ, डाइरेक्ट त्यो शक्तिको हामी शरीरसँग टच छैन। यदि डाइरेक्ट टच हुन्छ त यो शक्ति एक सेकेन्ड पनि रहने थिएन। हजुरले उदाहरणको लागि एउटा मोबाइल चार्जर लिनुहोस्, मोबाइललाई डाइरेक्ट मोबाइल शरीर सम्झिनुहोस् अनि बिजुलीको करेन्टलाई शक्ति सम्झिनुहोस्। हजुरले मोबाइललाई डाइरेक्ट करेन्टमा लगाइदियो भने त्यो मोबाइल त्यही बेला उठ्छ, त्यसको सबै खत्तम हुन्छ। तर हामी के गर्छौँ, बिचमा एउटा चार्जर लिन्छौँ, त्यो चार्जरको माध्यमबाट त्यो 220 भोल्ट्सको बिजुलीलाई चार्जरले कन्टेन गरेर रोकेर 4 भोल्ट मात्रै पठाइन्छ जति त्यो हाम्रो मोबाइललाई स्मार्टफोनलाई चाहिएको छ। त्यसो गर्दाखेरि हाम्रो चार्ज पनि भयो, मोबाइलको ब्याट्री पनि चालु भयो, मोबाइल चालु भयो अनि मोबाइल नष्ट पनि भएन। त्यस्तै नै त्यो क्रिएटरले, त्यो नेचर भन्नुहोस्, क्रिएटर भन्नुहोस्, भगवान भन्नुहोस्, यो भाषाको झगडा हो। साइन्सले त्यसको लागि अर्को शब्द प्रयोग गरेको छ, धर्मले अर्को शब्द प्रयोग छ, त्यति मात्र चिज एउटै हो। त्यो शक्तिले जब त्यो भित्र त्यस्तो पावरफुल शक्ति यहाँभित्र हालियो, त्यसलाई एउटा कन्टेनर दियो, चार्जर जस्तो कन्टेनर दियो, त्यो कन्टेनर चाहिँ के हो भन्दा हाम्रो मन हो। मनको थ्रुबाट त्यो शक्ति आइरहेको छ, यो शरीरलाई जति चाहिएको छ त्यति त्यो शक्ति यो शरीरले पाइरहेको छ, यो शरीरको सबै क्रियाहरू भइरहेको छ। त्यो शक्तिलाई दिने बन्द गर्ने बित्तिकै शरीर मुर्दा भइहाल्छ। हामी श्वास चलाउँछौँ, यो श्वासलाई चलाउने त्यही शक्ति हो, हाम्रो शरीरलाई क्रियाशील राख्ने त्यही एउटा शक्ति हो, मनको थ्रुबाट त्यो शक्ति आइरहेको छ। र त्यस कारणले त्यो भित्रको शक्ति र बाहिरको शक्तिमा एउटै हो, भित्र त्यसको हामीले एक्सपिरियन्स गर्न सक्छौँ, बाहिर एक्सपिरियन्स गर्न सक्दैनौँ। अब त्यो शक्तिलाई कसरी

जसको एन्सरले हाम्रो जीवनमा मननको शान्ति ल्याउँछ, पिस अफ माइन्ड ल्याउँछ। मैले हजुरलाई पहिला भने त्यो इनर्जी हाम्रो भित्रमा लाइट एन्ड साउन्डको रूपमा छ। पहिला म हजुरको सामनेमा एउटा कुराको चर्चा गर्छु, लाइटको चर्चा गर्छु। त्यो इनर्जीको पहिलो स्वरूप हाम्रो भित्रमा एउटा लाइट छ। त्यो लाइटलाई कसैले भर्गो ज्योति भन्यो गायत्री मन्त्रमा, कसैले त्यसलाई डिभाइन लाइट भन्यो क्रिस्चियन बुक्समा, कसैले त्यसलाई आत्मज्योति भन्यो बुद्धिस्ट ग्रन्थहरूमा, सिखहरूले त्यसलाई चान्दना भन्यो, मुस्लिम्सहरूले त्यसलाई नुरे इलाही भन्यो, विभिन्न शास्त्रहरूमा विभिन्न धर्म पन्थहरूमा त्यसलाई विभिन्न भाषामा अनेक नाम दिए। पारसीमा त्यसलाई अहर मजद भन्यो। यो भाषामा व्याख्या डिफ्रेन्ट हो, तर त्यो ज्योति एउटै छ। यो होइन हिन्दूको भित्र त्यो अर्कै ज्योति होला, मुस्लिमको भित्र अर्कै ज्योति होला, बुद्धिस्टको भित्र एउटै ज्योतिले एउटै शक्तिले सबलाई चलाएको छ। तपाईँ हेर्नुहोस् कहीँ हामीले बेसी बत्ती जलाइदियो भने त्यहाँ गर्मी हुन्छ, मलाई हिट दिन्छ। लाइट लाइट बेसी छ भने त्यसको त्यसको रिएक्सन के हो, त्यसको इफेक्ट के हो भन्दा हिट हुन्छ। तपाईँ हाम्रो बोडीमा टेम्परेचर छ, हिट छ। त्यो हिट कहाँबाट आयो? एउटा मुर्दाभित्र त हिट हुँदैन, एकैछिनमा ठन्डा भइहाल्छ या चिसो भएपछि लु यो यो मुर्दा हो भने भन्छौँ हामी। तर हाम्रो भित्र त चिसो हुँदैन त, तातो छ। हामी 98 डिग्री टेम्परेचर छ भनेर भन्छ साइन्सले, डक्टर्सहरूले भन्छ। त्यो हिटको कारण त्यो लाइट हो, र हाम्रो भित्र त्यो चेतनाको लाइटकोले हिट इनर्जी दिइरहेको छ र हाम्रो शरीर तातो छ। त्यो लाइटलाई कसरी देख्ने त? त्यो लाइटमा मनलाई कसरी देख्ने, कनेक्ट गर्ने? कल्पनाको चिज होइन सजिन, त्यो लाइट प्र्याक्टिकल हो। हामीले खानाको कल्पना गरेर भोक मेटिँदैन, पानीको कल्पना गरेर तिर्खा मेटिँदैन। पानी प्र्याक्टिकल चाहियो, खाना प्र्याक्टिकल चाहियो, औषधि प्र्याक्टिकल चाहियो। त्यसरी त्यो जो लाइट हामी भित्रमा छ, जसरी अर्जुनले देखे त्यसरी हामीले त्यो लाइटलाई देख्नु पर्यो। अर्जुनले देखे भगवान कृष्णको द्वारा, बुद्धको द्वारा आनन्दले देखे, सिखहरूले गुरु नानकको द्वारा त्यसलाई एक्सपिरियन्स गरे, क्रिस्चियन्सले जिजस क्राइस्टको द्वारा त्यसलाई अनुभव गरे, मुस्लिम्सले मोहम्मद सापुद्वारा त्यसलाई अनुभव गरे, विभिन्न धर्मगुरूहरूबाट विभिन्न पन्थका अनुयायीहरूले उहाँहरू जुन बेला संसारमा हुनुहुन्थ्यो त्यसलाई एक्सपिरियन्स गरे। त्यो एक्सपिरियन्स नै वास्तविक ज्ञान थियो। जब मोजेसले भगवान्लाई सोध्छ जेहोवालाई कि आई वान्ट टु सी यु, त्यसलाई उहाँले एउटा बर्निङ बुसको रूपमा गडलाई एक्सपिरियन्स गर्नुभयो भनेर त्यो जेहोवालाई एक्सपिरियन्स गरे। बर्निङ बुस भनेको एउटा उज्यालो झाडी, त्यो पनि प्रकाशै हो। कुनै पनि धर्म पन्थकोलाई हजुरले राम्रोसँग स्टडी गर्नुभयो भने सबैले लाइटको कुरा गर्छ। साइन्सले पनि इनर्जीलाई लाइटको रूपमै भनेको छ। र त्यो त्यो स्पिरिचुअल लाइट, त्यो आत्मज्योति, त्यो डिभाइन लाइट, त्यो भर्गो ज्योति आज हाम्रो सनातन धर्ममा सबभन्दा इम्पोर्टेन्ट गायत्री मन्त्र हो। तर सज्जनो, गायत्री मन्त्र भन्ने मन्त्र होइन, गर्ने मन्त्र हो। उहाँ प्रोफेसरसँग मैले त्यही कुरा राखेँ कि हजुरले गायत्री मन्त्रलाई मुखले जप्नुभयो, तर साथसाथ यसलाई गर्नु पनि सिक्नुपर्ने थियो। मैले मुखले पानी पिउँदैछु मेरो तिर्खा मेटिहालोस्, म पानी पिउँदैछु मेरो तिर्खा मेटिहालोस्, म औषधि लिँदैछु मेरो रोग निको भइहालोस् भनेर केवल मन्त्र जपे, औषधि सेवन गरिन भने मेरो रोग निको हुँदैन। गायत्री मन्त्रमा हामी भन्दैछौँ भर्गो देवस्य धीमै धियो यो न प्रचोदयात्, हे प्रभु म हजुरको भर्गो ज्योतिको ध्यान गर्दैछु। विद्वानहरूलाई इन्टेलेक्चुअललाई मेरो एउटा क्वेसन छ, म ज्योतिको ध्यान गर्दैछु यो भन्ने मात्रै कुरा हो कि गर्ने कुरा हो? म पानी पिउँदैछु भनेर मात्रै हुन्छ कि गर्नु पनि पर्छ? हजुरले भन्नुहुन्छ त नागरिकन त तिर्खाइ मेटिँदैन। त गायत्री मन्त्र पनि हामी जब भन्दैछौँ भर्गो देवस्य धीमै धियो यो न प्रचोदयात्, हे प्रभु म ज्योतिको ध्यान गर्दैछु मैले मुक्ति र शान्ति पाऊ, त्यो पिस अफ माइन्ड पाऊ भनेर प्रार्थना त गर्दैछौ, तर मुखले हामीले भन्यो ज्योतिको ध्यान गर्दैछ, ध्यान त गरेनौ नि त। यदि हामीले त्यो ज्योतिको ध्यान गरेको भए डायरेक्ट ग्यारेन्टिड हामीले पिस अफ माइन्ड पाउँथ्यौं। र सज्जनो, त्यो ज्योतिको ध्यान गर्नु पर्यो। कुनै कुरोको ध्यान गर्नु लागि पहिला त्यसलाई देख्नु पर्यो र मात्रै हामी त्यसको ध्यान गर्न सक्छौ। एउटा बालिकालाई उमेर उसको मान्ने 20 वर्ष भयो, तिमी आफ्नो पतिको ध्यान गर्यो भने उसलाई उसको मङ्गनी भएको छैन, पति को छ थाहा छैन, उसले के कसको ध्यान गर्ने? मेरो हातमा बन्दुक छ लु सुट गर भनेर मलाई कसैले अर्डर

0: अफिसरलाई, मेरो सामने टार्गेट छैन भने मैले त्यो त्यो बन्दुक कहाँ सुट गर्ने हो, त्यो गोली कहाँ हान्ने हो, र वी निड ए टार्गेट। मनलाई त्यो ज्योति नदेखिकन मनले त्यो भरको ज्योतिको ध्यान कसरी गर्छ? पहिला देख्नु पर्यो। त्यो देखाउने मान्छेलाई चाहिँ हाम्रो धर्मशास्त्रमा गुरु भन्यो, गुरु बनाउने परम्परा त्यसको लागि शुरू भयो। यो होइन किताबको मन्त्र सिकाउनेलाई गुरु बनाउने भनेर थिएन, कुनै एउटा चिज सिकाइदिने भनेर गुरु थिएन। हो, संसारिक गुरु थुप्रो हुन्छ, घरमा माता पिता गुरु छ, स्कुलमा पढाउने टिचर पनि गुरुजी हो, त्यसमाथि कुनै कला सिकाउने पनि गुरु हुन्छ, हाम्रो नेपालमा हामीले ड्राइभरलाई पनि गुरुजी भन्छौँ, त्यो सब गुरुहरूको आफ्नो आफ्नो कला सिकाउने गुरुजीहरू छ। तर एउटा सद्गुरु हुन्छ अरे, एउटा महापुरुष हुन्छ अरे, जसलाई भगवान कृष्णलाई अर्जुनले भन्छ हजुर त गुरुहरूको पनि गुरु हुनुहुन्छ, त्यो सद्गुरु चाहिँ को भन्दाखेरि जसले हामीलाई त्यो ज्योतिको दर्शन गराइदिन्छ, हाम्रो भित्र प्र्याक्टिकल गराइदिन्छ। गुरु शब्दको व्याख्या गर्यो भने गु भनेको अन्धकार हो, रु भनेको प्रकाश हो, जसले अन्धकारलाई मिटाएर प्रकाश देखाइदिन्छ त्यो वास्तवमा गुरु हो। हजुरलाई म अझै प्रश्न गरौँ, हजुरले आँखा बन्द गर्नुभयो भने के देख्नुहुन्छ? अन्धेरो देख्नुहुन्छ, एउटा वाइट देख्नुहुन्छ, किन देख्नु भएको? भित्र त ज्योति छ, त्यो चेतनाको प्रकाश छ, लाइट अफ सोल छ, किन नदेखेको हामीले? यहाँ उज्यालो भएको ठाउँमा एउटा अन्धा मान्छे बसेको छ, सुरदास बसेको छ भने भाइ तिमी के देख्दैछौ भने उसले भन्छ अन्धेरो छ। त्यहाँ अन्धेरो त छैन नि, उज्यालो छ नि, त्यो बेचाराको आँखा बिग्रेकोले उसले अन्धेरो देखेको। र हाम्रो पनि आँखा बिग्रेको हुनाले, आँखामा फुलो परेको हुनाले हामीले आँखा बन्द गर्दा अन्धेरो देख्छौँ, त्यो ज्योति देख्दैनौँ। त्यो भरको ज्योति हामीभित्र हुँदा पनि हामीले नदेखेको कारण त्यो हाम्रो आँखा बन्द छ। साइन्सले दुईटा आँखाको कुरा गर्यो, अध्यात्मले भन्छ तिमीसँग तिनवटा आँखा छ। यो दुईटा आँखा भौतिक संसार हेर्ने हो, तेस्रो आँखा त्यो पराभौतिक तत्त्वलाई हेर्ने हो, मेटाफिजिकल लाइटलाई हेर्ने हो, जुन लाइट हामीभित्रमा छ। त्यो पराभौतिक लाइटलाई हेर्न लागि थर्ड आई छ। म एउटा इन्सिडेन्ट आयो, एकजना डक्टरले भन्यो हजुरले त्यो साइन्सको कुरामा यो हजुरको कुरा मिलेन, भित्र कुनै ज्योति छैन, देयर इज नो लाइट इनसाइड अस। किन भन्दाखेरि हामीले एक्सरे गर्यौँ, सिटी स्क्यान गर्यौँ, एमआरआई गर्यौँ, नाना प्रकारको टेस्टहरू गर्यौँ, एक्सरे, एमआरआई, सिटी स्क्यान, कुनै चिजबाट पनि हामीले भित्र विभिन्न प्रकारको टेस्टहरूमा कुनैबाट पनि हामीले भित्र लाइट भेटेनौँ। सो देयर इज नो लाइट इनसाइड अस। यो एउटा एउटा तपाईँको काल्पनिक कुरा हो धर्मको, कि तपाईँले कसरी प्रुभ गर्नुहुन्छ वी हेभ ए लाइट भनेर? नि मैले भने हेर्नुहोस्, त्यो नदेखेको एउटा कारण छ, खुनभित्रको किटाणुलाई हामीले यो आँखाले देखेर भ्याउँदैनौँ, तर एउटा माइक्रोस्कोपको मुनि लग्यो भने त्यो देख्न पाइन्छ यसभित्र यो चाहिँ किटाणु हो भनेर। ठिक त्यसरी नै साइन्सले थुप्रो कुरो निकाल्यो अनि खोजी गर्दै गर्दै एउटा एटमलाई पनि देख्यो साइन्सले, सबभन्दा सानो पदार्थ, सबभन्दा सानो कण मेटरको एटमलाई पनि देख्यो। त्यसको भित्र इलेक्ट्रोन छ अरे, प्रोटोन छ, न्युट्रोन छ, पोजिट्रोन छ, क्वार्क्स भन्ने सब एटमिक पार्टिकल छ। साइन्सले त्यति पावरफुल माइक्रोस्कोपहरू तयार गरे, त अहिलेसम्म साइन्सले इलेक्ट्रोनभित्र के छ, प्रोटोनभित्र के छ, न्युट्रोनभित्र के छ, पोजिट्रोनभित्र के छ, त्यो साइन्सले भेटेको छैन। किनभने त्यस त्यति पावरफुल माइक्रोस्कोप, त्यति म्याग्निफाइङ पावर भएको माइक्रोस्कोप साइन्सकोमा छैन, र इलेक्ट्रोनभन्दा सूक्ष्म तत्त्वलाई देख्न सकेको छैन, इलेक्ट्रोनलाई पनि देख्न सकेको छैन। जुन त्यो लाइट छ त्यो त अति सूक्ष्मति सूक्ष्म हो, त्यो लाइटलाई जो इलेक्ट्रोनभन्दा पनि सूक्ष्म छ, एटमभन्दा त धेरै सूक्ष्म छ। मैले पहिला हजुरलाई कुरा पनि गरेको छु, जो चिज जति सूक्ष्म हुन्छ त्यति नै बेसी पावरफुल हुन्छ, र त्यो सूक्ष्म लाइटलाई हेर्ने साइन्सले कुनै इन्स्ट्रुमेन्ट बनाउन सकेको छैन। तर हाम्रो भित्र एउटा थर्ड आई छ, एउटा तेस्रो आँखा छ, त्यो इनएक्टिभ छ, त्यो बन्द छ, र हामीले आँखा बन्द गर्दा अँधेरो देखेको, भोइड देखेको। तर यदि त्यो आँखा खोलिदियो भने, त्यो आँखा खोलिदियो भने हामीले त्यो अँधेरो देख्ने थिएन। यसकारण सजिलो, त्यो थर्ड आईलाई खोल्न सक्यो भने हामीले ज्योति देखिन्छ। गुरु भनेको त्यो हो जसले त्यो थर्ड आईलाई खोल्न सक्छ। खोलेर हामीलाई ज्योतिको प्र्याक्टिकल दर्शन गराउन सक्छ, जसरी बुद्धले आनन्दलाई गरायो, ईसा मसीहले आफ्ना शिष्यहरूलाई गराए, भगवान कृष्णले अर्जुनलाई गरायो, भगवान रामले हनुमान र लक्ष्मण आदिलाई गराए। त्यो दर्शन गराउने क्षमता समयको सद्गुरुकोमा हुन्छ, महापुरुषकोमा हुन्छ। यसकारण मेरो हजुरलाई निवेदन छ, हजुरले जीवनमा त्यो गुरुको खोजी गर्नु पर्यो, त्यस्तो गुरुलाई खोज्नु पर्यो, अनि त्यो खोजेपछि त्यो लाइट देखिन्छ भन्दै म यहाँबाट विदा लिन्छु। अनि हजुरलाई निवेदन, अर्को एपिसोडमा हामी थर्डलाई लिएर विस्तृत चर्चा गर्नेछौँ भन्दै धन्यवाद।
1: कार्यक्रम सुने पश्चात हजुरहरूमा कुनै पनि प्रकारका जिज्ञासा भए हामीलाई यस ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ। नेपाल मानव धर्म सेवा समिति, केन्द्रीय कार्यालय गौशाला, काठमाडौँ। फोन नम्बर 01-448-7711। इमेल ठेगाना kathmandu.ashram@gmail.com। धन्यवाद, शुभ दिन।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
3: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
3: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
3: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
4: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
5: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
6: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-6862, 9844-6862।
7: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
6: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-5540-60, प्रकाश थापा 9844-5540-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
8: आज त मेरो जन्मदिन हो नि।
4: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
5: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ, ल्याउने।
3: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
8: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिष्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साध्यो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै। श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना।
9: संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा एकाईगत रूपमा सञ्चालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्यज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
8: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन,
9: आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल,
8: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, सञ्चालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल,
9: नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू,
8: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न चेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध
9: साधारण सभा हुने मिति र स्थानहरू। मिति 2083 साल असोज 8 गते, भीमेश्वर नगरपालिका 5 विसुनटोल। समय बिहान 8 बजेदेखि 10 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9742-42-75-17। असोज 8 गते, भीमेश्वर नगरपालिका 5 घोकशिला। समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844-23-63-23।
8: असोज 9 गते, सैलुङ, सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9742-42-75-17। असोज 10 गते, सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9742-42-75-17।
9: असोज 11 गते, सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाघखोर। समय बिहान 8 बजेदेखि 11 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844-23-63-23। असोज 11 गते, सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी। समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9742-42-75-17।
8: असोज 12 गते, सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ। समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9742-42-75-17। असोज 12 गते, सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली। समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9942-42-75-17।
9: असोज 13 गते, सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडेखानी। समय बिहान 7 बजेदेखि 9 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9742-42-75-17। असोज 13 गते, सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9742-42-75-17।
8: असोज 15 गते, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सभाहल। समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9944-30-77-72। असोज 15 गते, सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ। समय बिहान 8 बजेदेखि मध्याह 12 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9944-23-63-23।
9: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9844236323। असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9844406824। र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9844236323।
8: साधारण सभामा उपस्थित सेयर सदस्यहरूलाई कर बाहेक रु 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको सेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848285555, 9844236323, 9845788888 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्पु दोलखा।
10: अविनाश तिमी किन निराश छौ त?
11: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
10: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
12: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844069929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844300282।
13: The Rising Star. Rising Star? Rising Star?
14: Yes, the Rising Star School.
13: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
14: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
13: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
14: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
15: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
16: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
17: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईँलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
18: यो रेडियो सैलुङको समय सूचक हो।
19: यति बेला बिहानको 9 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् जी क्या हो
2: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ
1: ए छोरी पो हेर न छोरी विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो
2: ल बुबा अब तपाईँ ढुक्क हुनुहोस् तपाईँको सपना अब पूरा हुनेछ किनकि हाम्रै चरीकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि
3: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर
4: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम कर्णाली पुल महाकाली पुल घोडाघोडी ताल कैलाली बुद्ध जन्मभूमि कपिलवस्तु श्रीजी शाश्वत धाम नवलपरासी देवघाट धाम चितवन पशुपतिनाथ काठमाडौँ
3: भारततर्फ हरिहर क्षेत्र पटना मातृमोक्ष धाम पुनपुन महाश्रद्धा स्थल गया काशी विश्वनाथ चौरासी घाट दर्शन विन्ध्याचल पर्वत बिन्दावासिनी त्रिकोण यात्रा प्रयागराज स्नान मनगद कृपालु धाम नैमिषारण्य अयोध्या श्रीराम जन्मभूमि मथुरा गोकुलधाम वृन्दावन गोवर्धन हरिद्वार ऋषिकेश परमार्थ निकेतन रामझुला धारीदेवी यमुनोत्री गंगोत्री केदारनाथ बद्रीनाथ माणागाउँ कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस् प्रस्थान मिति 2083 साल भदौ 29 गते यात्रा अवधि 25 दिन लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ
4: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841 87093 पान पसल सादुबाटो चरीकोट

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-000-844, 9848-73-107 र 9855-00-19। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवी को राम्रै बजार छ कि के हो?
1: हो त काका, किवी को त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको, अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। हजार भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 35 34 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
3: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98 510 66 165, 98 510 66 165। होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
4: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन, कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
3: ए त्यसो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
4: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
3: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 98 44 21 24 35 र 01 43 71 4 47। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: हार्दिक निमन्त्रणा। पूर्ण ब्रह्म परमात्मा श्री कृष्णजीका असीम कृपाले सदाझैं यस वर्ष पनि वितक चर्चा तथा श्रीकृष्ण कथाको विशिष्ट सप्ताह आयोजना गरिएको छ। यस अनुष्ठानमा समादरणीय पण्डित श्री सुमन सिलवालज्यूको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन हुने हुँदा सातै दिन सपरिवार उपस्थित भई कथा श्रवण गरी आत्मीय लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ।
1: कार्यक्रमहरू मिति 2083 साल भदौ 13 गतेदेखि 19 गते श्रीकृष्ण जन्माष्टमीसम्म, समय प्रत्येक दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म, सेवा पूजा आरती र पुष्प अर्पण 10:30 देखि 11 बजेसम्म, स्तुति गायन 11 बजेदेखि दिउँसो 2 बजेसम्म, वितक चर्चा कथा 2 देखि अपरान्न 3 बजेसम्म श्रीकृष्ण कथा, अपरान्न 3 देखि 4 बजेसम्म भजन कीर्तन नृत्य र प्रसाद वितरण।
0: स्थान नवनिर्मित कृष्ण मन्दिर भीमेश्वर नगरपालिका छ, कोला डाँडा रामकोट। भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी श्रीकृष्ण झूला सहित विशेष मेला मनाइनेछ। अध्यक्ष कृष्ण प्रसाद सुवेदी, सदस्य बाबुराम फुयाल। थप जानकारीको लागि सम्पर्क नम्बर 9844014783। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, डुबाटे पार्टी, दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौ। धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
1: धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
3: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ. जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ.
5: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं. यस्तो बखत हामीले खानपान आहार विहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ.
4: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन. रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ.
5: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन. पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्. यसै कारण
4: होसियार हुनुहोस्. जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ. मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ.
5: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ. बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ. जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ. आफैलाई पनि त्याग्न सक्नुहुन्छ. तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
4: जिम्मेवारी बहन गर्नुहोस्. शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन. आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन. औषधि खान पैसा हुँदैन. तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ.
5: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ. परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो. तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ. जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ.
4: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार

0: 43 26, 98 60 29 43 26।
1: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मा लक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
3: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
2: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
3: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98 61 055 780 र 98 41 57 70 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
2: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: भैना के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौं भने अलिकति खर्चको पनि जो गरेको थिए सामान लिन काठमाडौँ जानै नसकिने भयो यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
1: पारे पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौं कि झैं लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
0: मेरी आमै नि गीताश्री स्टोर यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको सोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0949421542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068590 सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766।
3: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
4: यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29औं वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौं।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा,
2: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकै निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध।
1: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 साल भदौ 26 गते, ठुलो पातल, चिपचिपे। क्षेत्र साविक ठुलो पातल गाविस, वडा नम्बर 1236789। भदौ 26 गते ठुलो पातल निगाले, साविक ठुलो पातल गाविस, वडा नम्बर 4 र 5 जिरी नगरपालिका। भदौ 27 गते नामदु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनज्योति मावि, साविक गैरीमुदी र मिर्गे गाविस।
2: भदौ 29 गते जुगु नीलाकण्ठेश्वर मावि, गौरी शंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय, साविक क्षेत्रपा गाविस र साविक जुगु गाविसको गैरी र उर्लेनी। असोज 1 गते मार्बु वडा कार्यालय, बैतेश्वर गाउँपालिका वडा नम्बर 7। असोज 2 गते चरीकोट हाम्रो रेडियो हल, भीमेश्वर नगरपालिका, कालिङचोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका। असोज 3 गते रोयल ब्याङ्क्वेट जडीबुटी, काभ्रे प्लान्चोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू। र भदौ 5 गते मुख्य कार्यालय मैना पोखरी, बैतेश्वर गाउँपालिका वडा नम्बर 4-5, वडा नम्बर 3 को यार्सा र मजुवा, बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को एवो।
1: समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
2: मिति 2083 साल श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
1: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधिक भएको हुनुपर्ने।
2: सदस्यता निलम्बन, खारेज वा स्थगन नरहेको हुनुपर्ने।
1: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्ने।
2: 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
2: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका, क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्ने।
1: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
2: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थित जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले मिति 2083 साल असोज 5 गते अन्तिम उपस्थित केन्द्र रहेको सभाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
1: थप जानकारीको लागि मुख्य कार्यालय मैना पोखरी सम्पर्क फोन नम्बर 0949411030, नामदु सेवा केन्द्र नामदु 9851321136, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851321137, जुङ्गु सेवा केन्द्र जुङ्गु 9851321141, चरीकोट सेवा केन्द्र चरीकोट 9851234, काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851241447।
2: भेषबहादुर मिजार व्यवस्थापक, जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बैतेश्वर गाउँपालिका, दुलखा।
3: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो।
4: होइन साइना दाई, के बिग्रियो, खटङटङ पार्दै हुनुहुन्छ त।
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
4: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
3: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
1: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
4: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीज बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीज बजार।
5: ए बुढी, मलाई धामीकोमा लैजाऊ भन्या।
6: अब के को धामीकोमा नि, धामीकोमा होइन, अब इन्द्र डेन्टल बीज बजारमा लैजानु पर्छ क्या तिमीलाई।
5: त्यहाँ चाहिँ के हुन्छ नि?
6: त्यहाँ के हुँदैन, म पत्या सुन त यहाँ।
1: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धित सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार, चरीकोट, दौलखा। सम्पर्कको लागि 9841-5770-69।
5: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
4: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844-3992-92।
9: यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ।
10: ए माइला गुरुजी।
11: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
10: लाइसेन्स ला, लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
11: चुप।
12: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्, सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
13: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
4: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
1: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
4: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
14: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
15: होइन, के एक्लै गुनगुन गरिरहेको?
14: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिजाजको चल्ला पालौ भनेर सोचेको।
15: अनि के भयो त, लगेर पाले भइगयो नि?
14: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
15: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालुखोलामा सरेको छ नि।
4: हजुर, हाम्रा सेवाहरू। यहाँ बोइलर गिरराज लेर सल्लाह र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
8: सम्पर्कको लागि 9844669008 9844669008।
4: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स चरीकोट पुरानो बजार भालु खोला राँगाको मासु पाइने पसल भएको घर सँगै।
1: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना।
2: संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा एकाईगत रूपमा सञ्चालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन
2: आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल
1: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल
2: नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू
1: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न चेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध
2: साधारण सभा हुने मिति र स्थानहरू मिति 2083 साल असोज 8 गते भीमेश्वर नगरपालिका 5 विसुनटोल समय बिहान 8 बजेदेखि 10 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-4275-17 असोज 8 गते भीमेश्वर नगरपालिका 5 घोकशिला समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9844-23-63-23
1: असोज 9 गते सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-4275-17 असोज 10 गते सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-4275-17
2: असोज 11 गते सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाघखोर समय बिहान 8 बजेदेखि 11 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9942-23-63-23 असोज 11 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-4275-17
1: असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-4275-17 असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9942-4275-17
2: असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडेखानी समय बिहान 7 बजेदेखि 9 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9942-4275-17 असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-4275-17
1: असोज 15 गते मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सभाहल समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9944-30-77-72 असोज 15 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ समय बिहान 8 बजेदेखि मध्याह बाह्र बजेसम्म सम्पर्क मोबाइल नम्बर 9944-23-63-23
2: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9944-23-63-23 असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9944-40-68-24 र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9944-23-63-23
1: साधारण सभामा उपस्थित शेयर सदस्यहरूलाई कर बाहेक रु 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको शेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848275555, 9844233623, 9845788888 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा।

0: Bunnia. Extreme energy drink.
1: के तपाईं चरीकोट काठमाडौं यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौं जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 83-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 98-45-48-117, 98-45-55-562, 048-45-562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछाप, मन्थली।
2: अरे यही थियो त, कहाँ सरे छ आजकल?
1: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छौ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरे छ कि क्या
1: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
3: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
4: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
3: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
4: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि होइन त?
5: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
6: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
5: विस्तृत जानकारीका लागि
2: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
6: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट।

0: जाति प्रमाण पत्र प्राप्त गर्न सफल हुनु भएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
1: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब।
3: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189787, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860598988, पलाञ्चोक बेकारी साध्यो बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै।
1: पौरखी कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
5: यस सहकारी संस्थाको मिति 2083 साल साउन 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार सहकारी संस्थाको 17 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई आआफ्नो पासबुक साथमा लिई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति 2083 साल भदौ 20 गते शनिबार, समय बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म, स्थान राइजिङ हिम्स एकाडेमी भीमेश्वर नगरपालिका 6 दोलखा।
5: साधारण सभाका कार्यक्रमहरू वार्षिक प्रगति प्रतिवेदन र आगामी नीति तथा कार्यक्रम प्रस्तुत, आर्थिक लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण,
1: विनियम संशोधन सम्बन्धमा आर्थिक प्रशासन कार्यविधि तथा बचत नीति पुनर्लेखन सम्बन्धमा, ऋण नीति, कर्मचारी नियमावली र निर्वाचन कार्यविधि संशोधन सम्बन्धमा,
5: उत्कृष्ट शेयर सदस्यलाई सम्मान कार्यक्रम तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, संचालक समितिको राजीनामा स्वीकृत सम्बन्धमा, सम्पत्ति शुद्धिकरणको निवारणको लागि संस्थाको रणनीति सम्बन्धमा, निर्णय प्रमाणीकरण कर्ता छनौट सम्बन्धमा र विविध।
1: यस सहकारीका बाल सदस्य वा यस सहकारी संस्थाका स्थिर सदस्यहरूका छोरा छोरी मध्ये 2082 सालमा संचालित एसईई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी भाइ बहिनीहरू मध्ये छात्रतर्फ 1 जना र छात्रातर्फ 1 जनालाई सम्मान गर्ने कार्यक्रम समेत रहेको हुँदा लब्धाङ्ग पत्र संस्थाको कार्यालय वा संस्थाको इमेल pourakhi076@gmail.com पठाउनु हुन अनुरोध छ।
5: साथै सम्पूर्ण शेयर सदस्यहरूलाई आफ्नो बचत तथा ऋणको किस्ता नियमित गर्नुहुन अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित नबुझाउने शेयर सदस्यहरूलाई साधारण सभामा भत्ता सुविधा प्रदान नगरिने बेहोरा समेत जानकारी गराइन्छ। बाल सदस्यहरूलाई बचत खातामा नै शैक्षिक प्रोत्साहन खर्च उपलब्ध गराइने हुँदा उपस्थित हुनु नपर्ने बेहोरा समेत जानकारी गराइन्छ। साथै उक्त दिन शेयर सदस्य बन्नको लागि

0: विशेष छूट प्रदान गरिएको छ।
1: हरिहर प्रसाद न्यौपाने अध्यक्ष पौरखी कृषि सहकारी संस्था लिमिटेड भीमेश्वर नगरपालिका वडा नम्बर 6 दोलखा।
0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेशन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा,
2: रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला।
0: आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853 27806 र 9814 80 56 42। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: The Rising Star.
1: Rising Star? Rising Star?
2: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना आवासीय शिक्षा बालमैत्री पठन पाठन दक्ष र अनुभवी शिक्षक व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा
2: तीन दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
3: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा
4: हैन ए बुढी भात त निकै स्वादिलो छ त कुन चामल पकायौ
5: त्यही आर्जु चामल त हो नि सस्तो र स्वादिलो पनि
6: सुन्नुभयो हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल जति स्वादिलो छ त्यति नै सस्तो पनि छ तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस चरीकोट दोलखा सम्पर्क नम्बर 98511-65046
7: अविनाश तिमी किन निराश छौ त
8: हेर न मेरो व्यवसायको कर तिर्नु पर्ने थियो अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो चरीकोटबाट कर कार्यालय हट्यो भन्छन् के गर्ने होला
7: हे त्यति कुरामा पनि चिन्ता लिने हो त त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि चिन्ता लिनै पर्दैन
9: हजुर हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता अडिट कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ कहीँ कतै भौता दिनु पर्दैन साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ थप जानकारीका लागि राजकुमार ढुङ्गेल सम्पर्क मोबाइल नम्बर 98440-59929 र उमेश रोकाई सम्पर्क मोबाइल नम्बर 98440-30282
10: यो रेडियो सैलुङको समय सूचक हो
11: यति बेला बिहानको 11 बजेको छ

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
2: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
1: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
2: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरीकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
4: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
3: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारीदेवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैटीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
4: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841 87093, पान पसल साडुबाटो चरीकोट।

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान।
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटी खोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9808-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटी खोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। हजार भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङ सादो लखा।
3: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
3: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
3: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोपाइटर गोविन्द कार्की 98 44 32 25 13 र 98 024 087 66।
3: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ। होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
1: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन, कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
3: ए त्यसो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
1: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
3: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 98 44 21 24 35 र 01 43 71 4 47। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: हार्दिक निमन्त्रणा। पूर्ण ब्रह्म परमात्मा श्री कृष्ण जी का असीम कृपाले सदाझै यस वर्ष पनि वितक चर्चा तथा श्री कृष्ण कथा को विशिष्ट सप्ताह आयोजना गरिएको छ। यस अनुष्ठानमा समादरणीय पण्डित श्री सुमन सिलवाल ज्यूको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन हुने हुँदा सातै दिन सपरिवार उपस्थित भई कथा श्रवण गरी आत्मीय लाभ लिनु हुन हार्दिक निमन्त्रणा गर्दछौं।
1: कार्यक्रमहरू मिति 2083 साल भदौ 13 गतेदेखि 19 गते श्रीकृष्ण जन्माष्टमीसम्म, समय प्रत्येक दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म, सेवा पूजा आरती र पुष्प अर्पण 10:30 देखि 11 बजेसम्म, स्तुति गायन 11 बजेदेखि दिउँसो 2 बजेसम्म, वितक चर्चा कथा 2 देखि अपरान्ह 3 बजेसम्म, श्रीकृष्ण कथा अपरान्ह 3 देखि 4 बजेसम्म, भजन कीर्तन नृत्य र प्रसाद वितरण।
0: स्थान नवनिर्मित कृष्ण मन्दिर भीमेश्वर नगरपालिका छ, कोला डाँडा रामकोट। भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी श्रीकृष्ण झूला सहित विशेष मेला मनाइनेछ। अध्यक्ष कृष्ण प्रसाद सुवेदी, सदस्य बाबुराम फुयाल। थप जानकारीको लागि सम्पर्क नम्बर 9844014783। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी, डुबाटे पार्टी, दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौ।
2: कति बिग्रेको हो?
3: होइन साइला दाई, के बिग्रियो? खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउने कता हो यता? थाहा छैन, तिमीलाई केही थाहा छ?
3: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
4: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
3: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
5: ख्याल राख्नुहोस्, तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
5: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो, खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
5: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
5: जिम्मेवारी बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
5: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
1: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
0: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
6: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
0: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि, हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
6: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ, साथै सुपद मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
6: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
0: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
7: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
8: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
8: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
7: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सक द्वारा दन्त सेवा,
9: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टर द्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेसन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
3: बाल विशेषज्ञ द्वारा सेवा उपलब्ध गराइन्छ,
9: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
3: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020।

0: कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
1: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक टिकटक पेज लाइक गर्नुहोला।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-37-15-33।
1: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: होइन, के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिजातको चल्ला पालो भनेर सोचेको।
1: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू, यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
0: राँगाको मासु पाइने पसल भएको घर सँगै।
2: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
3: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9510-66-165, 9510-66-165।

0: जहाँ भाडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
1: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, जरेस, स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
2: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
3: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
4: यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौ।
3: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा,
4: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकै निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
3: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान, मिति 2083 साल भदौ 26 गते ठुलो पातल चिपचिपे, क्षेत्र साविक ठुलो पातल गाविस, वडा नम्बर 1236789, भदौ 26 गते ठुलो पातल निगाले, साविक ठुलो पातल गाविस, वडा नम्बर 4 र 5 जिरी नगरपालिका, भदौ 27 गते नामदु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट, भदौ 28 गते गैरीमुदी जनज्योति मावि, साविक गैरीमुदी र मिर्गे गाविस,
4: भदौ 29 गते जुगु नीलाकण्ठेश्वर मावि गौरी शंकर गाउँपालिका, भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय, साविक क्षेत्रपा गाविस र साविक जुगु गाविसको गैरी र उर्लेनी, असोज 1 गते मार्बु वडा कार्यालय बैतेश्वर गाउँपालिका वडा नम्बर 7, असोज 2 गते चरीकोट हाम्रो रेडियो हल भीमेश्वर नगरपालिका कालिङचोक बिगु सैलुङ मेलुङ र तामाकोशी गाउँपालिका, असोज 3 गते रोयल ब्याङ्क्वेट जडीबुटी काभ्रे प्लाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू र भदौ 5 गते मुख्य कार्यालय मैना पोखरी बैतेश्वर गाउँपालिका वडा नम्बर 4-5 वडा नम्बर 3 को यार्सा र मजुवा बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को युवो,
3: समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
4: मिति 2083 साल श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
3: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधिक भएको हुनुपर्ने।
4: सदस्यता निलम्बन, खारेज वा स्थगन नरहेको हुनुपर्ने।
3: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्ने।

0: 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
0: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्ने।
1: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
0: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थित जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले मिति 2083 साल असोज 5 गते अन्तिम उपस्थित केन्द्र रहेको सभाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
1: थप जानकारीको लागि मुख्य कार्यालय मैना पोखरी सम्पर्क फोन नम्बर 049-411-030, नामदु सेवा केन्द्र नामदु 9851-32-2136, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851-32-2137, जुंगु सेवा केन्द्र जुंगु 9851-32-2141, चरीकोट सेवा केन्द्र चरीकोट 9851-32-2134, काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851-32-2147।
0: भेषबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्ते डाक्टर सर.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ. ए बुढी, मलाई धामीकोमा लैजाऊ भन्या.
5: अब के गर्छ धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई.
4: त्यहाँ चाहिँ के हुन्छ नि?
5: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ.
6: हाम्रा सेवा तथा सुविधाहरू: लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा. सम्पर्कको लागि 9841570069.
4: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है.
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ. साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ.
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ. थप जानकारीको लागि सम्पर्क 9844392992.
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ.
11: यो रेडियो सैलुङको समय सूचक हो.
12: यति बेला मध्याहको 12 बजेको छ.

0: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् जी, क्या हो?
1: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
0: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
1: ल बुबा, अब तपाई ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
3: प्रसिद्ध दर्शनीय स्थलहरू नेपाल तर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिल वस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
2: भारत तर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
3: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841887093, पान पसल साडो बाटो चरीकोट।
1: अरे यही थियो त, कहाँ सरे आजकल?
2: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
1: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
2: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
1: ए मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
2: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843211368, बलराम कर्मचार्य 9844133814। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
4: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
5: सर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
4: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
5: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि, होइन त?
6: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कूटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
7: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कूटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
6: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
2: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
8: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
9: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
10: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपाने, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
11: एही, आज त साँच्ची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
9: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
12: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-89-87 सरिस्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58-89-88 पलाञ्चोक बेकारी साड्डो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
2: पौरखी कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
3: यस सहकारी संस्थाको मिति 2083 साल साउन 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार सहकारी संस्थाको 17 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई आआफ्नो पासबुक साथमा लिई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभा हुने मिति 2083 साल भदौ 20 गते शनिबार, समय बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म, स्थान राइजिङ हिम्स एकाडेमी, भीमेश्वर नगरपालिका 6, दोलखा।
3: साधारण सभाका कार्यक्रमहरू: वार्षिक प्रगति प्रतिवेदन र आगामी नीति तथा कार्यक्रम प्रस्तुत, आर्थिक लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण,
2: विनियम संशोधन सम्बन्धमा, आर्थिक प्रशासन कार्यविधि तथा बचत नीति पूर्ण लेखन सम्बन्धमा, ऋण नीति कर्मचारी नियमावली र निर्वाचन कार्यविधि संशोधन सम्बन्धमा,
3: उत्कृष्ट शेयर सदस्यलाई सम्मान कार्यक्रम तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, संचालक समितिको राजीनामा स्वीकृत सम्बन्धमा, सम्पत्ति शुद्धिकरणको निवारणको लागि संस्थाको रणनीति सम्बन्धमा, निर्णय प्रमाणीकरण कर्ता छनौट सम्बन्धमा र विविध।
2: यस सहकारीका बाल सदस्य वा यस सहकारी संस्थाका स्थिर सदस्यहरूका छोरा छोरी मध्ये 2082 सालमा संचालित एसईई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी भाइ बहिनीहरू मध्ये छात्रतर्फ एकजना र छात्रातर्फ एकजनालाई सम्मान गर्ने कार्यक्रम समेत रहेको हुँदा लब्धाङ्ग पत्र संस्थाको कार्यालय वा संस्थाको इमेल pourakhi076@gmail.com पठाउनु हुन अनुरोध छ।
3: साथै सम्पूर्ण शेयर सदस्यहरूलाई आफ्नो बचत तथा ऋणको किस्ता नियमित गर्नुहुन अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित नबुझाउने शेयर सदस्यहरूलाई साधारण सभामा भत्ता सुविधा प्रदान नगरिने बेहोरा समेत जानकारी गराइन्छ। बाल सदस्यहरूलाई बचत खातामा नै शैक्षिक प्रोत्साहन खर्च उपलब्ध गराइने हुँदा उपस्थित हुनु नपर्ने बेहोरा समेत जानकारी गराइन्छ। साथै उक्त दिन शेयर सदस्य बन्नको लागि विशेष छूट प्रदान गरिएको छ।
2: हरिहर प्रसाद न्यौपाने अध्यक्ष, पौरखी कृषि सहकारी संस्था लिमिटेड, भीमेश्वर नगरपालिका वडा नम्बर 6, दोलखा।
13: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि

0: रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेशन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा। रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: The Rising Star.
3: Rising Star?
2: Rising Star?
4: Yes, the Rising Star School.
2: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा।
4: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा।
2: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा। तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता। प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
4: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
5: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
6: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
7: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना।
8: संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा एकाईगत रूपमा सञ्चालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
7: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन,
8: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल,
7: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, सञ्चालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल,
8: नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू,
7: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न चेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध
8: साधारण सभा हुने मिति र स्थानहरू। मिति 2083 साल असोज 8 गते, भीमेश्वर नगरपालिका 5 बिसुनटोल। समय बिहान 8 बजेदेखि 10 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9742-42-75-17। असोज 8 गते, भीमेश्वर नगरपालिका 5 घोकशिला। समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844-23-63-23।
7: असोज 9 गते, सैलुङ गाउँपालिका, वडा नम्बर 5, काटाकुटी बोर्डिङ। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9742-42-75-17। असोज 10 गते, सैलुङ गाउँपालिका, वडा नम्बर 3, गाउँपालिका आसपास। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9742-42-75-17।
8: असोज 11 गते, सैलुङ गाउँपालिका 6, ढुङ्गे बजार, बाखुर। समय बिहान 8 बजेदेखि 11 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844-23-63-23। असोज 11 गते, सैलुङ गाउँपालिका, वडा नम्बर 8, कालापानी। समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9742-42-75-17।
7: असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ, समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9742475717। असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9942475717।
6: असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडे खानी, समय बिहान 7 बजेदेखि 9 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9742475717। असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 भैंसे बजार, समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9742475717।
7: असोज 15 गते मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सभाहल, समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844307772। असोज 15 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ, समय बिहान 8 बजेदेखि मध्याह 12 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844236323।
6: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन, समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844236323। असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय, समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844406824। र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण, समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844236323।
7: साधारण सभामा उपस्थित सेयर सदस्यहरूलाई कर बाहेक रु 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको सेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848275555, 9944233323, 9845788888 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा।
3: अविनाश तिमी किन निराश छौ त?
9: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
3: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929, र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844300282।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान।
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पार्टी खोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
4: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
3: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
4: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98 61 055 780 र 98 41 57 70 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
3: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: हार्दिक निमन्त्रणा। पूर्ण ब्रह्म परमात्मा श्री कृष्णजी का असीम कृपाले सदाझैं यस वर्ष पनि वितक चर्चा तथा श्रीकृष्ण कथाको विशिष्ट सप्ताह आयोजना गरिएको छ। यस अनुष्ठानमा समादरणीय पण्डित श्री सुमन सिलवालज्यूको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन हुने हुँदा सातै दिन सपरिवार उपस्थित भई कथा श्रवण गरी आत्मीय लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ।
1: कार्यक्रमहरू मिति 2083 साल भदौ 13 गतेदेखि 19 गते श्रीकृष्ण जन्माष्टमीसम्म, समय प्रत्येक दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म, सेवा पूजा आरती र पुष्प अर्पण 10:30 देखि 11 बजेसम्म, स्तुति गायन 11 बजेदेखि दिउँसो 2 बजेसम्म, वितक चर्चा कथा 2 देखि अपरान्न 3 बजेसम्म श्रीकृष्ण कथा, अपरान्न 3 देखि 4 बजेसम्म भजन कीर्तन नृत्य र प्रसाद वितरण।
0: स्थान नवनिर्मित कृष्ण मन्दिर भीमेश्वर नगरपालिका छ, कोलाडाँडा रामकोट। भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी श्रीकृष्ण झूला सहित विशेष मेला मनाइनेछ। अध्यक्ष कृष्ण प्रसाद सुवेदी, सदस्य बाबुराम फुयाल। थप जानकारीको लागि सम्पर्क नम्बर 9844014783। होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
1: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन, कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
0: ए त्यसो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
1: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
0: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844124235 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: रेडियो सयुङको समय सूचक हो।
1: यति बेला दिउँसोको एक बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
2: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
1: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
2: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
1: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-48-58-40-30।
2: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी डुबाटे पार्टी दुलखा।
1: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौ। होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
3: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
4: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 98-66-66-67-68 र 98-510-89-677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
5: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
5: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
5: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
5: जिम्मेवारी वहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
5: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
6: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
2: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
6: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
2: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
6: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ, साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
2: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
6: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
7: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
8: हाम्रा सेवाहरू
6: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
8: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
7: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सक द्वारा दन्त सेवा,
8: हार जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टर द्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्याटिएका बिरामीहरूको लागि अपरेसन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
1: बाल विशेषज्ञ द्वारा सेवा उपलब्ध गराइन्छ।
8: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
9: ड्राइभर म माइलो मोटर चलाउँदै
10: ए माइला गुरुजी।
11: हजुर सर,
10: लाइसेन्स निकाल्नु न त गुरु।
11: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
10: चुप।
5: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
2: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
1: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
8: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
1: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
12: होइन, के एकले गुनगुन गरिरहेको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरजातको चल्ला पालौ भनेर सोचेको।
12: अनि के भयो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
12: ए दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार भालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
12: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकुट पुरानो बजार, भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
12: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दुध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव

0: आजकलका सबै प्लास्टिकका वातावरण चिन लगायत भाँडाहरू सुफट मूल्यमा उपलब्ध गराउँछ नि।
1: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
0: बहिनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, जरेस, स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
3: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
3: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
4: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
3: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।

0: त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनको कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बाल बालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: कस्तो दा दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धानीकोमा लैजा भन्या।
5: अब के गर्नु धानीकोमा नि? धानीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
4: त्यहाँ त के हुन्छ नि?
5: त्यहाँ के हुँदैन, नपत्याए सुन त यहाँ।
6: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने।

0: कुकुटमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दौलखा सम्पर्कको लागि 98 41 57 70 69।
1: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
2: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
3: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
5: होइन हौ उदय, तपाईँ यो हिरोइन वर्षा राउत भन्ने बित्तिकै के साह्रो एको रहौ।
6: जब म तेरो भाउजू वर्षा राउतलाई सम्झिन्छु नि, म आफूलाई राज कपूर उसलाई नर्गिस, आफूलाई देव आनन्द उसलाई आशा परे, आफूलाई राजेश खन्ना उसलाई ममताज देख्न थाल्छु।

0: Subarnabasar, Subarnabasar, Subarnabasar. हाम्रा सेवा तथा सुविधाहरू
1: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी. हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसीजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ.
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ.
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069. 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ.
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि.
2: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना.
3: यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौ.
2: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा,
3: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकै निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध.
2: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान: मिति 2083 साल भदौ 26 गते, ठुलो पातल, चिपचिपे. क्षेत्र: साविक ठुलो पातल गाविस, वडा नम्बर 1236789. भदौ 26 गते, ठुलो पातल निगाले, साविक ठुलो पातल गाविस, वडा नम्बर 4 र 5, जिरी नगरपालिका. भदौ 27 गते, नामदु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट. भदौ 28 गते, गैरीमुदी जनज्योति मावि, साविक गैरीमुदी र मिर्गे गाविस.
3: भदौ 29 गते, जुगु नीलाकण्ठेश्वर मावि, गौरी शंकर गाउँपालिका. भदौ 30 गते, क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय, साविक क्षेत्रपा गाविस र साविक जुगु गाविसको गैरी र उर्लेनी. असोज 1 गते, मार्बु वडा कार्यालय, बैतेश्वर गाउँपालिका वडा नम्बर 7. असोज 2 गते, चरीकोट हाम्रो रेडियो हल, भीमेश्वर नगरपालिका, कालिङचोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका. असोज 3 गते, रोयल बैंक्वेट, जडीबुटी, काभ्रे प्लान्चोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू. र भदौ 5 गते, मुख्य कार्यालय मैना पोखरी, बैतेश्वर गाउँपालिका वडा नम्बर 4-5, वडा नम्बर 3 को यार्सा र मजुवा, बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को एउ.
2: समय: बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म. वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ.
3: मिति 2083 साल श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने.
2: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधि भएको हुनुपर्ने.
3: सदस्यता निलम्बन, खारेज वा स्थगन नरहेको हुनुपर्ने.
2: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्ने.
3: 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने.
2: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
3: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्ने।
2: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
3: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थित जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले मिति 2083 साल असोज 5 गते अन्तिम उपस्थित केन्द्र रहेको सभाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
2: थप जानकारीको लागि मुख्य कार्यालय मैना पोखरी सम्पर्क फोन नम्बर 049-411-030, नामदु सेवा केन्द्र नामदु 9851-32-2136, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851-32-2137, जुंगु सेवा केन्द्र जुंगु 9851-32-2141, चरीकोट सेवा केन्द्र चरीकोट 9851-32-2134, काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851-32-2147।
3: भेषबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका दुलखा।

0: Media Extreme Energy Drink.
1: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
2: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
5: अरे मा कसम यार,
6: मेरो बच्चाको आमा बन्न लायक कोही छ भने त्यो यही केटी हो। यो दिल पनि साह्रै फिल्मी भयो यार। मान्छेहरू मायामा पर्दा कस्तो हुन्छ
5: मलाई हेर्न,
6: त पनि मायामा परिस।
5: यो तन्नेरी मलाई सम्हाल्नै गाह्रो भयो साथी।
7: तन्नेरी!

0: मेरे सिंडिकेट मेरे बहुले तो तोड़ना सके ना तो ही नहीं तोड़ होता
1: बहादुर को चाल बाघ चाल
2: चाहे जेसुकै होस् हाम्रो मित्रतालाई कसैले तोड्न सक्दैन एक दुई तिन
0: छ पारो छिन्
2: चार पाँच छ
0: हाम्रो दोस्ती छ
2: छ छ छ
0: हाम्रो दोस्ती छ
3: छ छ छ
4: हाम्रो दोस्ती छ
5: बागबहादुर तँलाई चिडियाखानामा लगेर थुन्नु नपरोस्
0: मलाई कसैले

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 83-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलाखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलाखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 98548417, 98548552, 048545562 र 049421130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछाप, मन्थली।
1: अरे यही थियो त, कहाँ सरे छ आजकल?
0: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छौ?
1: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरे छ कि क्या हो?
0: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
1: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: आफै नै जागिर खाने मौका त आएको थियो नि,
3: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि।
3: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि, होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98-65-46-19-26 र गेलसाङ शेर्पा 98-16-8-30-7।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
6: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
1: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला दिउँसोको 2 बजेको छ।

0: सैलो सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रसनजी क्या हो?
2: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
1: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
2: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
4: प्रसिद्ध दर्शनीय स्थलहरू नेपाल तर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
3: भारत तर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
4: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841870793, पान पसल साडो बाटो चरीकोट।
5: आज तो मेरी जन्मदिन हो नी, केक काट्नु पर्छ है मम्मी।
6: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
7: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
3: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
8: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189780, सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988, पलाञ्चोक बेकारी साड्डो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
3: पौरखी कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
4: यस सहकारी संस्थाको मिति 2083 साल साउन 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार सहकारी संस्थाको 17 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई आआफ्नो पासबुक साथमा लिई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: साधारण सभा हुने मिति 2083 साल भदौ 20 गते शनिबार, समय बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म, स्थान राइजिङ हिम्स एकाडेमी, भीमेश्वर नगरपालिका 6, दोलखा।
4: साधारण सभाका कार्यक्रमहरू, वार्षिक प्रगति प्रतिवेदन र आगामी नीति तथा कार्यक्रम प्रस्तुत, आर्थिक लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण,
3: विनियम संशोधन सम्बन्धमा आर्थिक प्रशासन कार्यविधि तथा बचत नीति पुनर्लेखन सम्बन्धमा, ऋण नीति कर्मचारी नियमावली र निर्वाचन कार्यविधि संशोधन सम्बन्धमा,
4: उत्कृष्ट शेर सदस्यलाई सम्मान कार्यक्रम तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, संचालक समितिको राजीनामा स्वीकृत सम्बन्धमा, सम्पत्ति शुद्धिकरणको निवारणको लागि संस्थाको रणनीति सम्बन्धमा, निर्णय प्रमाणीकरण कर्ता छनौट सम्बन्धमा र विविध
3: यस सहकारीका बाल सदस्य वा यस सहकारी संस्थाका स्थिर सदस्यहरूका छोरा छोरी मध्ये 2082 सालमा संचालित एसईई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी भाइ बहिनीहरू मध्ये छात्रतर्फ एकजना र छात्रातर्फ एकजनालाई सम्मान गर्ने कार्यक्रम समेत रहेको हुँदा लब्धाङ्ग पत्र संस्थाको कार्यालय वा संस्थाको इमेल pourakhi076@gmail.com पठाउनु हुन अनुरोध छ।
4: साथै सम्पूर्ण शेर सदस्यहरूलाई आफ्नो बचत तथा ऋणको किस्ता नियमित गर्नुहुन अनुरोध गर्दछौं। 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित नबुझाउने शेर सदस्यहरूलाई साधारण सभामा भत्ता सुविधा प्रदान नगरिने बेहोरा समेत जानकारी गराइन्छ। बाल सदस्यहरूलाई बचत खातामा नै शैक्षिक प्रोत्साहन खर्च उपलब्ध गराइने हुँदा उपस्थित हुनु नपर्ने बेहोरा समेत जानकारी गराइन्छ। साथै उक्त दिन शेर सदस्य बन्नको लागि विशेष छूट प्रदान गरिएको छ।
3: हरिहर प्रसाद न्यौपाने अध्यक्ष पौरखी कृषि सहकारी संस्था लिमिटेड भीमेश्वर नगरपालिका वडा नम्बर 6 दोलखा।
9: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
3: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
9: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा,
3: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
9: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
3: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
9: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
10: The Rising Star.
11: Rising Star?
10: Rising Star?
12: Yes, the Rising Star School.
10: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
12: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
10: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
12: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा।
13: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
14: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
9: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020635649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा एन्टरप्राइजेस, चरीकोट दोलखा, सम्पर्क नम्बर 9851165046।
15: अविनाश, तिमी किन निराश छौ त?
11: हेर न मेरो व्यवसायको कर तिर्नुपर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
15: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
16: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।
17: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना।
18: संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा एकै गत रूपमा सञ्चालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
17: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन,
18: आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल,
17: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, सञ्चालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल,
18: नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू,
17: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न चेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध
18: साधारण सभा हुने मिति र स्थानहरू। मिति 2083 साल असोज 8 गते, भीमेश्वर नगरपालिका 5 विसुनटोल, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-4275-17। असोज 8 गते भीमेश्वर नगरपालिका 5 घोकशिला, समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9944-23-63-23।
17: असोज 9 गते सैलुङ, सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-4275-17। असोज 10 गते सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-4275-17।
18: असोज 11 गते सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाघखोर, समय बिहान 8 बजेदेखि 11 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9944-23-63-23। असोज 11 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी, समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-4275-17।
17: असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ, समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-4275-17। असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9942-4275-17।
18: असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडेखानी, समय बिहान 7 बजेदेखि 9 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9942-4275-17। असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-4275-17।
17: असोज 15 गते मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सभाहल, समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9944-30-77-72। असोज 15 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ, समय बिहान 8 बजेदेखि मध्याह 12 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9944-23-63-23।
4: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9844233323। असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9844404624। र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9844233323।
17: साधारण सभामा उपस्थित सेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको सेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848285555, 9844233323, 9845788888 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्तु दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको, अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एक्ले गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
5: हजुर, हाम्रा सेवाहरू, यहाँ बोइलर, गिरराज, लिर, सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844649708 9844649708।
5: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
3: राँगाको मासु पाइने पसल भएको घर सँगै। होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
6: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु, बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन, कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ, अस्पताल गएर कति औषधि मुलो गरिसके ठिकै भएको छैन।
3: ए त्यसो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
6: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
3: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844124235 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: हार्दिक निमन्त्रणा। पूर्ण ब्रह्म परमात्मा श्री कृष्णजी का असीम कृपाले सदाझैं यस वर्ष पनि वितक चर्चा तथा श्रीकृष्ण कथाको विशिष्ट सप्ताह आयोजना गरिएको छ। यस अनुष्ठानमा समादरणीय पण्डित श्री सुमन सिलवालज्यूको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन हुने हुँदा सातै दिन सपरिवार उपस्थित भई कथा श्रवण गरी आत्मीय लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौं।
1: कार्यक्रमहरू मिति 2083 साल भदौ 13 गतेदेखि 19 गते श्रीकृष्ण जन्माष्टमीसम्म, समय प्रत्येक दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म, सेवा पूजा आरती र पुष्प अर्पण 10:30 देखि 11 बजेसम्म, स्तुति गायन 11 बजेदेखि दिउँसो 2 बजेसम्म, वितक चर्चा कथा 2 देखि अपरान्ह 3 बजेसम्म, श्रीकृष्ण कथा अपरान्ह 3 देखि 4 बजेसम्म, भजन कीर्तन नृत्य र प्रसाद वितरण।
0: स्थान नवनिर्मित कृष्ण मन्दिर भीमेश्वर नगरपालिका छ, कोलाडाँडा, रामकोट। भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी श्रीकृष्ण झूला सहित विशेष मेला मनाइनेछ। अध्यक्ष कृष्ण प्रसाद सुवेदी, सदस्य बाबुराम फुयाल। थप जानकारीको लागि सम्पर्क नम्बर 9844014783। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटि देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, डुबाटे पार्टी, दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौं। होइन साइला दाई, के बिग्रियो? खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
0: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीज बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीज बजार।
4: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार विहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
4: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो, खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
4: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
4: जिम्मेवारी बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
4: कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

उत्तरमा चाइना दक्षिणमा भारत बीचमा नेपाल छ उत्तरमा चाइना दक्षिणमा भारत बीचमा नेपाल छ नेपालका नेता यता र उता त्यही भएर बेहाल छ नेपालका

0: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
1: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
0: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडि पट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
0: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
2: ए माइला गुरुजी।
3: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स ला, लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
3: चुप।
4: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिट विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
1: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
0: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
0: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
5: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला दिउँसोको 3 बजेको छ।
7: बाँध भरिएर निस्किएको र तत्काल ठूलो जोखिम नरहेको सरकारको भनाई। चितवनमा 186, नवलपरासी पूर्वमा 112 र नवलपरासी पश्चिममा 28 जनाको शव फेला परेको छ। बाढ़ीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल भन्सार तथा अध्यागमन कार्यालयका कर्मचारी सम्पर्कविहीन छन्। प्रहरीका अनुसार नेपाली सेनाका 44, नेपाल प्रहरीका 28, सशस्त्र प्रहरी बल नेपालका 13, भन्सार कार्यालय टिमोरेका 15 र अध्यागमन कार्यालय टिमोरेका 4 कर्मचारी अहिलेसम्म सम्पर्कविहीन छन्। बाढ़ीमा परि सर्वसाधारण सहित अहिलेसम्म 2381 जना सम्पर्कविहीन रहेका प्रहरीको तथ्याङ्क छ। अहिलेसम्म 3253 जनाको उद्धार भएको छ। यसैबीच भोटेकोसीमा बुधबार आएको बाढ़ीपछि बेपत्ता भएका नागरिकको खोजी तथा शव व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेशनलाई थप तीव्र बनाएको छ। शवहरूको खोजी तथा संकलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप 1200 सैनिक जनशक्ति परिचालन गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसअघि सेनाले प्रभावित नागरिकको उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि 1600 जनशक्ति खटाएको थियो। अस्ति बुधबार भीषण बाढ़ी आएको भोटेकोसीमा आज पुनः बाढ़ी आएको छ। प्रहरीले अस्ति बुधबार बाढ़ी जन्ने घटना हुँदा चीनतर्फ बनेको नयाँ तालको बाँध भत्किएर बाढ़ी आएको भन्दै सुरक्षित ठाउँमा जान आग्रह गरेको छ। तर राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिले भोटेकोसी हुँदै त्रिशुलीमा आएको बाढ़ी चीनतर्फ नयाँ बनेको ताल फुटेर नभई त्यो ताल भरिएर ओभरफ्लो भएको बताएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार चीनतर्फबाट प्राप्त जानकारी अनुसार ताल भरिएर बगेको पानीका कारण बाढ़ीको मात्रा बढ़ेकाले तल्लो तटीय क्षेत्रमा सचेत गराइएको हो। यसैबीच मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले रसुवाको केरूङ क्षेत्रमा भोटेकोसी नदी थुनिएको विषयमा चीन सरकारसँग निरन्तर संवाद भइरहेको र अहिलेलाई कुनै ठूलो जोखिम नरहेको बताउनु भएको छ। मन्त्री पोखरेलका अनुसार परराष्ट्र मन्त्रालय मार्फत चिनिया पक्षसँग भइरहेको नियमित संवादको क्रममा तत्काल ठूलो खतराको संकेत नदेखिएको जानकारी प्राप्त भएको छ। सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषदका सम्पूर्ण सदस्यहरूको एक महिनाको तलब पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको हो। यस्तै बैठकले गएको बुधबार नेपाल चीन सीमा रसुवागढ़ी एवं भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढ़ीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। यस्तै बैठकले भारतसँग जी टू जी खरिद मार्फत माध्यमबाट 25,000 मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ। यसैबीच सरकारले बाढ़ी प्रभावितलाई प्रधानमन्त्री राहत कोषबाट मात्रै सहयोग गर्न आग्रह गरेको छ। मन्त्री परिषद बैठकपछि प्रवक्ता सस्मित पोखरेलले सहयोग गर्दा आधिकारिक क्यूआर हेर्न आग्रह गर्नुभएको छ। अहिले सहयोग आउने क्रम चलिरहेको र केही समयमै आधिकारिक विवरण सार्वजनिक गर्ने उहाँले बताउनुभयो। प्रधानमन्त्री राहत कोषको भन्दै अन्य क्षेत्रको क्यूआर सामाजिक सञ्जालमा राखिएको भन्दै विरोध भइरहेका बेला सरकारले रकम पठाउँदा आधिकारिक खाता हेर्न भनेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भइन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
9: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
10: सुन त मेरो कपडा प्याकिङ गर्देऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
11: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
12: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
13: फोन 056-494-333-493-555

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रंगिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरीदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रंगाउनुहोस् सपना पनि।
1: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्र खबर सहित थप खबरहरू बाँकी नै छन्। अब थप खबरहरू। चिनिया कम्युनिष्ट पार्टी सीपीसीको बैठकले नेपालमा विपत्तिबाट प्रभावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकारी अघि बढ़ाउने निर्णय गरेको छ। राष्ट्रपति शी जिनपिङको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कमिटिको उच्चस्तरीय बैठकले तिब्बतमा गएको विनाशकारी पहिरोपछि राहत र उद्धारलाई तीव्र पार्ने निर्णय गर्दै नेपाललाई पनि सहयोग गर्ने जनाएको हो। यस्तै बैठकले अत्यधिक जाडो, विकट हिमाली भूगोल र हिमतालका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि बेपत्ता भएका सम्पूर्ण चिनिया तथा विदेशी नागरिकहरूको वैज्ञानिक तवरले खोजी गर्न निर्देशन दिएको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। चिनिया सरकारी संचार माध्यम सीसीटीभीका अनुसार सरकारले परिचालन गरेका उद्धार कर्मीहरूले विपदबाट प्रभावित क्षेत्रमा राहत कार्य गर्न उपलब्ध सबै उपाय प्रयोग गरेका छन्। यस्तै चिनिया विज्ञहरूले पहिरो थुप्रिएर बनेका 2 तालको नक्साङ्कन गर्न ड्रोन प्रयोग गरिरहेका छन्। तिब्बततर्फ रहेको क्षेत्रमा 500 भन्दा बढ़ी मानिस बेपत्ता छन्। त्यहाँ निरन्तर वर्षा हुँदा ताल फुट्न सक्ने र बाढ़ी आउन सक्ने चिन्ताले उद्धारमा कठिनाई भएको छ। दक्षिणी तिब्बतको विपदग्रस्त क्षेत्रबाट 1,000 भन्दा बढ़ी मानिसको उद्धार भएको छ। तीमध्ये 500 जति विदेशी पर्यटक छन्। अब विदेशको खबर। नर्वेका राजा ह्यारल्ड 5 को 89 वर्षको उमेरमा निधन भएको छ। ओस्लोमा रहेको राष्ट्रिय अस्पतालमा उहाँको निधन भएको राजदरबारले जनाएको छ। रगत सम्बन्धी एक दुर्लभ समस्याको उपचारका लागि ह्यारल्ड गएको हप्ता अस्पताल भर्ना आउनुभएको थियो। उहाँको निधनपछि दरबारको छतमा रहेको शाही झण्डा आधा झुकाइएको छ। राजा ह्यारल्डको निधन हुनु अघि 24 घण्टाको अवधिमा राजपरिवारका सदस्यहरूले उहाँलाई भेटेका र सर्वसाधारणको भीड़ले दरबारमा फूल चढ़ाएका बीबीसीले जनाएको छ। ह्यारल्ड 14 शताब्दी यता नर्वेमा जन्मिएका नर्वेका पहिलो राजा हुनुहुन्थ्यो। उहाँका छोरा हाकोनले उहाँको उत्तराधिकारी सम्हाल्नु भएको छ। 35 वर्ष राजगद्दीमा बिताएका ह्यारल्ड लाई एक लोकप्रिय र सुधारवादी व्यक्तित्वका रूपमा सम्झना गरिन्छ। उहाँले राजसंस्थालाई आधुनिक बनाउनुभयो, सर्वसाधारण महिलासँग विवाह गरेर परम्परा तोड्नुभयो र नर्वेका अत्यन्त कठिन क्षणहरूमा एकताको सूत्रधारको रूपमा भूमिका निर्वाह गर्नुभयो। राजपरिवारका मामिलाका जानकारहरूका अनुसार ह्यारल्ड सरल स्वभावका सम्मानित र जनप्रिय हुनुहुन्थ्यो। उनीहरूले उहाँलाई राष्ट्रको हजुरबुबा र नागरिकका राजाका रूपमा चित्रण गरेका छन्। अब खेल खबर। भ्रष्टाचारको आरोप र राष्ट्रिय टोलीको लगातार निराशाजनक नतिजाका बीच नाइजेरिया फुटबल महासंघका अध्यक्षले पदबाट राजीनामा दिएका छन्। महासंघको अर्को चुनाव हुनुभन्दा 1 महिना अघि इब्राहिम मुसा गुसाउले राजीनामाको घोषणा गरेका हुन्। महासंघको बोर्डका धेरै सदस्यहरूले पनि पदबाट राजीनामा दिएका स्थानीय संचार माध्यमले जनाएका छन्। गुसाउको राजीनामापछि राष्ट्रपति बोला टिनोबुले देशको फुटबल प्रशासनमा व्यापक सुधार गर्न निर्देशन दिनुभएको उहाँको कार्यालयले जनाएको छ। राष्ट्रिय टोलीका खेलाड़ी तथा उत्तराधिकारीहरूलाई भुक्तानी गर्न बाँकी रकम चुक्ता गर्न 2024 सरकारबाट प्राप्त झण्डै 1,27,00,000 अमेरिकी डलर दुरूपयोग गरेको विषयमा नाइजेरियाको गोप्य प्रहरी निकाय डिपार्टमेन्ट अफ स्टेट सर्भिसेसले नाइजेरिया फुटबल महासंघमाथि अनुसन्धान गरिरहेको स्थानीय संचार माध्यमले जनाएका छन्। 4 भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 489 पुग्यो। 2,381 सम्पर्कविहीन। सब संकलनमा ढिलाइ भएको गुनासो बढ़ेपछि सेनाले 1,200 जनशक्ति थप्यो। भोटेकोशी हुँदै त्रिशुलीमा फेरि बाढ़ी। सुरक्षित ठाउँमा जान सरकारको आग्रह। चीनतर्फ बनेको नयाँ ताल फुटेको नभई बाँध भरिएर निस्किएकोले तत्काल ठूलो जोखिम भने नरहेको भनाई। प्रधानमन्त्री र मन्त्रीहरूले 1 महिनाको तलब विपद कोषमा जमा गर्ने। बाढ़ी पीड़ित व्यक्ति र व्यावसायिक संस्थाका लागि प्याकेज तयार गर्ने जिम्मा अर्थ मन्त्रालयलाई। नर्वेका राजा ह्यारल्डको 89 वर्षको उमेरमा निधन। एक लोकप्रिय र सुधारवादी व्यक्तित्वका रूपमा सम्झना। र भ्रष्टाचारको आरोप बीच नाइजेरिया फुटबल संघ प्रमुखको राजीनामा।
2: साली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: शहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्गानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारी का लागि फोन नंबर 9861946566 र 9841954181। वेबसाइट झुले.com.np।
3: एनबीएल अटो लोन।
4: अब नया गाड़ी खरीद करना अज सहज र सरल,
3: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्ष सम्म,
4: संपूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
4: थप जानकारी को लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
7: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
8: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
9: Come on, you'll certainly be benefited.
1: जेलो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाए तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिनन् अब, म कोठामा पुग्दा दुवैजना बेहोश हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो। तर म माथि कुनै बज्र खसे झैं भयो, चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे। रेडियो सैलुम सामुदायिक एफएम 92.7 मेगाहर्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

0: हार्दिक निमन्त्रणा। पूर्ण ब्रह्म परमात्मा श्री कृष्णजी का असीम कृपाले सदाझैं यस वर्ष पनि वितक चर्चा तथा श्रीकृष्ण कथाको विशिष्ट सप्ताह आयोजना गरिएको छ। यस अनुष्ठानमा समादरणीय पण्डित श्री सुमन सिलवालज्यूको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन हुने हुँदा सातै दिन सपरिवार उपस्थित भई कथा श्रवण गरी आत्मीय लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौं।
1: कार्यक्रमहरू मिति 2083 साल भदौ 13 गतेदेखि 19 गते श्रीकृष्ण जन्माष्टमीसम्म, समय प्रत्येक दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म, सेवा पूजा आरती र पुष्प अर्पण 10:30 देखि 11 बजेसम्म, स्तुति गायन 11 बजेदेखि दिउँसो 2 बजेसम्म, वितक चर्चा कथा 2 देखि अपरान्ह 3 बजेसम्म, श्रीकृष्ण कथा अपरान्ह 3 देखि 4 बजेसम्म, भजन कीर्तन नृत्य र प्रसाद वितरण।
0: स्थान नवनिर्मित कृष्ण मन्दिर भीमेश्वर नगरपालिका छ, कोला डाँडा रामकोट। भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी श्रीकृष्ण झूला सहित विशेष मेला मनाइनेछ। अध्यक्ष कृष्ण प्रसाद सुवेदी, सदस्य बाबुराम फुयाल। थप जानकारीको लागि सम्पर्क नम्बर 9844014783। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटि देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी डुबाटे पार्टी दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौं। होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
1: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन, कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ।

0: छ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
1: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855106677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।

0: ख्याल राख्नुस्। तपाईं स्वस्थ हुनु तपाईंले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईंले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईंको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
0: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
0: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार

0: आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
1: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: सार्वजनिक हितका लागि कालिम्पोङ गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
3: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
3: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपद मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
3: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
2: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
4: ए माइला गुरुजी।
5: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
4: लाइसेन्स ला, लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
5: चुप।
1: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्, सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
3: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
2: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
2: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
6: यो रेडियो सैलुङको समय सूचक हो।
7: अहिले अपराह्नको 4 बजेको छ।

अपराह 4 बजे को 2 लाखा र 2 लाखा आसपास का स्थानीय खबर हर को संगलु सैलुंग सेरफेरमा म तारा देवी बस्नेत को नमस्कार तपाईं यो समाचार रेडियो सैलुंग समुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसार भरिकै साथ सुन्न सक्नुहुनेछ। दोलाखाको तामाकोसे गाउँपालिकाद्वारा 3 लाख र जापान 2 लाखा समाजद्वारा 5 लाख रूपियाँ सहयोग गर्ने निर्णय रामेछापको मन्थलीमा आगलागीबाट 2 घर जलेर नष्ट लगायतका स्थानीय प्रसंग सहित बाढ़ीमा मृत्यु हुनेको संख्या 538 पुग्यो। बाढ़ीमा फँसेका मध्ये 3000 भन्दा धेरैको उद्धार 977 जना सम्पर्कविहीन जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौं। शुरूमा राष्ट्रिय समाचार। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण हालसम्म 538 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 2083 भदौ 12 गते दिउँसो 3 बजेसम्मको तथ्याङ्क सार्वजनिक गर्दै उक्त जानकारी गराएको हो। बाढ़ीले बगाएर सबैभन्दा धेरै चितवनमा 221 जनाको ज्यान गएको छ। त्यसै गरी नवलपरासी पूर्वमा 134 जना, गोर्खामा विभिन्न मानव अंगसहित 46, नुवाकोटमा 37 र धादिङमा 33 जनाको शव फेला परेको हो। तनहुमा 28, नवलपरासी पश्चिममा 27 र रसुवामा 12 जनाको मृत्यु भएको छ। बाढ़ीमा फँसेका मध्ये 3000 धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म 3253 जनाको उद्धार गरिएको छ। खोज तथा उद्धारको लागि 13000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। बाढ़ीमा घाइते भएकाहरूको उद्धार गरी काठमाडौँ ल्याएका मध्ये 59 जनाको काठमाडौँको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र काठमाडौँका अनुसार 88 जना घाइतेको उद्धार गरी थप उपचारको लागि काठमाडौँ ल्याएको मध्ये 29 को उपचार पछि डिस्चार्ज भएर घर फर्किनु भएको छ। सेचेन अस्पताल महाराजगंज अस्पतालमा 3 जना घाइतेको उपचार भइरहेको छ भने 11 जना डिस्चार्ज हुनु भएको छ। त्यस्तै राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको लागि ल्याएका 31 जना मध्ये 12 जना उपचार पछि डिस्चार्ज हुनु भएको छ। अस्पतालमा 6 जना उपचारको लागि भर्ना हुनु भएकोमा 5 जनाको उपचार पछि डिस्चार्ज भएको छ। मनमोहन हस्पिटलमा 2 जना र ग्रीन सिटी अस्पतालमा 1 जनाको उपचार भएको हो। नर्वेक अस्पतालमा 2 जना घाइतेको उपचार भइरहेको छ। मनमैजो शुभम अस्पताल र नेपाल मेडिकल कलेजमा 1-1 जनाको उपचार भइरहेको छ। 777 जना सम्पर्कविहीन भएको विवरण आएको र उनीहरूको खोजी भइरहेको प्राधिकरणले जनाएको छ। सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषदको सम्पूर्ण सदस्यहरूको 1 महिनाको तलब पारिश्रमिक प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्न निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको मन्त्री परिषदको बैठकले प्रधानमन्त्री र मन्त्रीहरूको 1 महिनाको तलब दैविक प्रकोप कोषमा जम्मा गर्न निर्णय गरेको हो। यस्तै बैठकले गएको बुधबार नेपाल चीन सीमा रसुवा गढी एवं भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढ़ीबाट प्रभावित जिल्लामा क्षति पुगेको व्यक्ति व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। यस्तै बैठकले भारतसँग G2G खरिद माध्यमबाट 25,000 मेट्रिक टन डीएपी मल खरिद गर्ने गरी कर्से कम्पनी लिमिटेडद्वारा सैद्धान्तिक स्वीकृति प्रदान गर्ने समेत निर्णय गरेको हो। प्रमुख प्रतिपक्षी दल का नेता भेषमा राज आङ देम्बेले गृहमन्त्री सुदन गुरूङलाई बाढ़ी प्रभावित नागरिकको उद्धार कार्य तीव्र पार्न सुझाव दिनुभएको छ। नुवाकोटको बटार स्थित नेपाली सेनाको मैथिली ब्यारेकमा गृहमन्त्री गुरूङसँग शुक्रबार मध्याह भेट गर्नुहुँदै आङ देम्बेले रसुवा नुवाकोट र धादिङको थुप्रै बाढ़ी प्रभावित नागरिक अभरमा परेको खबर प्राप्त भएको भन्नुहुँदै पूर्ण क्षमतासहित उद्धारमा केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभएको हो। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीपछि विपदको नाममा प्रभावित तथा पीड़ितका लागि आर्थिक तथा जिन्सी सहयोग संकलन गर्ने क्रम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय चितवनले अनुमति बिना सहयोग संकलन नगर्न आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै विपदको कठिन अवस्थामा केही व्यक्ति तथा समूहले प्रभावितको नाममा आर्थिक सहयोग संकलन गर्न थालेको भन्दै त्यस्तो कार्य नगर्न अनुरोध गरेको हो। प्रमुख जिल्ला अधिकारी गणेश हरियालले विपदमा परि चितवन जिल्लामा हालसम्म 186 जनाको शव तथा शवका अवशेष फेला परिसकेको जानकारी दिनुभयो। बेपत्ता भएकाहरूको खोजी तथा आफन्तलाई बुझाउने कार्य भइरहेको छ। विपदबाट प्रभावित तथा पीड़ितका नाममा नगद सहयोगका लागि QR कोड समेत शेयर गरी सहयोग संकलन भइरहेको सूचना प्राप्त भएकाले प्रशासनले यस्तो नगर्न अनुरोध गरेको हो। दोलखाका स्थानीय तहहरूले रसुवाको बाढ़ीमा परि बेपत्ता भएकाहरूको खोजीको लागि संघीय सरकारले गरेको कामको समर्थन गर्दै सकेको सहयोग गर्ने भएका छन्। जिल्लाका पालिकाहरूले रसुवा पुगेका जिल्लाका सम्पर्कविहीन भएका नागरिकहरूको खोजीको लागि सकेको सहयोग गर्ने भएका हुन्। यसै सन्दर्भमा हामीले जिल्लाको मेलुङ गाउँपालिकाका अध्यक्ष हेरा कुमार तमाङसँग कुराकानी गरेका छौं।

0: त्यहाँ सम्पर्क गरेको अहिले गोसाईगुण्ड गर्दै पैसाङ नुर्बुलाई जानेसम्म मात्रै छैन
1: मेलुङ गाउँपालिकाको चाहिँ कतिजना सम्पर्क विहीन हुनु भएको छ अहिले
0: छजना देखिन्छ पाँचजना त पौडीकै भइहाल्यो एकजना पाँचको भनेको छ पाँचको चाहिँ भेरिफाई हुन सकिरहेको छैन मैले बुझ्दैछु कताबाट भेरिफाई गर्ने गर्ने कुरै छैन छजनाको पनि कहीँ सम्पर्क हुन्छ नभएर जतिखेर नि उद्धार गर्थे होइन
1: पालिकाको धेरै सम्पर्क विहीन नै हुनुहुन्छ उहाँहरूको परिवारहरूसँग चाहिँ हजुरले जानकारी लिने के छ त्यस्तो गरिरहनु भएको छ परिवारहरूसँग चाहिँ कतिको सम्पर्कमा हुनुहुन्छ
0: परिवारहरू त सम्पर्कमै छन् सम्पर्कमै बस्छन् उनीहरूले पनि मलाई सोधिरहेको छ मैले पनि उसले सोध्ने फेरि मैले नि गर्ने परिवारले पनि सम्पर्क गर्न सकेको छैन मैले पनि सम्पर्क गर्न सकेको छैन उता त सम्पर्क भनेको कहाँ के हो भन्ने अटपाउने छ
1: विपद व्यवस्थापन कोष भनेर नेपाल सरकारले एउटा कोषको खडा गरिरहेको छ होइन त्यसमा चाहिँ स्थानीय तहहरूले नि धमाधम सहयोग गरिरहेछन् कि मेलुङ गाउँपालिकाले चाहिँ त्यस्तो केही सोच्नु भएको छ
0: तर सबैले साझा निर्णय गर्ने भनेर हिजो मौखिक सहमति भएको छ त्यसमा कति सकिन्छ मेलुङले मात्रै होइन 753 स्थानीय तहले गर्दा राम्रो हुन्छ होइन 1-1 लाख भए पनि 7 करोड हुन्छ 2-2 लाख भयो भने 14-15 करोड हुन्छ हामी गर्छौँ हामी निर्णय गरेर कार्यकारी मिटिङ गरेर के कति सक्छ त्यो गर्छौँ हामी
1: जिल्ला विपद व्यवस्थापन समितिकोमा चाहिँ के कुरामा छलफल भयो के निर्णय गर्यो त्यसले
0: अहिले हराइरहेकोहरू होइन उद्धार र राहतको लागि पुनस्थापनाको लागि पहल गर्ने त्यसपछि दोलखा जिल्ला पनि सतर्क बस्ने यता पनि समस्या आउनु सक्छ नि त धेरै अहिले हराइरहेका वा मृतकहरूको परिवारले सम्पर्कमा गर्ने त्यसपछि उद्धार त संघीय सरकारले गर्ने रहेछ अब कति गरे जति होइन गर्ने कुराहरू हाम्रो तर्फबाट पालिकाहरूले तहहरूले नै पहल गर्ने त्यहाँ ऊ गर्ने भन्ने कुराहरू छ त्यहाँको तयारी छ हामीले नि
2: अब स्थानीय प्रसंगहरू जिल्ला विपद व्यवस्थापन समिति दोलखाले रसुवाको बाढ़ीमा परिपेपत्ता भएकाहरूको खोजीका लागि पहल गर्ने निर्णय गरेको छ हिजो बसेको जिल्ला स्तरीय विपद व्यवस्थापन समिति दोलखाको बैठकले रसुवाको भुटे कोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि भ्रमण रोजगारी तथा व्यवसायका सिलसिलामा रसुवा पुगेका जिल्लाका सम्पर्कविहीन भएका नागरिकहरूको खोजीको लागि सबै पालिकाले सक्दो सहयोग गर्ने निर्णय भएको जिल्ला विपद व्यवस्थापन समिति दोलखाका अध्यक्ष एवं दोलखाका प्रमुख जिल्ला अधिकारी प्रसाद घिमिरेले जानकारी दिनुभयो। दोलखाको तामुकोशी गाउँपालिकाले बाढ़ी प्रभावितको लागि 3 लाख रूपियाँ सहयोग गर्ने भएको छ। जिल्लाको तामुकोशी गाउँपालिकाको कार्यपालिकाको बैठकले रसुवाको भुटेकोशी बाढ़ीबाट उत्पन्न विपदको खोज उद्धार तथा राहत कार्यका लागि नेपाल सरकारले स्थापना गरेको प्रधानमन्त्री राहत कोषमा 3 लाख रूपियाँ रकम सहयोग गर्ने भएको हो। त्यसै गरी बाढ़ी पीड़ितहरूको लागि दोलखा समाज जापानले पनि 5 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। दोलखा समाज जापानको बैठकले बाढ़ी पहिरो पीड़ितको राहत तथा उद्धारको लागि 5 लाख रूपियाँ रकम सहयोग गर्ने निर्णय गरेको हो। दोलखाको भेमेश्वर नगरपालिकाले नगरपालिकामा स्थायी अस्थायी रूपमा बसोबास गर्ने परिवारका सदस्य तथा आफन्तहरू बेपत्ता भएको सम्पर्कविहीन भएको भएमा नाम ठेगाना सम्पर्क नम्बर लगायतका विवरण उपलब्ध गराउन परिवार आफन्त तथा सर्वसाधारणलाई अनुरोध गरेको छ। नगरपालिकाले भोटेकोशी नदीमा आएको बाढ़ीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनुभएका सम्पूर्ण व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण सहित शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। नगरपालिकाले बाढ़ीका कारण घाइते हुनुभएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ता भएकाहरूको उद्धार तथा खोजी कार्यलाई तीव्रता दिन नगरपालिकाका मेयर ईश्वर नारायण मानन्दरले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ। रामेछापको मन्थली नगरपालिका वडा नम्बर 2 कठजोर खोलामा विद्युत सर्ट भए हुँदा एक घर आगलागी भएको छ। आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। स्थानीय 57 वर्षीय एक बहादुर भुजेलको ढुंगा र सिमेन्टले बनेको टाइलको छाना भएका दुई तले कच्ची घरमा अचानक विद्युत लाइन सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। आगलागीबाट घरभित्र रहेका अन्नपात लत्तकपड़ा भाँडा बर्तन गरगहना फर्निचर लगायतका सामान जलेर नष्ट भएका छन्। नेपाली कांग्रेस काभ्रे प्लाञ्चोकले भोटेकोशी बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग गर्ने भएको छ। गत भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ीले रसुवा नुवाकोट धादिङ क्षेत्रमा ठूलो मानवीय एवं भौतिक क्षति गरेको छ। उक्त क्षेत्रमा राहत तथा उद्धारको लागि काभ्रे कांग्रेसले आज 11 लाख रूपियाँ आर्थिक सहयोग संकलन गरेको छ। मानवीय सेवाको लागि संकलित उक्त रकम पार्टीको केन्द्रीय विपद व्यवस्थापन कोष मार्फत सम्बन्धित निकायमा पठाइने नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले बताउनुभयो। अब यो खबरसँगै अपरान्ह 4 बजेको सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
2: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेसन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494-12-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494-12-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
4: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
5: होइन, के एक्लै गुनगुन गरिरहेको?
4: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
5: अनि के भयो त, लगेर पाले भइगयो नि?
4: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
5: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू
4: यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
5: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
4: राँगाको मासु पाइने पसल भएको घरसँगै।
1: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
6: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
7: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
4: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठुकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
8: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
9: पाडे पनि किन दुखेको पक्छौ, तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
8: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
9: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
8: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
9: बनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन।
4: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यास

0: विनाशकारी बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 538 पुगेको छ। राष्ट्रिय विपद जोखिम नवीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार आज दिउँसो 5 बजेसम्म 538 जनाको शव फेला परेको हो। धेरै जसो शवहरू चितुन, नवलपरासी पश्चिम र नवलपरासी पूर्वमा नारायणी नदी किनारमा फेला परेका छन्। प्रहरीका अनुसार रसुवामा 12, नुवाकोटमा 37, दाहदिङमा 33, गोर्खामा 46, चितवनमा 221, तनहुमा 28, नवलपरासी पूर्वमा 134 र नवलपरासी पश्चिममा 221 जनाको शव भेटिएको हो। बाढ़ीमा फँसेका मध्ये 3000 भन्दा धेरैको उद्धार भइसकेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म 3253 जनाको उद्धार गरिएको हो। खोज तथा उद्धारको लागि 13,000 भन्दा धेरै सुरक्षाकर्मीहरू खटिनु भएको छ। बाढ़ीमा घाइते भएर उद्धार गरी काठमाण्डु ल्याइएका 59 जनाको काठमाण्डुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 977 जना सम्पर्कविहीन भएको विवरण आएको र उनीहरूको खोजी भइरहेको प्राधिकरणले जनाएको छ। सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषदका सम्पूर्ण सदस्यको एक महिनाको तलब पारिश्रमिक प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको मन्त्री परिषदको बैठकले प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब दैविक प्रकोप कोषमा जम्मा गर्ने निर्णय गरेको हो। यस्तै बैठकले गएको बुधबार नेपाल चीन सीमा रसुवागढ़ी एवं भोटे कोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढ़ीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति व्यावसायिक संघ संस्थाको लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिन निर्णय गरेको छ। बैठकले भारतसँग जी टू जी खरिद माध्यमबाट 25,000 मेट्रिक टन डीएपी मल खरिद गर्ने गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने समेत निर्णय गरेको छ। प्रमुख प्रतिपक्षीय दलका नेता भेषमाराज आङदेम्बेले गृहमन्त्री सुदन गुरूङलाई बाढ़ी प्रभावित नागरिक उद्धार कार्य तीव्र पार्न सुझाव दिनुभएको छ। नुवाकोटको बटार स्थित नेपाली सेनाको मैथिली ब्यारेकमा गृहमन्त्री गुरूङसँग आज मध्याह भेट गर्नुहुँदै आङदेम्बेले रसुवा, नुवाकोट र दाहदिङको थुप्रै बाढ़ी प्रभावित नागरिक अभारमा परेको खबर प्राप्त भएको भन्नुहुँदै पूर्ण क्षमतासहित उद्धारमा केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभएको हो। विभिन्न ठाउँदेखि उद्धारको लागि याचना भइरहेको छ। उहाँले गृहमन्त्री गुरूङलाई भन्नुभयो, सरकार पूरै उद्धारमै केन्द्रित होस्, हामी पनि सक्दो सहयोग गर्छौ। नेता आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई पनि आवश्यक उद्धार कार्यलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले नेपालमा हालै गएको पहिरो तथा बाढ़ीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ। उहाँले शुक्रबार दिउँसो नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन सम्वाद गर्नुहुँदै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको हो। कठिन घड़ीमा पाकिस्तान नेपाल सरकार र नेपाली जनताको साथमा रहेको शरीफले बताउनु भएको हो। पाकिस्तान नेपाललाई पूर्ण सहयोग गर्न प्रतिबद्धता छ। शरीफले भन्नुभयो, जारी राहत कार्यमा सघाउन आपतकालीन राहत सहायता सामग्री नेपाल पठाइँदै छ। पाकिस्तानका प्रधानमन्त्री शरीफले सामाजिक सञ्जाल मार्फत संवादको जानकारी गराउनुहुँदै राहतको सामग्री पठाउने प्रतिबद्धता जनाउनु भएको हो।
1: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
1: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: चिनिया कम्युनिष्ट पार्टीको बैठकले नेपालमा विपत्तिबाट प्रभावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सह कार्य अघि बढ़ाउने निर्णय गरेको छ। राष्ट्रपति सी जिङफिङ

0: को अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कमिटिको उच्चस्तरीय बैठकले तिब्बतमा गएको विनाशकारी पहिरोपछि राहत र उद्धारलाई तीव्र पार्न निर्णय गर्दै नेपाललाई पनि सहयोग गर्ने जनाएको हो। यस्तै बैठकले अत्याधिक जाडो, विकट हिमाली भूगोल र हिमतालका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि बेपत्ता भएका सम्पूर्ण चिनिया तथा विदेशी नागरिकको वैज्ञानिक रूपले खोजी गर्न निर्देशन दिएको चिनिया समाचार संस्थाहरूले जनाएका छन्। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 36 घण्टाको अवधिमा 1,91,00,00,00 रूपियाँ भन्दा बढ़ीको सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरण अनुसार बुधबार मध्यान्नदेखि बिहिबार राति 12 बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो। विभिन्न 10 वाणिज्य बैंकहरूमा रहेको खातामा 1,91,86,50,911 रूपियाँ दाताहरूले 26 घण्टाको अवधिमा जम्मा गर्नुभएको हो। सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न र त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल पर्सन तोकेको छ। यस्तै व्यक्तिगत तर्फको नगद सहयोग रकम दाताहरूले मन्त्रालयमा आएर प्रदान गर्न सक्नुहुनेछ। यससँगै कोषमा बचत रकम 4,09,11,60,000 पुगेको छ। यसअघि कोषमा 2,17,24,09,769 रूपियाँ बचत थियो। बिहिबार 6 घण्टाको अवधिमा नेपालका निजी क्षेत्रका दाताहरूबाट मन्त्रालय मार्फत 27,33,00,000 रूपियाँ सहयोग प्राप्त भएको हो। रसुवाको भोटेकोसी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनको लागि आर्थिक सहयोग जुटिरहेको बेला सरकारले अनाधिकृत क्यूआर कोड तथा व्यक्तिगत बैंक खाता मार्फत रकम संकलन नगर्न र त्यस्ता माध्यममा रकम नदिन सर्वसाधारणलाई आग्रह गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले शुक्रबार एक अपील जारी गर्दै कतिपय व्यक्ति समूह तथा संस्थाले जताभावी अनाधिकृत क्यूआर कोड र व्यक्तिगत खाता नम्बर सार्वजनिक गरी रकम संकलन गरिरहेको प्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको हो। विपदको विशेष परिस्थितिमा पर्याप्त सहयोगको पारदर्शी उपयोग र सही व्यवस्थापन सुनिश्चित गर्न तथा सम्भावित वित्तीय ठगीबाट जोगिन सरकारले सार्वजनिक गरेको आधिकारिक बैंक खाता तथा क्यूआर कोडमा मात्र रकम जम्मा गर्न कार्यालयले अनुरोध गरेको हो। संघीय सरकारका विषयगत मन्त्रालय र सहयोगी निकायबीच छलफल भएको छ। रसुवा बाढ़ी पश्चात खोज उद्धार राहत खानेपानी अस्थायी आश्रय सबको खोजी तथा व्यवस्थापन लगायतका सम्बन्धमा विषयगत मन्त्रालय र सहयोगी निकायबीच छलफल जुटेको हो। छलफलमा मन्त्रालय मातहतका निकाय र सहयोगी निकायहरू आधिकारिक सहभागी थिए। अधिकारीहरू सहभागी थिए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीको अध्यक्षतामा बसेको बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पोन र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव, प्रतिनिधि सभा सदस्य डाक्टर तोसीमा कार्की लगायतको सहभागिता रहेको थियो। दोलखाका स्थानीय तहहरूले रसुवाको बाढ़ीमा परि बेपत्ता भएकाहरूको खोजीको लागि संघीय सरकारले गरेको कामको समर्थन गर्दै सकेको सहयोग गर्ने बताएका छन्। जिल्लाका पालिकाहरूले रसुवामा पुगेका जिल्लाका सम्पर्कविहीन भएका नागरिकहरूको खोजीको लागि सकेको सहयोग गर्ने भएका हुन्। यसै सन्दर्भमा हामीले जिल्लाको मेलुङ गाउँपालिकाका अध्यक्ष हीरा कुमार तमाङसँग कुराकानी गरेका छौं।
1: त्यहाँ सम्पर्क गरेको अहिले गोसाईगुण्डालाई पैसाङ नुर्बुलाई जानेसम्म नै चाहिन्छ।
2: मेलुङ गाउँपालिकाको कतिजना सम्पर्क विहीन हुनु भएको छ? अहिले
1: 6 जना देखिन्छ, 5 जना त पौतीकै भएको थियो, 1 जना 5 को भनेको छ, 5 को चाहिँ भेरिफाई हुन सकिरहेको छैन। मैले बुझ्दैछु कताबाट भेरिफाई गर्ने कुरो ऊ छैन। 6 जनाको पनि कहीँ सम्पर्क हुन सकेन, नभएर जतिखेर नि उद्धार गर्थे होइन।
2: पालिकाको धेरै सम्पर्क विहीन नै हुनुहुन्छ, उहाँहरूको परिवारहरूसँग चाहिँ हजुरले जानकारी लिने के छ त्यस्तो गरिरहनु भएको छ? परिवारहरूसँग चाहिँ कतिको सम्पर्कमा हुनुहुन्छ?
1: परिवारहरू त सम्पर्कमै छन्, सम्पर्कमै बस्छन्। उनीहरूले पनि मलाई सोधिरहेको थिएँ, मैले पनि उसो सोध्ने, फेरि मैले नि गर्ने, परिवारले पनि सम्पर्क गर्न सकेको छैन, मैले पनि सम्पर्क गर्न सकेको छैन। उनीहरू त सम्पर्क भनेको कहाँ के हो भन्ने अर्थ पाउनै सकेको छ।
2: विपद व्यवस्थापन कोष भनेर नेपाल सरकारले एउटा कोषको खडा गरिरहेको छ होइन, त्यसमा चाहिँ स्थानीय तहहरूले नि महादम सहयोग गरिरहेछन् कि, मेलुङ गाउँपालिकाले चाहिँ त्यस्तो केही सोच्नु भएको छ सर?
1: धेरै सबैले साझा निर्णय गर्ने भनेर हिजो मौखिक सहमति भएको छ,
2: हजुर,
1: त्यसमा कति सकिन्छ मेलुङले मात्र होइन 753 अडी स्थान तहले गर्दा राम्रो हुन्छ होइन, 1-1 लाख भए पनि 7 करोड हुन्छ, 2-2 लाख भयो भने 14-15 करोड हुन्छ, हामी गर्छौँ, हामी निर्णय गरेर कार्यकारी मिटिङ गरेर के कति सक्छ त्यो गर्छौँ हामी।
2: जिल्ला विपद व्यवस्थापन समितिको मा चाहिँ के कुरामा छलफल भयो, के निर्णय गर्यो त्यसले चाहिँ?
1: अहिले हराइरहेकोहरू होइन उद्धार र राहतको लागि पुनर्स्थापनाको लागि पहल गर्ने, त्यसपछि दोलखा जिल्ला पनि सतर्क बस्ने, यता पनि समस्या आउन सक्छ नि त धेरै, अहिले हराइरहेका वा मृतकहरूको परिवारले सम्पर्कमा गर्ने, त्यसपछि उद्धार त संघीय सरकारले गर्ने रहेको छ, अब कति गरे जति होइन गर्ने कुराहरू हाम्रो तर्फबाट पालिकाहरूले तहले नै पहल गर्ने त्यहाँ को गर्ने भन्ने कुराहरू छ, त्यहाँ तयारी छ हामी
3: पनि हुँदैन के भएको होला यो कति बिग्रेको हो
4: होइन साइला दाई के बिग्रियो खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त
3: हेर न भाइ यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको बनाइन ठाउने कता हो यता थाहा छैन तिमीलाई केही थाहा छ
4: किन थाहा नहुनु नि साइला दाई चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि त्यही गए भइहाल्यो नि मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ म पनि त्यतै जान लागेको
3: ए हो र कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले म पनि यो मेसिन लिएर हिँडिहाल्छु
5: हजुर लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्
4: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677 बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार होइन ए बहिनी यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ
6: हेर्नु न दाई मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि
4: लौ बहिनी यति कुराको लागि भौतारिनु पर्दैन नि हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि
6: ए हो र दाई उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले
4: हजुर यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल ब्लाउज लेहेङ्गा चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ
6: प्रोपाइटर सबिना फुयाल थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426 9860293426
4: क्लासिक लेडिज टेलर्स चरीकुट सादो बाटो जेरी पसलसँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि

0: ए माइला गुरुजी,
1: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
1: चुप।
3: के तपाईहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
4: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
5: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
5: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
7: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
8: सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
7: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगो नि।
8: हेर हेर इन्का मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि होइन त?
9: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
10: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आज सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
9: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865-46-1926 र गेलसाङ शेर्पा 9816-83-107।
5: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
10: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।

0: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक।
3: अरे यही थियो त, कहाँ सरे आजकल
1: रमा? के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
3: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
1: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
3: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुफत मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
3: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843121368, बलराम कर्मचार्य 9844133814। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।

0: Mania, Extreme Energy Drink.
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
2: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू जिल्ला विपद व्यवस्थापन समिति दोलखाले रसुवाको बाढ़ीमा परि बेपत्ता भएकाहरूको खोजीका लागि पहल गर्ने निर्णय गरेको छ। हिजो बसेको जिल्ला स्तरीय विपद व्यवस्थापन समिति दोलखाको बैठकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि भ्रमण रोजगारी तथा व्यावसायिकका सिलसिलामा रसुवा पुगेका जिल्लाका सम्पर्कविहीन भएका नागरिकहरूको खोजीको लागि सबै पालिकाले सक्दो सहयोग गर्ने निर्णय भएको जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिनुभयो। दोलखाको तामाकोशी गाउँपालिकाले बाढ़ी प्रभावितको लागि 3,00,000 रूपियाँ सहयोग गर्ने भएको छ। जिल्लाको तामाकोशी गाउँपालिका कार्यपालिकाको बैठकले भोटेकोशी बाढ़ीबाट उत्पन्न विपदको खोज उद्धार तथा राहतका लागि नेपाल सरकारले स्थापना गरेको प्रधानमन्त्री राहत कोषमा 3,00,000 रूपियाँ रकम सहयोग गर्ने निर्णय गरेको छ। त्यसै गरी बाढ़ी पीड़ितहरूको लागि दोलखा समाज जापानले पनि 5,00,000 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। दोलखा समाज जापानको बैठकले बाढ़ी पहिरो पीड़ितका लागि राहत तथा उद्धारमा सहयोग गर्ने उद्देश्यले 5,00,000 रूपियाँ सरकारको खातामा पठाउने निर्णय गरेको हो। दोलखाको भेमेश्वर नगरपालिकामा स्थायी बसोबास अस्थायी रूपमा बसोबास गर्ने परिवारका सदस्य तथा आफन्तहरू बेपत्ता भएको सम्पर्कविहीन भएको भएमा नाम ठेगाना सम्पर्क नम्बर लगायतका विवरण उपलब्ध गराउन परिवार आफन्त तथा सर्वसाधारणलाई अनुरोध गरेको छ। नगरपालिकाले आज विज्ञप्ति जारी गर्दै नगरपालिकामा स्थायी अस्थायी रूपमा बसोबास गर्ने परिवारका सदस्य तथा आफन्तहरू बेपत्ता भएको सम्पर्कविहीन भएको भएमा नाम ठेगाना सम्पर्क नम्बर लगायतका विवरण उपलब्ध गराउन परिवार तथा आफन्त सर्वसाधारणलाई नगरपालिकाले अनुरोध गरेको हो। रामेछापको मन्थली नगरपालिका वडा नम्बर 2 को कठजोरमा विद्युत सर्ट भएर आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। आगलागीबाट स्थानीय 57 वर्षीय एक बहादुर भुजेलको ढुंगा र सिमेन्टले बनेको टायलको छानो भएको दुई तले कच्ची घर पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। आगलागीबाट घरभित्र रहेका अन्नपात लत्ता कपड़ा भाँडा बर्तन गरगहना फर्निचर लगायतका सामान जलेर नष्ट भएका छन्। आगलागीबाट चौपाईमा भने कुनै क्षति नभए बताइएको छ। नेपाली कांग्रेस काभ्रे प्लाञ्चोकले भोटेकोशी बाढ़ी प्रभावितको लागि आर्थिक सहयोग गर्ने भएको छ। गत भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ीले रसुवा नुवाकोट धादिङका क्षेत्रमा ठूलो मानवीय एवं भौतिक क्षति गरेको छ। उक्त क्षतिमा राहत तथा उद्धारको लागि काभ्रे कांग्रेसले 11,00,000 रूपियाँ आर्थिक सहयोग गर्ने भएको हो। मानवीय सेवाको लागि संकलित उक्त रकम पार्टीको केन्द्रीय विपद व्यवस्थापन कोषमा सम्बन्धित निकायमा पठाइने नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले जानकारी दिनुभयो। रसुवा क्षेत्रमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा उद्धारको लागि सिन्धुली जिल्लाको विभिन्न संघ संस्थाले आर्थिक सहयोग थालेका छन्। सामाजिक उत्तरदायित्व वहन अन्तर्गत बाढ़ीबाट प्रभावित परिवारको उद्धार राहत तथा पुनर्स्थापनाको लागि प्रधानमन्त्री दैविक उद्धार कोष मार्फत सहयोग गरेको ती संस्थाहरूले जनाएका छनृ।

0: California. Extreme energy drink.
1: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: अब बाँकी प्रसंगहरू। भोटे कोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण काठमाण्डु उपत्यकाबाट बाहिरिने सवारी साधन काठमाण्डुमै रोकिएका छन्। नुवाकोट र सौदै चिनिया नाका जोड्ने पासङ लम्बु राजमार्ग ध्वस्त भएको छ। बाढ़ीले धादिङको फुर्के खोला पुल समेत बगाएपछि सुदूरमुकाम धादिङ बेसी पृथ्वी राजमार्ग तथा मुख्य शहरसँग सम्बन्ध विच्छेद भएको छ। नुवाकोट रसुवा धादिङ लगायतका क्षेत्रमा पुल बगाउँदा उपत्यकाबाट बाहिरिने मालवाहक सवारीका साधन कलंकी देखिए।

भएका शवलाई हामीले सक्लो मानेका छौं। अनुहार देखिने शव पहिचानको लागि प्रहरीले कास्की स्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ। 11 वटा शव शनाखत र पोस्टमार्टमको लागि पोखरा पठाइएको हो। नेपाल चीन सीमा क्षेत्रमा हिम पहिरोले नदी थुनिएर बनेको ताल भरिएर बग्न थालेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चीनिया दूतावासले आग्रह गरेको छ। दूतावासले आज विज्ञप्ति निकालेर सीमा नदीको माथिल्लो भेगमा झरेको पहिरोले बगाएको तालमा पानीको सतह निकै माथि पुगेको र ओभरफ्लो हुन थालेकाले थप जोखिम बढ़ाएको हो। उद्धार तथा आपतकालीन प्रतिकारका लागि अस्थायी अन्त्य अवस्था अत्यन्त संवेदनशील रहेकाले दुवै देशका अधिकारीहरू निरन्तर निगरानीमा जुटिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। दूतावासले तालभन्दा तल्ला क्षेत्रका स्थानीय बासिन्दा र सम्बन्धित कर्मचारीलाई नदीको बहावमा हुने परिवर्तनबारे सचेत रहन अनुरोध गरेको छ। नेपालमा आएको विनाशकारी बाढ़ीबाट कम्तीमा 17,000 बाल बालिकाको जीवनमा गम्भीर असर परेको संयुक्त राष्ट्र संघ बाल कोष युनिसेफले जनाएको छ। युनिसेफका अनुसार बाढ़ीका कारण प्रभावित बाल बालिका घर विद्यालय सड़क तथा अन्य आधारभूत पूर्वाधारमा क्षति पुगेको छ। करिब 10,000 बाल बालिकालाई आफ्नो शिक्षा निरन्तरता दिन तत्काल सहयोग आवश्यक रहेको संस्थाले जनाएको छ। विस्थापित तथा पूर्वाधारमा क्षति पुगेका समुदायमा युनिसेफले आवश्यक स्वास्थ्य सेवा आकस्मिक चिकित्सा सामग्री अन्य जीवन रक्षक सहायता उपलब्ध गराएको छ। साझेदारी संस्थासँगको सहकार्यमा आधारभूत सेवाको पहुँच पुनर्स्थापना तथा प्रभावित बाल बालिकाको पुनर्स्थापनाको लागि काम अघि बढ़ाइएको हो। अब अन्तर्राष्ट्रिय समाचार। नर्वेका राजा हेरान्ड पाँचौंको 89 वर्षको उमेरमा निधन भएको छ। स्थानीय समय अनुसार बिहान 6:30 बजेतिर ओस्लोमा रहेको राष्ट्रिय अस्पतालमा उहाँको निधन भएको हो। रगत सम्बन्धी एक दुर्लभ समस्याको उपचारको लागि उहाँ अस्पताल भर्ना हुनुभएको थियो। उहाँको निधनपछि दरबारको छठमा रहेको शाही झण्डा आदि झुकाइएको छ। राजाको निधन हुनु अघि 24 घण्टाको अवधिमा राजपरिवारका सदस्यहरूले उहाँलाई भेटेका र सर्वसाधारणको भीड़ले दरबारमा फूल चढ़ाएको बीबीसीले जनाएको छ। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। रसुवामा आएको विनाशकारी बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 538 पुग्यो। बाढ़ीमा फँसेका मध्ये 3,000 भन्दा धेरैको उद्धार। 977 जना सम्पर्कविहीन, उनीहरूको खोजी कार्य जारी। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 36 घण्टाको अवधिमा 1,91,00,000,00,000 रूपियाँ भन्दा बढ़ी रकम सहयोग। प्रधानमन्त्री तथा मन्त्री परिषदका सम्पूर्ण सदस्यको 1 महिनाको तलब पारिश्रमिक। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने मन्त्री परिषदको बैठकको निर्णय। र नर्वेका राजा हेरान्ड पाँचौंको 89 वर्षको उमेरमा निधन। अवस्थ सैलुङ समाचारबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रसनजी क्या हो?
2: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
1: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
2: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
3: सुवर्ण अवसर, सुवर्ण

0: अवसर सुवर्ण अवसर उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर
1: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम कर्णाली पुल महाकाली पुल घोडाघोडी ताल कैलाली बुद्ध जन्मभूमि कपिलवस्तु श्रीजी शाश्वत धाम नवलपरासी देवघाट धाम चितवन पशुपतिनाथ काठमाडौँ
0: भारततर्फ हरिहर क्षेत्र पटना मातृ मोक्ष धाम पुनपुन महाश्रद्धा स्थल गया काशी विश्वनाथ चौरासी घाट दर्शन विन्ध्याचल पर्वत बिन्दावासिनी त्रिकोण यात्रा प्रयागराज स्नान मनगद कृपालु धाम नैमिषारण्य अयोध्या श्रीराम जन्मभूमि मथुरा गोकुलधाम वृन्दावन गोवर्धन हरिद्वार ऋषिकेश परमार्थ निकेतन रामझुला धारीदेवी यमुनोत्री गंगोत्री केदारनाथ बद्रीनाथ माणागाउँ कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते यात्रा अवधि 25 दिन लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
1: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841 87093 पान पसल साडुबाटो चरीकोट।

0: हार्दिक निमन्त्रणा। पूर्ण ब्रह्म परमात्मा श्री कृष्ण जी का असीम कृपाले सदाझै यस वर्ष पनि वितक चर्चा तथा श्री कृष्ण कथाको विशिष्ट सप्ताह आयोजना गरिएको छ। यस अनुष्ठानमा समादरणीय पण्डित श्री सुमन सिलवाल ज्यूको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन हुने हुँदा सातै दिन सपरिवार उपस्थित भई कथा श्रवण गरी आत्मीय लाभ लिनु हुन हार्दिक निमन्त्रणा गर्दछौं।
1: कार्यक्रमहरू मिति 2083 साल भदौ 13 गतेदेखि 19 गते श्रीकृष्ण जन्माष्टमीसम्म, समय प्रत्येक दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म, सेवा पूजा आरती र पुष्प अर्पण 10:30 देखि 11 बजेसम्म, स्तुति गायन 11 बजेदेखि दिउँसो 2 बजेसम्म, वितक चर्चा कथा 2 देखि अपरान्न 3 बजेसम्म श्रीकृष्ण कथा, अपरान्न 3 देखि 4 बजेसम्म भजन कीर्तन नृत्य र प्रसाद वितरण।
0: स्थान नवनिर्मित कृष्ण मन्दिर भीमेश्वर नगरपालिका छ, कोला डाँडा रामकोट। भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी श्रीकृष्ण झूला सहित विशेष मेला मनाइनेछ। अध्यक्ष कृष्ण प्रसाद सुवेदी, सदस्य बाबुराम फुयाल। थप जानकारीको लागि सम्पर्क नम्बर 9844014783। होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
1: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
0: ए त्यसो हो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
1: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
0: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844214235 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर एक पौवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटि देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर एक पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर एक पौवटी, डुबाटे पार्टी, दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौं।

0: ख्याल राख्नुहोस्। तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार विहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
0: सम्झनुहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चार पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईले जाड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
0: होसियार हुनुहोस्। जाड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
0: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कही कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
1: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
1: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
0: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
0: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
2: ए माइला गुरुजी।
3: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स ला, लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
3: चुप।
4: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
1: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
0: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक

0: भयो?
1: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि
0: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
1: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पोखेर गइरहेको छ कि?
0: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
1: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
0: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
1: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
0: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है।
1: यसबाट जोगिन ध्यान पुर्याउँ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौं।
2: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एक्लै गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार बालु खोलामा सरेको छ नि।
5: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
5: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
3: राँगाको मासु पाइने पसल भएको घर सँगै।
5: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
6: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
4: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
5: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
7: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
8: पाडे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
7: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरे, सिलाबर, स्टिलका भाँडा, भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
8: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिन

0: एउटा 5 वर्षे वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपद मूल्यमा उपलब्ध गराउँछ नि।
1: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
0: बहिनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, चरेस, स्टेल, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494215542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
3: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
4: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
3: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
4: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007786।
3: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

अरे कति र उसको मात्रै छोरी भएर चाहिँ कस्तो सान दियो आखिर एउटा दुई फेजर जसरी दिनु पर्ने भएपछि त यसले के त हेरेर मैले दिए भइहाल्यो नि त

0: नमस्ते डाक्टर सर.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने.

0: पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
1: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
0: त्यहाँ चाहिँ के हुन्छ नि?
1: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ।
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
3: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुक्त तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 98 41 57 70 69।
0: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92।
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: हाम्रा सेवा तथा सुविधाहरू
8: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
5: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
8: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98 61 055 780 र 98 41 57 70 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
5: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: Bonia. Extreme energy drink.
1: के तपाईं चरीकोट काठमाडौं यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौं जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगा।

0: कार्यक्रम प्रस्ताव आह्वान संबंधी सूचना। राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 83-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलाखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलाखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 98548417, 98548555562, 048545562 र 049421130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछाप, मन्थली।
1: अरे यही थियो त, कहाँ सरे आजकल
0: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
1: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
0: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
1: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
3: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकि गर्ने।
3: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि
1: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98-65-46-19-26 र गेलसाङ शेर्पा 98-16-8-30-10-7।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सोरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
6: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
7: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका, लादुक घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
8: के तपाईं ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
9: यो रेडियो सैलुङको समय सूचक हो।
10: यति बेला बेलुकाको 8 बजेको छ।

यो निकै नै मिठो सांगीतिक कोसेलीपछि पुनः स्वागत छ। भर्खर मात्र कार्यक्रम सुन्नु भएको छ भने गीती कथाको साथमा हुनुहुन्छ। गीती कथाको आजको विषयमा पनि अघिल्लो केही साताबाट शुरू भएको कथा अभागीको तेस्रो भाग लिएर आएको छु, जसलाई अम्बिका पाण्डेजीले लेख्नु भएको हो। अब सुनौ कथा अभागीको यो तेस्रो भाग।

भोलिपल्ट पनि सधैँ झैं बिहानै उठेर केही काम सकेर खेततिर लागे म। खेतमा काम गर्ने अरू साथीहरू पनि थिए, काम चलि नै रहेको थियो। म पनि कामको धुनमा थिएँ। एक्कासी कतै भित्रबाट केही चिसो बगे जस्तो भयो। आफैलाई अनौठो लाग्यो, होइन कहाँबाट पानी छिर्यो भनेर चिसो अलिअलि गर्दै बढेको जस्तो लाग्यो। के गरौं गरौं भयो मलाई। वरिपरि मान्छे थिए, तर पनि मान्छेको आँखा छलेर घुँडा भन्दा माथि यसो हातले छामे, पानी त्यही थियो। कसरी यहाँ पानी आयो भनेर हात निकालेर हेर्दा त म जसँग भए, त्यो पानी नभएर रगत पो थियो। उमेर जम्मा जम्मी 15 त पुग्न लागेकी थिए भर्खर। के हो कसो केही थाहा पाइन। अतालिए म त, कहाँ घाउ भयो कि केले टोक्यो कि भनेर, नत्र रगत त नआउनु पर्ने, कसरी आयो भनेर। तल्ला घरे काकी सँगै थिइन्। म हडबडाएको देखेर काकीले भनिन्, के भयो कान्छी, के यताउता गरे कि। काकीले त्यति सोधेपछि मलाई त रुन पो आएछ। रुँदै भने, काकी हेर्नुहोस् न, केले टोक्यो, यसरी रगत आएको छ मेरो। काकी नजिक आएर, खै त कहाँ केले भन्दै हुनुहुन्थ्यो। लुङ्गीमाथि तिग्रासम्म सारेर हेर्नुभयो, टोकेको ठाउँ कहीँ थिएन। अनि काकीले हाँस्दै पो भन्नुभयो, ए मैले त जुकाले टोकेछ कि क्यारे भनेर पो। त अब ठुली भइस कान्छी, केटी मान्छे ठुली हुने उमेरमा यस्तो सबैलाई हुन्छ। लु घर जा, लुगा फेर, सासुआमालाई पनि भन। मल्ल परे काकीले के भन्न खोज्नु भएको भनेर। अब सासुआमालाई के भयो भन्नु, तर पनि केही नबोली पेटसम्म मात्र बिस्तारै घरतिर लागे। हल्का पेट पनि दुखिरहेको थियो। घर पुगे, आमा घरमै हुनुहुन्थ्यो भने श्रीमान घरमा हुनुहुन्न थियो। आमाले मलाई देख्ने बित्तिकै भन्नुभयो, ल यो त छिट्टै आइछे, के भएर आइस, ओ कि फेरि ज्वरो आयो। मैले भन्न खोजे, आमा आमा, मैले यति मात्र भन्दा आमाले झर्केर भन्नुभयो, होइन कि आमा आमा मात्र भन्छे, के भो किन बिना मिलो सकी आके। आमा खै केले हो टोकेर हो, रगत आयो, पेट पनि दुखिरहेको छ। काकीले भन्नुभयो घर जा भनेर, अनि आकी। आमाले सोध्नुभयो, खै काकीले टोक्यो त्यहा त, यहाँ भनेर तिग्रामा देखाए। रगत त हल्का हल्का आइ नै रहेको थियो। आमाले फरिया सारेर हेर्नुभयो, हेत्ते लाठी पनि साह्रै लाठी छेस् त, यत्रो 15-15 वर्ष भइसके, के भएको कसरी भएको भन्ने पनि थाहा छैन। अब त बच्चाको आमा बन्न लायक भइस, यति बुझ, जा अहिले गएर नुहाई धुवाई गर, 5-7 दिन केही गर्नु पर्दैन, यता भान्सामा छिर्नु पनि पर्दैन, र उता कोठामा पनि नजा, यी यहाँ बाहिरको कोठामा बसेस। आमाको कुरा सुने मात्र भन्ने केही पनि सकिन, मात्र हुन्छ भनेर टाउको हल्लाए। पहिला राम्रोसँग नुहाई धुवाई गरे, नुहाउँदा बल्ल थाहा भयो रगत जुकाले टोकेर आएको होइन रहेछ। यो त आमाले भनेको जस्तै, म पहिलो पल्ट महिनावारी भएकी रहेछु। मेरो मनमा डर पैदा भएको थियो, अब के हुन्छ र के गर्नुपर्छ भनेर। नुहाई धुवाइसकेर बाहिर आए म। आमाले भनेको जस्तै म मेरो कोठामा पनि गइन, र भान्सामा पनि, बाहिर एउटा कोठा थियो त्यही बसे म। आमाले दालको रस ल्याएर दिनुभयो र भन्नुभयो, यो खा, यो समयमा अलि झोलिलो कुरा खानुपर्छ र आराम गर्नुपर्छ। अचम्म लाग्यो मलाई यो आमाको परिवर्तन भएको रूप देखेर। बोलिन म केही पनि, बस टाउको हल्लाएर हुन्छ भने, र उहाँले दिनुभएको खानेकुरा खाएँ अनि कोठामै बसिरहे। पेट केही दुखिरहेको थियो, खाटमा ढल्किएर बसेको थिएँ, बुसुक्क निदाइछु। बिउजिदा साँझ भइसकेको थियो, मेरो श्रीमान पनि घरमा आउनु भएको थियो। आउने बित्तिकै सोध्नुभयो, नम्रता खै आमा, कोठामा पनि छैन, कहाँ गइछ। आमाले भन्नुभयो, बिरामी छे, यता बाहिरको कोठामा सुतेर बसेकी छे। उहाँ अतालिँदै भन्दै हुनुहुन्थ्यो, लौ हो र के भयो आमा भन्दै उहाँ मेरो कोठामा आउन खोज्दै हुनुहुन्थ्यो। आमाले रोक्दै भन्नुभयो, पख बाबु, त्यहाँ त जान मिल्दैन अहिले। उहाँले सोध्नुभयो, किन र आमा, के भयो र। आमाले भन्नुभयो, तेरी बुढी पहिलोचोटि महिनावारी भएकी छे, अब उसको आफ्नै घरमा भएको भए दाजु भाइ बाउको मुख हेर्न हुन्न भनेर अर्काको घरमा पठाउँथे, अब यहाँ त्यसो गर्न परेन, अब 7 दिन त्यही कोठामा बस्थे, त छेउछाउ नपर्नु बुझिस। उहाँले हुन्छ आमा भन्नुभयो, अरू केही बोल्नु भएन। म भने भित्र कोठामा बसेर सबै कुरा सुनिरहेकी थिएँ, र नौलो पनि लागिरहेको थियो। दिनहरू बितिरहे, त्यो 7 दिनसम्म मैले सबैको माया पाएँ, आराम पाएँ, बेलामा खाना पाएँ। आहा, जिन्दगी सधैँ यस्तै भए पो गजब हुन्थ्यो भन्ने लागिरहेको थियो। मेरो श्रीमानले त्यसपछिका दिनमा झन् धेरै माया गरेको महसुस गरे मैले। उहाँ हरेक दिन कामबाट आउँदा केही न केही खाने कुरा, लाउने कुरा मलाई ल्याइदिनुहुन्थ्यो।
त्यही ढोका छेउमा राखिदिनुहुन्थ्यो अनि भन्नुहुन्थ्यो, नम्रता तिम्रो सामान यहाँ छ लिऊ है। म पनि हस भन्थे। उहाँको माया साथ सासूको व्यवहारले ती सात दिन कसो गरी बिते पत्तै भएन। सात दिन सकेपछि आठौं दिन चुखिने भन्ने बाटो गरेर मलाई नयाँ लुगा दिनुभयो। गाईको गौत र सुन पनि छर्केर अब चोखो भयो भन्ने कुरा गर्नुभयो र आमाले अन्तिममा भन्नुभयो, अब हरेक महिना सात दिन त पर नै बस्नुपर्छ। म केही बोलिन। त्यसपछिका दिन फेरि उही सामान्य गतिमा पहिलाको जस्तै बित्न थाले। तर आमामा भने केही परिवर्तन आएको थियो। उहाँ त्यति पहिला जस्तो कराउनुहुन्नथ्यो। एक साँझ आमा छोरा खुसखुस कुरा गरेको सुने मैले। आमा भन्दै हुनुहुन्थ्यो, बाबु अब बुहारी पनि लायकको भई मलाई बडो नाति खेलाउने रहर छ, तैले यसबारे के सोचेको छ? उहाँ केही बोल्नु भएन। फेरि आमाले सोध्नुभयो, भन्न बाबु। उहाँले जवाफ दिनुभयो, सोचौंला आमा। पूर्ण रूपमा आमाले के भन्न खोजेको अलि बुझिन, तर यदा कदा आमाले बच्चा चाहियो भने जस्तो लाग्यो। नौ वर्षमा बिहे गरेर आएकी म बिहे गरेपछि त्यो घरमा सोह्र दिन बसे। त्यो सोह्र दिनमा उहाँ मसँग एक वचन बोल्नु भएन। उहाँ त्यही अठार वर्षको हुनुहुन्थ्यो। झन् मलाई त के हो कसो हो थाहा भएन। सोह्र दिनपछि माइत गएकी म तीन वर्षपछि फर्केकी थिए। आउँदा भाइ आमा गुमाएकी थिए। उमेर बाह्र पुगेको थियो भने उहाँको बाइस। यता घरमा आएपछि पनि बोलचाल खासै भएन। हाम्रो कोठा पनि अलगै थियो। अलिअलि बोलचाल र हाँस्ने कुरा हुन थालेको करिब एक वर्ष भएको थियो। तर हाल हाम्रो उमेर पनि पन्ध्र, उहाँको पच्चीस। साँझ खानासाना खाइओरि सबै काम सके। दिउँसो खेतबारीको काममा व्यस्त भएको हुँदा अलि थाकेको पनि थिए। आफ्नो कोठामा गए, ढोका ढम्केर ओछ्यानमा पल्टिन लागेको थिए। श्रीमानले नम्रता भनेर बोलाएको आवाज आयो। म हजुर आए भन्दै ढोका खोल्न गए। उहाँ ढोकामा हातमा सानो पोको लिएर उभिनु भएको थियो। मैले सोधे, किन बोलाउनु भएको? उहाँले भन्नुभयो, ढोकामै सबै भन्नु तिमीलाई, भित्र हिँड। म सरासर अघि लागे र खाटमा गएर बसे। उहाँ पनि मेरो नजिक नै बस्नुभयो अनि भन्नुभयो, हेर त तिमीलाई मैले के ल्याइदिएको छु। म पनि बच्चै त थिएँ, उत्सुक हुँदै सोधे, के हो के छ यसमा? उहाँले त्यो पोको फुकाउनु भयो। त्यसमा कपालमा बाँध्ने धागो थियो, चुरा थियो, पोते पनि थियो अनि सिन्दुरको धुलो पनि अनि केही मिठाई। उहाँले त्यो दिदै भन्नुभयो, तिम्रो कपाल कति लामो छ, त्यो धागो बाँधेर हिँड्दा तिमीलाई साँच्चै झन राम्रो देखिन्छ, अनि यी चुरा पोते हेर त मन पर्यो। उहाँको कुराले म लजाए। सायद बिहे पछिको उहाँसँगको यो पहिलो लजाई थियो र आफूलाई लाज लागेको पनि सायद यो पहिलो। शिर झुकाएर मुन्टो मात्र हल्लाएर भने मन पर्यो। उहाँले फेरि सोध्नुभयो, नम्रता आजदेखि तिमी र म यही कोठामा सुत्ने है? मैले भने, किन के भएर उता तपाईँको कोठामा? उहाँले भन्नुभयो, भएको त केही पनि छैन, तर अबदेखि हामी दुई यही सुत्ने हुन्न। मैले यसमा पनि आवाज निकालिन, मात्र टाउको हल्लाएर हुन्छ भने। उहाँको त्यो उपहार मलाई धेरै मन पर्यो। पहिलो पटक हामीले धेरै बेर गफ गर्यौं। एक अर्कालाई मन पर्ने कुरा, राम्रो लाग्ने कुरा, नराम्रो लाग्ने कुरा, धेरै कुरा भए। तर कुरा गर्दै जाँदा म पनि उहाँसँग खुल्दै गए। रमाइलो लागिरहेको थियो उहाँको मिठो बोली सुन्दा। यसबीचमा मैले उहाँसँग आफू पढ्न चाहेको कुरा पनि भनेकी थिएँ। उहाँले पनि आफूले सकेसम्म घरमा मनाउने प्रयास गर्छु भन्नुभएको थियो। यो कुरा सुनेर म झन् धेरै खुसी भए। यसरी गफ गर्दै गर्दा रातको एघार बजिसकेछ। अब सुतौं भनेर हामी ओछ्यानमा ढल्क्यौं, दुवै एउटै पलाङमा पहिलो पटक। जब ढल्के कस्तो अप्ठ्यारो महसुस भएको थियो। उहाँलाई छोइन्छ कि भनेर सतर्क भएर सुते म। उहाँ पनि अलि पर नै सुत्नु भएको थियो। कति बेला आँखा लागेछन् थाहा नै पाइन। मध्य राततिर मेरो छातीमा केही सलबल गरेको जस्तो लाग्यो। मलाई हल्का आँखा खोले, निन्द्राबाट बिउजे म। उहाँको हात मेरो छातीमा थियो। उहाँ निन्द्रामा हो कि जानी जानी हो थाहा भएन। कस्तो डर डर पो लागेर आयो मलाई त। यसो फर्किन खोजेको फर्किन दिनु भएन। छातीमा हात राखेर चलि नै रहनुभयो। मैले अलि असहज महसुस गरे, जिउ यताउता तन्काए अनि एक्कासी उहाँ बोल्नुभयो, नम्रता मलाई कति माया गर्छौ? म निशब्द भए। भनौं त के भनौं, बोलौं त के बोलौं? उहाँको हात छातीमै चलिरहेको थियो। म बोलिन। फेरि भन्नुभयो, नम्रता भन न कति माया गर्छौ? यो पटक पनि म नबोलेसि भित्तापट्टि फर्केकी मलाई आफूपट्टि नै फर्काउनु भयो। मलाई झन गाह्रो भयो। आँखा नै खोलिन मैले। मेरो कम्मरमा च्याप्प समात्नु भएको थियो उहाँले।
हाँस्दै भन्नुभयो, ओइ लाठी किन आँखा चिम्लेकी, के भयो? उहाँको स्पर्शले म त केही बोल्न सकिन, घाँटी सुके जस्तो पो भयो, खलखल पसिना आउन थाले, आँखा बन्द गरेर नै बसे। केही कपाल जस्तो चीजले मेरो गालातिर छोयो, के हो भनेर यसो आँखा खोले कि उहाँ मेरो यति नजिक हुनुहुन्थ्यो कि के भनौ। आफ्ना त्यो ओठले मेरो गालामा चुम्बन गर्दै भन्नुभयो, फुच्ची तिमीले मलाई कति माया गर्छौ थाहा छैन, तर म तिमीलाई धेरै माया गर्छु, आफूलाई भन्दा पनि धेरै। उहाँको त्यो कुरा, त्यो चुम्बन, ज्यान लालाक लुलुक भए मेरा, छोडिदिए मैले जीव ज्यान उहाँको लागि। अब उहाँको केही बोली आएन र त्यो चुम्बन त्यही गालामा सीमित रहेन, पूरै शरीरभरि दौडिन थाले। केही क्षणमा कतै दुखे जस्तो लाग्यो, त्यति बेला बल्ल मेरो आवाज आयो, नै गाह्रो भयो मलाई, म सक्दिन छोड्नु। तर उहाँले सुन्नु भएन, आफ्नो काममा लागिरहनु भयो। 15 वर्ष कि कलिली केटीले 25 वर्षको बल भएको केटासँग कसरी सक्नु? त्यो बेला रिस उठेको थियो उहाँसँग, मलाई गाह्रो भयो, दुख्यो भन्दा पनि मेरो आँसुको मेरो रुवाईको पर्वाह गर्नु भएन, सोचे मुखको मात्र माया रहेछ। केही समयपछि त्यही पहिलोचोटि महिनावारी हुँदाको घटना याद आयो, उहाँ त उता फर्किसक्नु भएको थियो। यसो हातले छामेर हेरे, रगत नै रगत, उठेर सफा गरौं भने उठ्न खोज्दा कम्मर जोरसँग दुख्यो, सकिन र यत्तिकै आँखाबाट आँसु बगाउँदै सुते। बिहान जसो तसो उठे, हिँड्दा पनि कस्तो गाह्रो भयो, बल्ल तल्ल शौचालय गए, नुहाए नुहाए धोएपछि पानी भर्न धारा जाँदा पनि हिँड्न असजिलो भएको थियो। असजिलो गरी हिँडेको देखेर आमाले भन्नुभयो, के भयो, के गरी हिँडे कि? म के भन्नु भन्नु भए भने, आमा खुट्टा दुखिरहेको छ। आमाले भन्नुभयो, त्यसो भए बस, म लिएर आउँछु पानी। त्यति भन्दा साह्रै खुसी लाग्यो र चिया पकाउनतिर लागे, बाख्रा सार्नतिर लागे। यति बेलासम्म उहाँ पनि उठ्नु भएको थियो, उहाँलाई देखेर किन किन कस्तो रिस उठिरहेको थियो, तर बोलिने केही, उहाँ बस मलाई देखेर मुसुक्क हाँस्नुभयो। मेरो त दैनिकी त्यही थियो, घरको काम मेलापात बेलुका घर, त्यसपछिका रातबाट उहाँको त्यो काम रुकिएन, मैले पनि रोक्न सकिन, बानी पढ्दै गए। उहाँको एउटा वचन सम्झाउँथे बेला बेला मलाई पढाउने कुरा, उहाँ पनि हुन्छ सल्लाह गर्छु भन्नुहुन्थ्यो, तर सोचे झैं जीवन भइदिने भए त। करिब 1.5 महिना पछि रिङ्गटा लागे जस्तो, खाना खान मन नलागे जस्तो, वाक वाक आए जस्तो हुन थाल्यो। सोचे ठुलै रोग लाग्यो कि क्या मलाई। एक तल आमाले बिहानको समयमा भैँसी बाख्राको मल राख्ने ठाउँमा वाक वाक गरेको देख्नुभयो, हाँस्दै भन्नुभयो, ए बुहारीलाई ल राम्रै रोग लागेछ। मैले बुझिन के भन्नुभयो, सोधे आमा के भन्नुभएको। उहाँले हाँस्दै भन्नुभयो, अब म आमा होइन त आमा भन्दैछस् बुहारी। उहाँको कुराले कस्तो अनौठो लाग्यो, भर्खर 16 वर्ष पनि पुगेकी छैन, आफै बच्चा छु र मैले बच्चा पाउने, सोच्दा पनि डर लाग्यो, तर जे नहुनु थियो त्यो त भएको नै थियो। घरमा हल्ला खल्ला भयो बुहारी पाउने भइए भनेर, मलाई भने लाज डर र रुन मन लाग्यो। पढ्छु केही गर्छु भन्ने सोच थियो, त्यो सोच बच्चा पेटमा आएसी दुहियो मेरो, अब झन् सम्भव नै थिएन। गाउँघर र पुरानो समय भए पनि मेरो पेटमा बच्चा आएसी गाह्रो गरौं काम गर्न मलाई लगाइएन, बस आमालाई नाति खेलाउनु थियो। आमा श्रीमान लगायत परिवारका सबै सदस्यबाट माया पाउँदै गए मैले, दिनहरू बितिरहे। एक दुई हुँदै महिना बित्दै गए, जति जति महिना नजिक आए उति उति मलाई गाह्रो हुन्थ्यो। 9 महिनाको त्यो पर्खाईपछि करिब दिउँसोको 4 बजे घरमै मैले मेरो छोरालाई जन्म दिए। घरले जे चाहेको थियो त्यही भएको थियो, मसँग सबै खुसी भए, सबैले धेरै प्यारो गर्न थाले, लाग्यो मेरो बच्चाले मेरो छोराले गर्दा मेरो दुःख सबै हराइदियो। म पनि साह्रै खुसी थिएँ मेरो छोरा जन्मिएकोमा, उमेर सानो भए पनि हर्लक्क बढे कि हरेक काम गरेर जिउ फुर्तिलो भएर होला सायद। बच्चा जन्मिँदा र जन्मेपछि पनि स्वास्थ्यमा त्यस्तो समस्या देखा परेन मलाई। 11 दिनको दिन छोराको नरण गर्ने भन्ने सल्लाह भयो घरमा, केही समय दुध खाना मात्र छोरा मसँग हुन्थ्यो, नत्र अधिकांश समय छोरा आमाकै पासमा हुन्थ्यो, खुब माया गर्नुहुन्थ्यो सासु आमाले। नारायणको लागि भनेर उता मेरो घरमा भएका बुबा र बहिनीलाई पनि खबर गरेको थिए, उहाँहरू पनि आउँछु भन्नुभएको थियो। मैले आफ्नै कुरा राख्दा राख्दै उता बुबाको घरको कुरा भन्न बोले, जब आमा र भाइ बितेर गए घर सुनसान भयो,
त्यही भएकी एउटी बहिनी थिए अनि बुवा गाउँका मान्छे घरका काका ठुलबाउको करको कारणले गर्दा बुबाले आमा बितेको एक वर्ष नपुग्दै अर्की सानीआमा बित्राउनु भएको थियो। अरू धेरै त केही होइन, तर सानीआमाको व्यवहार राम्रो छैन, मेरी बहिनीलाई माया गर्नुहुन्न, खालि कुट्ने गर्नुहुन्छ भनेको सुनेको थिएँ। म त 3 वर्ष घर बसेर आएपछि फेरि फर्केर पनि गएको थिइनँ। बा बहिनी पनि यता आएका थिएनन्। यसो गाउँको मान्छेबाट खबर आदान प्रदान हुन्थ्यो, बस त्यति। 12 गते न्वारन थियो, 11 गते नै बुबा र बहिनी हाम्रो घर आउनुभयो। सानीमा भने आउनु भएन, घरमा काम छ भनेर। साह्रै खुसी भए म बुबा र बहिनीलाई धेरै पछि देख्दा। 12 गतिको न्वारन भएको हुँदा 11 गते नै फुचेको बाबा पुरोहितसँग के कसो गर्ने, के चाहिन्छ भनेर सरसल्लाह गर्न जानुभएको थियो। साँझतिर पुरोहितको घर अलि टाढा थियो घरदेखि, घरमा मान्छे जम्मा भएका थिए। मेरो बाबा बहिनी त छँदै थिए, उता उहाँहरूको परिवारबाट पनि धेरै मान्छे जम्मा भएका थिए। घरभरि भराउरा रमाइलो थियो। साँझ ढल्किँदै गयो, फुचेको बाबा आउनु पर्ने तर आउनु भएन। केही छिन त ढिलो हुन सक्थ्यो सोच्यौं सबैले। एक हुँदै 2 घण्टा बित्यो, आउनु भएन। यसरी 3 घण्टा बित्यो, झमक्क रात नै पर्यो, आउनु भएन। त्यही बेलाबाट फेरि आकाश गडाङगुडुङ गरेर पानी पर्न पो थाल्यो। सबै आत्याउ, यस्तो पानी पर्यो अब कसरी आउँछ, यदि आउँदै भए पनि भिरको बाटो छ, अप्ठ्यारो छ, नजा भन्दा पनि मानेन के गर्ने होला भनेर ससुरा बुवा आतिन थाल्नुभयो। फुचिएको बाबाको मामाहरू पनि आउनु भएको थियो, भन्नुभयो भान्जा आउँछन्, पानी पर्यो कतै बसे होला, किन पिर गरेको भिनाजु भन्दै थिए। तर अर्को घण्टा बित्यो, आउनु भएन। करिब रातको 9 भन्दा बेसी भएको थियो। अब भने सबै अलि आतिन थाले। अहिले जस्तो फोनको जमाना थिएन, सबै लालटिन र टर्च बालेर पानी अलि कम भएपछि गए खोज्न। मेरो मन साह्रै डराएको थियो, 10 दिनको सुत्केरी ज्यान, मैले के नै गर्न सक्थेन। बस उहाँहरू फर्किने प्रतीक्षामा बसे। बहिनी साथमै थिए भने मेरो बुवा पनि ससुरा बुवा र मामाहरूसँग जानुभएको थियो। उहाँहरू गएको पनि 1-2 गर्दै 3 घण्टा बित्यो, तर फर्केर आउनु भएन। घरमा भएका महिला हामी सबै आत्याउ, के भयो, कहाँ गए यत्रा मानिस भनेर। यसरी रात नै बितेर छर्लङ्ग उज्यालो भयो, तर घरमा कोही आएनन्। करिब बिहानको 8 बजेतिर एउटा मान्छेको ओल हाम्रो घरतिर आयो। जति जति नजिक आउँदै थियो उति उति मुटु जोडले धड्किरहेको थियो। स्टेजर जस्तो 4 तिर समात्ने भएकोमा कसैलाई राखेर ल्याउँदै थिए। बुबा ससुरा बुवाका आँखामा आँसु थिए भने कसैको मुख उज्यालो थिएन। जब त्यो स्टेजर घरको आँगनमा राखे र जब छोपेको कपडा हट्यो, त्यहाँ उहाँ लम्पसार पर्नु भएको थियो। त्यो देख्ने बित्तिकै आमा दौडिँदै गएर गम्म अंगालो हाल्दै मेरो बाबु भन्दै रुन थाल्नुभयो। आमाको रुवाईसँगै सबै रुन थाले, कोलाहल फैलियो घरमा। म त एकहोरो भएछु, बोलौं त के बोलौं, गरौं त के गरौं, आँखाबाट आँसु बगिरहे। 10 दिनको छोरो काखमा थियो र बुढाको लास आँगनमा, मुर्छा परेमा। श्रीमानको लास कतिखेर लगे, कहाँ लगे, काखको छोरा कहाँ छ, केही थाहा भएन। आँखा खुल्दा त्यही बाहिरको कोठामा थिए, जहाँ पहिलो महिनावारी हुँदा बसेको थिए। जसो तसो उठेर बाहिर आँगनमा आए, आँगनमा उहाँ हुनुहुन्नथ्यो। आमा अझ पनि रोई कराई नै गर्दै हुनुहुन्थ्यो। आँगनमा बस रातो अबिर, फूलपाती, चामलका केही दाना र सिक्का पैसा थियो, केटा मान्छे कोही थिएन। आमाको छेउमा गए, मलाई पो यत्रो आँखाले हेर्नु भयो आमाले, तर बोल्नु केही भएन। उता उहाँको चिता जल्न थाल्यो भने यता मेरो सिउँदो पुछ्यो, चुरा फुटाए, पोते निकाले र सेतो धोती पहिराए। यसरी 16 वर्षको उमेरमा म विधवा भए। बेलुका सबै पुरुषहरू उहाँको सद्गत सकेर आए, सबैको अनुहारमा कालो बादल लागेको थियो। पछि के भएर यस्तो घटना भएछ भनेर मैले अरूको मुखबाट गाइगुई सुने। बाटो भिरको हुँदा फर्कने क्रममा पानी परेको र उहाँ चिप्लेर लड्नु भएछ। घरका मान्छेले स्वास्थ्य भेटेका थिए अरे, अनि स्वास्थ्य चौकी पनि लगेछन्, केही उपचार पनि भएछ, तर उपचारकै क्रममा उहाँले आफ्नो प्राण त्याग्नु भएछ, यही सुने मैले। 13 दिनको काम नसकुन्जेल घरमा न्वारनका लागि भनेर आएका पाहुना घरमा नै बसे। जब 13 दिनको काम सकियो, सबै आफ्नो घर लाग्न थाले भने अब घर सुनसान हुन थाल्यो। मेरो बुवाले पनि मलाई सम्झाउँदै बुझाउँदै आफ्नो ख्याल गर्नु भन्दै घर फर्किनु भयो। जब घर सुनसान भयो, मैले नसोचेको कुरा सुरु भयो, सासु आमाको टोकासो। त्यही दिन बेलुका खाना मुखमा मात्र हाल्न थालेकी थिए, भन्नुभयो
तीन वर्ष

भन्दै हुनुहुन्छ तपाईँ। उहाँले भन्नुभयो, हेरी केटी, त रोए पनि कराए पनि मलाई केही पनि फरक पर्दैन। जहाँ सुकै जा, जेसुकै गर, बस मेरो अघि तिरो यो अलाछिना मुख नदेखा भनेर सासु आमा जुरुक्क उठेर आफ्नो कोठामा जानुभयो। ससुरा बा पनि पछि पछि जानुभयो। उहाँहरूको कुराले आकाश नै ममाथि खसेको जस्तो भयो। अब म जाउँ त कहाँ जाउँ, गरौं त के गरौं। आँसुका धारा बगाउँदै त्यो रात बित्यो। भोलिपल्ट बिहानदेखि नै सासुको किचकिच सुरु भयो। मेरो छोरा तैँले नै खाएकी होस्, त कुलाङ्गाडीको मुखमा हेर्न सक्दिन, निस्कियाल मेरो घरबाट। मैले रुँदै भने, आमा यो के भन्नुभएको अनि के गर्नुभएको? मेरो घर भने पनि संसार भने पनि यही हो। म यो घर छोडेर कहाँ जाउँ, को छ मेरो? जासुके जा, त मरे पनि मलाई मतलब छैन। यही थियो उहाँको तीखो वचन। अनि एउटा कुरा याद राख, मेरो नातिलाई यहीँ छोडेर जा। घरबाट मनिस्केर जानुपर्ने कुरालाई लिएर भाँड भैलो भयो। जान्न भनेर भन्दा कपाल नै भुतालेर लच्छार पसार पार्नु भयो मलाई। 40-45 वर्षको मान्छेसँग म 16 वर्ष कि केटीको केही लागेन। हारे म, रोए म, सम्झे आफूलाई अभागी। मैले भने, आमा बिन्ती, आजको दिन भोलि म आफै जान्छु। आफै जान्छु त भने तर जानु पो कहाँ, केही थाहा थिएन। त्यो दिनको रात पनि पर्यो। रातभर सोचे कहाँ जाउँ के गरौं, कहीँ नगई बसे भने भोलि फेरि आजको नै हालत हुने थियो। माइती जाउँ त सोतेनी आमा छिन्, बहिनीलाई कुटेको बिर्सेको छैन, अरू को छ र यो संसारमा मेरो? सोचे आ जेसुकै होस्, म काठमाडौँ सहर जान्छु। भोलिपल्ट बिहान भाले नबासिकनै त्यो एक महिना पनि नपुगेको छोरो च्यापेर लागे म काठमाडौँतिर। काठमाडौँ पुगेर के गरौंला के खाउँला केही अत्तो पत्तो थिएन, तर बस चढेर हिँडे म। जब काठमाडौँ सहर पुगे साह्रै नौलो लाग्यो। के होला कस्तो होला डर पनि लाग्यो। अलिअलि केही पैसा बोकेर आएको हुँदा दुई रात त होटलमा बसे। सुरुमा त सानो बच्चा बोकेको देखेर कसैले बास दिएन, तर अनेक बहानाबाजी गरेर बसे। राति कोठामा बस्थे भने दिउँसो कतै केही काम पाइन्छ कि भनेर सहर डुल्थे बाबुलाई पिठोमा बोकेर। तर जे देखिन्छ जे सोचिन्छ त्यो सत्य कहिले पनि हुँदो रहेनछ। काठमाडौँ सहर कामको अभाव नहोला, दुखी गरीबलाई सहारा दिने मान्छे पनि भेटौँला भन्ने सोच्थ्यो। तर सोच ठिक उल्टो भयो। यहाँ त दुखी गरीबलाई हेप्ने, दल्न खोज्ने, शोषण गर्न खोज्नेको जमात रहेछ। असहायलाई सहारा दिनुको साटो उल्टै फाइदा लिन खोज्नेको झोन रहेछ। बस्दै गएपछि बुझ्दै गए। काम खोज्ने क्रममा एक दिन एक होटलमा पुगे। मेरो बारे सबै सोध्यो। मैले सबै आफ्ना दुःख सुनाए। मेरा दुःख सुनेर काम दियो मलाई। केही समय काम गरे। काममा बस्ने क्रममा जम्मा महिनाको 1000 कुरा भएको थियो र गर्दै पनि थिए। एक दिन साउ मेरो नजिक आयो र भन्यो, नानी तेरो लागि एउटा काम छ, गर्छेस? त्यो काम गरिस् भने तैँले 5 महिनामा कमाउने पैसा एकचोटिमै कमाउन सक्थेस्। मैले अनकनाउँदै भने, कस्तो काम अङ्कल? उहाँले भन्नुभयो, जा माथिको 202 नम्बर कोठामा जा, त्यहाँ गएपछि सब बुझ्छे। केही नराम्रो होला भन्ने सोच नै आएन। नानी सुतेको थियो, त्यही राखेर गए म 202 नम्बरको कोठामा। जब ढोका खोलेर भित्र पसे, त्यहाँ यही 35-40 वर्ष उमेरको मान्छे बसेको थियो। उसलाई देखेर दसङ्ग भए म, तर नडराई भने। तल साउले यहाँ जाऊ भन्नुभएको थियो, किन होला सर? उसले भन्यो, पहिला ढोका लाऊ। मलाई डर लाग्यो, ढोका नलाई चुप बसे। उसले भन्यो, ढोका लाऊ। मैले झस्केर ढोका लाए अनि भन्यो, यहाँ आऊ। म डराई डराई उहाँको छेउमा गए। ऊ बोल्यो, हेर नानी, तिमी नडराऊ, नआत्यौ पनि। धेरै दिनदेखि मैले तिमीलाई याद गरिरहेको छु। तिमी परिवारबाट बिछडेकी कोही नभएकी दुःख पाएकी मान्छे रहेछौ। तिम्रो छोरो पनि रहेछ थाहा पाए मैले। अनि भन, कति वर्ष भयो? मैले भने, 16 वर्ष। उसले भन्यो, हेर यति कलिलो उमेर यो ठाउँ तिम्रो लागि ठिक छैन। त्यो साउले अहिले किन तिमीलाई यहाँ पठाए थाहा छ? तिमीलाई मसँग सुताउन, तिम्रो इज्जत लुट्न, त्यो पनि 7000। म उसको कुरा सुनेर जसङ्ग भए। 5000 आउँछ भनेको कारण त यो पो रहेछ, उसले सम्झाउँदै भन्यो। यो ठाउँ तिम्रो लागि सुरक्षित छैन नानी। म तिमीलाई नानी नै भन्छु, म तिमीलाई आफ्नै मान्छे सम्झिन्छु। तिमी मसँगै हिँड, यहाँ बस्यौ भने तिम्रो जीवन बर्बाद हुन्छ। तिमीले कहिले पनि भविष्य बनाउन सक्दिनौ, सँगै तिम्रो छोराको भविष्य पनि बर्बाद हुन्छ। मेरो पनि आफ्नो भन्नु कोही छैन। श्रीमतीको दुर्घटनामा मृत्यु भयो, त्यो घर सुनसान छ।

किन मेरो मनले तिमीलाई खायो तर गलत नियतले हैन तिमीलाई सहयोग र उद्धार गर्ने उद्देश्यले बस म उहाँको कुरा सुनिरहे केही बोलिन अन्त्यमा भन्नुभयो जान्छौ मसँग मैले भने अंकललाई सोध्नुपर्छ उहाँले भन्नुभयो अरे लाटी तिम्रो अंकलले त तिमीलाई आफू पैसा कमाउने भाँडो बनाउँछ अहिले के गर्यो देखिनौ उहाँको कुरा एकतालमै बुझेको जसरी मैले भने हुन्छ उहाँले मेरो गालामा समाउँदै भन्नुभयो सेबास त्यो पल नै त्यो अंकलले मलाई आफ्नो गाडीमा राखेर लिएर जानुभयो जब उहाँको घर पुगे म हेरेको हेरे भए ठूलो घर थियो तर सुनसान उहाँले भन्नुभयो अबदेखि तिम्रो घर यही हो त्यही दिनबाट मेरो भाग्य बदलियो उहाँसँग बस्दा नराम्रो केही भएन पैसा र पावरको कारण मेरो नागरिकता पनि बनाइदिनु भयो सँगै मेरो छोराको जन्म दर्ता पनि जन्म दर्तामा बाउको नाम लेख्ने ठाउँमा उमेश बस्नेत अर्थात उहाँको नाम थियो उहाँसँगको भेट बसाईले के कुरा प्रष्ट पार्यो भने सबै लोग्ने मान्छे खराब हुँदैनन् जन्म दर्तामा छोराको उहाँकै नाम मेरो नागरिकतामा उहाँकै नाम बिहे दर्तामा उहाँकै नाम यति सबै हुँदा पनि श्रीमानको हक कहिले पनि जताउनु भएन सधैँ नानी भनेर बोलाउनुहुन्थ्यो कहिले काहीँ गाला तान्दै जिस्काउनुहुन्थ्यो बस त्यति यसरी करिब 7-8 महिना बिते त्यो घरमा बसेको पनि एक दिन घरमा बसिरहेकी थिएँ पल्लोपट्टि छिमेकीको आवाज आयो नानी नानी उमेश दाईको कार एक्सिडेन्ट भएर वीर अस्पतालमा हुनुहुन्छ अरे तिमी हिँड उहाँको यति कुरा सुन्ने बित्तिकै म डराएँ र केही पनि नसोची उहाँसँगै वीर अस्पताल पुगे म उहाँ त्यहाँ जीवन मरणको दोसाधमा हुनुहुन्थ्यो जब म पनि त्यहाँ पुगेँ मैले उहाँको अनुहार देख्न पाइन उहाँ बित्नुभयो भन्ने खबर प्राप्त भयो कागजी रूपमा उहाँकी श्रीमतीको नाताले अन्तिम पटक उहाँको अनुहार हेर्ने मौका मिल्यो मलाई र हेरे पनि जब अनुहार हेरे उसै आँखाबाट बड़ा आँसुका धारा बगे सोचे म कस्तो अभागी जो मेरो जीवनका प्रिय छन् ती सबैसँग यति छोटो भेट किन जसले मलाई धेरै माया गरे मेरी आमा मेरो एक्लो प्यारो भाइ श्रीमान राजा उहाँ जसले अन्धकारबाट उज्यालोमा ल्याउनु भएको थियो साह्रै अभागी रहेछु म आफ्नो भन्ने उहाँको मनै भएको हुँदा सबै काम आफैले गरे त्यसपछि त्यो घरमा सिर्फ म र मेरो छोरा फर्किने सोचिन मैले त्यो स्वार्थी शहरमा एक्लै र त्यो गाउँ जहाँ मेरा आफ्ना थिएनन् भाग्यमानी त हुँ म भाग्यले जुराएर यहाँ आए यहाँ ल्याइ पुर्यायो तर हरेक पाइलामा आफ्नाको मृत्यु सहेर त्यसैले त्यो भाग्य कहिले पनि खुसी लाग्दो र आफ्नो लाग्दो भएन अभागी नै सही आफ्नो छोराको लागि उसको भविष्यको लागि यही बाटो रोजे मैले र यही बाटोमा अघि बढिरहे जहाँ म अभागीलाई भाग्यले जुराएर दिएको थियो।

भर्खरै तपाईहरूले सुन्नुभयो कथा अभागीको यो तेस्रो भाग। यहाँसम्म आइपुग्दा कस्तो लागिरहेको छ, पुण्य जस्तो लागेको छ त्यस्तै प्रतिक्रिया दिन सक्नुहुन्छ। त्यसको लागि ठेगाना कार्यक्रम गीती कथा रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz चरीकोट चरीघ्याङ दोलखा। इमेल मार्फत पनि पत्रचार गर्नुहोला। इमेल ठेगाना हो radiosailung@gmail.com। भन्दै यति राम्रो कथाको लागि लेखिका अम्बिका पाण्डेलाई धन्यवाद। कथा सुन्नुहुने तपाईँ सम्पूर्णमा पनि आभार व्यक्त गर्दै आजको बसाईबाट प्रदीप सेन्चुरी बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् जी क्या हो
1: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ
0: ए छोरी पो हेर न छोरी विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो
1: ल बुबा अब तपाईँ ढुक्क हुनुहोस् तपाईँको सपना अब पूरा हुनेछ किनकि हाम्रै चरिकुटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर
3: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम कर्णाली पुल महाकाली पुल घोडाघोडी ताल कैलाली बुद्ध जन्मभूमि कपिलवस्तु श्रीजी शाश्वत धाम नवलपरासी देवघाट धाम चितवन पशुपतिनाथ काठमाडौँ
2: भारततर्फ हरिहर क्षेत्र पटना मातृ मोक्ष धाम पुन पुन महाश्रद्धा स्थल गया काशी विश्वनाथ चौरासी घाट दर्शन विन्ध्याचल पर्वत बिन्दावासिनी त्रिकोण यात्रा प्रयागराज स्नान मनगद कृपालु धाम नैमिषारण्य अयोध्या श्रीराम जन्मभूमि मथुरा गोकुलधाम वृन्दावन गोवर्धन हरिद्वार ऋषिकेश परमार्थ निकेतन रामझुला धारीदेवी यमुनोत्री गंगोत्री केदारनाथ बद्रीनाथ माणागाउँ कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस् प्रस्थान मिति 2083 साल भदौ 29 गते यात्रा अवधि 25 दिन लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ
3: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841870793 पान पसल साडु बाटो चरीकोट विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि साटो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको साथै काँचो र भुटेको तोरीको तेल रायोको तेल आलस र सरसोको तेल उपलब्ध छन् लोकल चामल लोकल दाल गेडागुडी पिना ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु किसमिस ओखर हाडे बदाम छोकडा फर्सीको बिहा खजुर कालो मिश्री खुरपानी सूर्यमुखीको बिहा नरिवल अन्जीर मक्खन आदि थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060 प्रकाश थापा 9844554060 नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा
4: आज त साँच्ची नानीको जन्मदिन पो हो त केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब
5: हाउ नानीको आज जन्मदिन पो हो हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि हौ पलाञ्चोक बेकरी छँदैछ नि त्यतैतिर जाने हौ 15 मिनटमा केक बन्छ ल्याउने
2: हाम्रा सेवा तथा सुविधाहरू केक पप पाउरोटी बम अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
6: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987 सरिस्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988 पलाञ्चोक बेकारी साध्यो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै
2: पौरखी कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
7: यस सहकारी संस्थाको मिति 2083 साल साउन 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार सहकारी संस्थाको 17 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई आआफ्नो पासबुक साथमा लिई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभा हुने मिति 2083 साल भदौ 20 गते शनिबार, समय बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म, स्थान राइजिङ हिम्स एकेडेमी भीमेश्वर नगरपालिका 6 दोलखा।
7: साधारण सभाका कार्यक्रमहरू वार्षिक प्रगति प्रतिवेदन र आगामी नीति तथा कार्यक्रम प्रस्तुत, आर्थिक लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण,
2: विनियम संशोधन सम्बन्धमा आर्थिक प्रशासन कार्यविधि तथा बचत नीति पुनर्लेखन सम्बन्धमा, ऋण नीति कर्मचारी नियमावली र निर्वाचन कार्यविधि संशोधन सम्बन्धमा,
7: उत्कृष्ट शेयर सदस्यलाई सम्मान कार्यक्रम तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, संचालक समितिको राजीनामा स्वीकृत सम्बन्धमा, सम्पत्ति शुद्धिकरणको निवारणको लागि संस्थाको रणनीति सम्बन्धमा, निर्णय प्रमाणीकरण कर्ता छनौट सम्बन्धमा र विविध।
2: यस सहकारीका बाल सदस्य वा यस सहकारी संस्थाका शीर्ष सदस्यहरूका छोरा छोरी मध्ये 2082 सालमा संचालित एसईई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी भाइ बहिनीहरू मध्ये छात्रतर्फ एकजना र छात्रातर्फ एकजनालाई सम्मान गर्ने कार्यक्रम समेत रहेको हुँदा लब्धाङ्ग पत्र संस्थाको कार्यालय वा संस्थाको इमेल pourakhi076@gmail.com पठाउनु हुन अनुरोध छ।
7: साथै सम्पूर्ण शेयर सदस्यहरूलाई आफ्नो बचत तथा ऋणको किस्ता नियमित गर्नुहुन अनुरोध गर्दछौं। 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित नबुझाउने शेयर सदस्यहरूलाई साधारण सभामा भत्ता सुविधा प्रदान नगरिने बेहोरा समेत जानकारी गराइन्छ। बाल सदस्यहरूलाई बचत खातामा नै शैक्षिक प्रोत्साहन खर्च उपलब्ध गराइने हुँदा उपस्थित हुनु नपर्ने बेहोरा समेत जानकारी गराइन्छ। साथै उक्त दिन शेयर सदस्य बन्नको लागि विशेष छूट प्रदान गरिएको छ।
2: हरिहर प्रसाद न्यौपाने अध्यक्ष पौरखी कृषि सहकारी संस्था लिमिटेड भीमेश्वर नगरपालिका वडा नम्बर 6 दोलखा।
8: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
8: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
8: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेसन हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य,
8: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
9: The Rising Star.
10: Rising Star?
9: Rising Star?
11: Yes, the Rising Star School.
12: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
11: तीन दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
12: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
11: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरिकोट दोलखा
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: छैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायो?
1: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा, सम्पर्क नम्बर 98511-65046।
3: अविनाश, तिमी किन निराश छौ त?
4: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
3: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440-59929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 98440-30282।
6: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना।
7: संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा एकाइ गत रूपमा सञ्चालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
6: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन,
7: आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल,
6: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल,
7: नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू,
6: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न चेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध
7: साधारण सभा हुने मिति र स्थानहरू। मिति 2083 साल असोज 8 गते, भीमेश्वर नगरपालिका 5 विसुनटोल, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 8 गते भीमेश्वर नगरपालिका 5 घोकशिला, समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
6: असोज 9 गते सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 10 गते सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
7: असोज 11 गते सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाघखोर, समय बिहान 8 बजेदेखि 11 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23। असोज 11 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी, समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
6: असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ, समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9842-42-7517।
7: असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडे खानी, समय बिहान 7 बजेदेखि 9 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9742-42-7517। असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 भैंसे बजार, समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9742-42-7517।
6: असोज 15 गते मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सभा हल, समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844-30-77-72। असोज 15 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ, समय बिहान 8 बजेदेखि मध्याह 12 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844-23-63-23।
7: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन, समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844-23-63-23। असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय, समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844-40-68-24। र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण, समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844-23-63-23।
6: साधारण सभामा उपस्थित सेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको सेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848-28-75-55, 9844-23-63-23, 9845-78-88 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक, श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा।
8: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता।
9: हत्तेरिका फस्यो यार, फेरि
10: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
9: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
11: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
9: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोट तिर लाग है साथी हो।
12: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
11: हाम्रा सेवा तथा सुविधाहरू,
9: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू कोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ, प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-000-844, 9848-73-107 र 9855-00-19। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। हजार भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ, बद्रीनाथ, यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
4: बुबा, एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
3: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
4: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकुटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
6: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
5: भारततर्फ हरिहर क्षेत्र पटना, मातृमोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारीदेवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
6: थप जानकारीका लागि विष्णु अधिकारी, सम्पर्क नम्बर 98 41 87 09, पान पसल साडु बाटो चरीकोट।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: आया आया
1: हैन ए हजुरआमा के भयो आया आया भन्दै हुनुहुन्छ त सन्चो छैन कि के हो
0: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु बसे उठ्न सकिँदैन उठे बस्न सकिँदैन कहिले हात गोडा दुख्छन् कहिले ज्यान पुरै दुख्छ कहिले रमरम र झमझम हुन्छ अस्पताल गएर कति औषधि मुलो गरिसके ठिकै भएको छैन
1: ए त्यसो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न
0: किन र बाबु उहाँलाई भेटेर के हुन्छ र
1: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको नसा च्यापिएको शरीरमा रमरम गर्ने झमझम गर्ने दुख्ने पोल्ने काम्ने छोप्ने ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा वायु देवताको पूजापाठ गर्नु परेमा नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरू हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ हजुर विस्तृत जानकारीको लागि श्रद्धेय गुरू हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्क नम्बर 9844-2124-35 र 01-43-71-447 विस्तृत जानकारीको लागि जय होस युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ

0: हार्दिक निमन्त्रणा। पूर्ण ब्रह्म परमात्मा श्री कृष्ण जी का असीम कृपाले सदाझै यस वर्ष पनि बीचक चर्चा तथा श्रीकृष्ण कथा को विशिष्ट सप्ताह आयोजना गरिएको छ। यस अनुष्ठानमा समादरणीय पण्डित श्री सुमन सिलवाल ज्यूको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन हुने हुँदा सातै दिन सपरिवार उपस्थित भई कथा श्रवण गरी आत्मीय लाभ लिनु हुन हार्दिक निमन्त्रणा गर्दछौं।
1: कार्यक्रमहरू मिति 2083 साल भदौ 13 गतेदेखि 19 गते श्रीकृष्ण जन्माष्टमीसम्म, समय प्रत्येक दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म, सेवा पूजा आरती र पुष्प अर्पण 10:30 देखि 11 बजेसम्म, स्तुति गायन 11 बजेदेखि दिउँसो 2 बजेसम्म, बीतक चर्चा कथा 2 देखि अपरान्न 3 बजेसम्म श्रीकृष्ण कथा, अपरान्न 3 देखि 4 बजेसम्म भजन कीर्तन, नृत्य र प्रसाद वितरण।
0: स्थान नवनिर्मित कृष्ण मन्दिर भीमेश्वर नगरपालिका छ, कोला डाँडा रामकोट। भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी श्रीकृष्ण झूला सहित विशेष मेला मनाइनेछ। अध्यक्ष कृष्ण प्रसाद सुवेदी, सदस्य बाबुराम फुयाल। थप जानकारीको लागि सम्पर्क नम्बर 9844014783। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटि देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी, डुबाटे पार्टी, दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौं।
2: कति बिग्रेको हो?
3: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
3: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
4: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
3: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार। होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
1: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
3: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन, मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
3: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
3: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसलसँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
5: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
6: हाम्रा सेवाहरू
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरा 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
3: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
6: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
3: हाम्रा अन्य थप सेवाहरू, इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949412020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
7: ड्राइभर म माइलो मोटर चलाउँदै
8: ए माइला गुरुजी।
9: हजुर साहब,
8: लाइसेन्स निकाल्नु न त गुरु।
9: लाइसेन्स ला, लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
8: चुप।
10: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिट विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
1: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
3: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
3: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊं।
11: यो रेडियो सैलुङको समय सूचक हो।
1: यति बेला बेलुकीको 10 बजेको छ।

ನಾರಾಯಣಂ ಅವಯೋ ಬದಾಯಿನಿ ವೇಗು ಶ್ರೀ ಹರಿವಂಶ ಪುರಾಣ ಹರಿವಂಶ ಪ್ರಭುಗು ಅಧ್ಯಾಯಲ್ಲಿ ಕತಿ ಗುರಿಯಾಗುವ ವಿಸ್ತಾರ ಗಳಿಂದ ಬಂದಿಗನು ಸುನ್ನು ಸೌನಗಾದಿ ಬನಿಗನು ಸೌನಗಾದಿ ನಾವರಿಗ ಅಠಾಶಿ ಹಜಾರು ಶರೀರ ಪ್ರತಿ ಗುರು ಶುದ್ಧ ಜಿಲ್ಲೆ ಬತವನು ಭೋ ಸೈನಿಕ ಅಧಾರು ಲಿಯರೋ ಯಥ ವೈಷಂ ಪಾಯನ ನಾಮರಿಗ ಗುರು ಲೀ ರಾಜ ಜನ್ಮಿ ಜಯಲೆ ಬತವನು ಭೋ ಸೈನಿಕ ಅಧಾರು ಲಿಯರೋ ಆಮ್ರಾ ಆದರಣೀಯ ಶ್ರತ ಮಹಾನ್ ಮಹಾಭಾರ ಮಂಜಾಯಿಕನ ಯೋಗ ಕಥಾರು ಪ್ರಸ್ತುತ ಗಾಜನ ಅವ ತ್ಯಸೈ ಭಾವಕಮ ತಪಟಿ ಕೆ ಬೋಧ ಬನ್ನಿ ಸಲ ಮನೆ ತ್ಯಸಾರಿ ಜೊ ಸಾರಾ ಕೆ ಚೀಜರು ಠೇಗಾಣೆ ಹೇಳೋಸ್ ಅಲ್ಲಿ ಗರೆ ಅವ ಉತ್ತಪಟಿ ಜೊ ಪಿತೃಲಾಯ ಅಲ್ಲಿ ನ ಚಲ್ನೆ ಅಚಲ್ ಚೀಜರು ಕೈಲಿ ಪಿನ್ ಜಡಾವನು ಹುದೈನ ಹೆ ಮಹಾರಾಜ ಅವ ಫುಲ್ ಮ ಚಲ್ನೆ ಅವ ತ್ಯಸಾರಿ ಜೊ ಛಾವಡಾ ಫುಲ್ ಹುಂಚನ್ ರೆ ಬನ್ನಿ ಛಾವಡಾ ಫುಲ್ ನ ಚಲ್ನೆ ಹುಂಚನ್ ಕುನ್ ಕುನ್ ಕೇತಗಿ ಭಯೋ ಕರಬೀರ ಭಯೋ ಬಗುಲ್ಲ ಭಯೋ ಕೇತಗಿ ಕರಬೀರಂ ಜ ಬಗುಲ್ಲಂ ಕುನ್ ದಗಮ ತದಾ ಪಾಟಲಂ ಜೈವ ಜಾತ್ಯಂ ಜ ಷಡ್ಯತೆ पाटले जैव जाति पितृ हेर्दैन पर्छ भनेर भनिएको छ जस्तै यो केतकी केतकी फुलहरू सराउनु हुँदैन केतुकी फुल हुँदैन करबीरको फुल पनि हुँदैन केतकी करबीर हुन्छ बगुल्लाको फुल पनि हुँदैन पितृलाई चढाउनु कुन्द पुष्प पनि हुँदैन बगुल्ला कुन्दको त छ कुन्द पुष्प पनि हुँदैन पाटल भनेको रातो फुल पनि हुँदैन जैव जाति छ पहेँलो छ तापनि तर जाईको फुल पनि हुँदैन हजुर जाईको फुल पनि नचढाउनु होला जाईको फुलदेखि लिएर पातसम्म नै अनि खेरि त्यो जाईलाई त्यसरी जो पारस गरिराखेको छ पाटिलमा जैव जाति हुन्छ अनि यति छवटा फुलदेखि पितृ असाध्य खुसी हुनुहुन्छ हेर्नुहोस् अनि यति छवटा फुलबाट एकदम खुसी हुनुहुन्छ जस्तै जो उतापट्टि अगस्तीको फुल भयो भृङ्गिराज भयो तुलसी भयो सयपत्री भयो चम्पकहरू भयो अनि तिलको फुलहरू भयो तेल पुष्प हुन्छ साढे त्यो पितृपल्ला भयो ती छवटा फुलबाट खुसी ती छवटा फुलबाट त्यो त्यसरी पितृ खुसी हुनुहुन्छ अनि यी चिजहरू अनिखेर तयारी पारेर बस्ने सबै कुराबाट जो ठिक भइसकेपछि अनिखेर अब भोलिपल्ट जो उतापट्टि के भयो त भने यसलाई भनेदेखि श्राद्धको दिन उदय भयो उदय भइसकेपछि अनि निमन्त्रणा गर्ने मानिसहरूलाई हामीहरूले अघिल्लै दिन यो भनिएको छ शास्त्रमा कस्तो त भने यसलाई भने भविष्य बसेर मात्रै अनि निमन्त्रणा गर्नु है जुनसुकै कुरामा पनि अनि उतापट्टि जुन सप्ताह पुराणहरू लाउनु पर्यो भने पनि अनिखेरि पूर्वाङ्गको भएपछि मात्रै अनिखेरि निमन्त्रणा गर्नु भनेर भनिएको छ अनिखेरि अगाडि नै गर्दाखेरिमा कथम कदाचित केही भएर रोकथोक भगवान गयो केही गरे भनेदेखि अनिखेरि बडो बर्बाद हुन्छ दुःख हुन्छ अनि कष्ट हुन्छ त्यस कारणले गर्दाखेरिमा अनिखेरि त्यस्ता किसिमका कुरोहरूलाई हामीहरूले बडो याद राख्नु पर्दछ यो महाराज हेर्नुहोस् यस्ता यस्ता किसिमले गरिकन उतापट्टि जुदाइ भए अनि निमन्त्रणाहरू हामीहरूले सकेसम्म अघिल्लै दिन गरेका छौँ त्यहाँबाट भएर बाँकी बखुता रहेछ नजिकै रहेछ भनेदेखि भोलिपल्ट बिहान गर्दा पनि हुन्छ भोलिपल्ट बिहान उदय भयो उदय भइसकेपछि उपरान्त हामीहरूले त्यहाँबाट अलिखेरि फेरि स्नान गर्ने फेरि स्नान गर्ने शुद्ध भनी शुद्ध कपडाहरू चाहिँ फेर्ने त्यहाँबाट अनिखेरि यज्ञ पवित्र शुद्ध जनैहरू फेर्ने महाराज अब त्यो भइसकेपछि त्यहाँबाट अनिखेरि सबै ठिक्क पार्ने श्राद्धका चिजहरू भए अब यस्ता जो तेल भए कुष्पहरू भए जवहरू भए हरेक किसिमका जुन चिजहरू मोटोहरू भए अनि यस्ता दही दुध घिउहरू भए अनि यहाँ जो मह हेर्नुहोस्

चो फुल्न चोख्याइकन जो त्यो बासी थाल भाँडामा हामीहरूले खाना खानाले गर्दा कलिले मौका पाउँछ। अनि अब उतापट्टि कस्तो त पनि मसला पनि घरमा जो जुठा भाँडाहरू त्यस्तै खाना खाएर जुठा भाँडा राख्यो, अब कसैले चाहिँ बेलुकाका भाँडा बाँध्ने चलन हुँदैन, अनि फेरि त्यसरी जो जुठा भाँडा राख्ने घरमा जुठो राख्ने त्यस्तो भयो भनेदेखि कलिले मौका पाउँछ महाराजहरू त्यसमा जुन देवता पितृहरू आउँदैनन्। अनि फेरि घर त शुद्ध पो पार्नुपर्छ त लहरीपर्छ त बिहानको पनि जुन चट्ट खाना खाइसकेपछि अनि भाँडा बर्तन जुन एकदम राम्रोसँगले जुन सोचोको पार्ने भयो नि अनि फेरि अनि सबै भाँडा बर्तन शुद्ध पारेर त्यहाँबाट राख्ने अनि फेरि अब उतापट्टि चाहिँ बेलुकामा पनि भाँडा बर्तन शुद्ध पार्ने अनि भएका जुन आफ्ना आङफरे करुवाहरू जे जे छन् ती शुद्ध पारेर त्यहाँबाट त्यहाँमा भरिभरि चाहिँ पानी राखेर अनि फेरि सकेसम्म चाहिँ मास्टर फुल पनि राखौँ अनि फेरि त्यस्तो पारेर त्यहाँबाट अनि फेरि चट्ट राख्नुपर्छ महाराज। अनि फेरि एकदम सीताले गरिकन के हुन्छ अनि फेरि जो पितृ देवताहरू जो बेलुका खाना भनेर आउँछन् आइसकेपछि उपरान्त अब शुद्ध छ भनेदेखि जो पितृ देवताले खाएर शुभ आशीर्वाद दिएर हिँड्दछन्। अनि यदि रहेनछ भनेदेखि कस्तो हो त भनेपछिलाई भनेदेखि त्यस्तो जुठो रहेछ अथवा बासी रहेछन् अब त्यस्तै रहेछ उस्तै रहेछ भनेदेखि अनि फेरि जो पितृहरू जो परैबाट फर्केर जान्छन् पितृले श्राप दिन्छन्। त्यस कारणले गर्दाखेरिमा यो जुठ बिटुवल कहिले पनि राख्नु हुँदैन घरमा, साह्रै राम्रो गर्नुपर्छ, साह्रै चोखी नीति पार्नुपर्छ। लहरी बसेपछि अब त्यो भान्साको काम सम्पन्न भइसकेपछि उपरान्त सफा सफा पार्नुपर्छ। अनि त्यसरी अब उतापट्टि जो गाईका गोबरले लोटाउने भनेर अनि फेरि त्यसरी जो पोतपात पार्ने चलन अघि अघि त्यस्तो थियो महाराज, अघिको चलन ठिक थियो। अब अहिलेमा पनि जो ठिक छ, अहिलेमा पनि जुन किसिमको जो छ तापनि त्यसलाई सोरसार पार्ने भन्ने अनि पानी छिट्ने हरेक गर्ने अनि फेरि सारा सम्पूर्ण कुरा अनि फेरि त्यसलाई शुद्ध पार्नु पर्दछ। यो महाराज अहिले बेठिक अघि ठिकको कुरा होइन, अघि पनि ठिक हो अनि फेरि अहिले पनि जो ठिक छ अनि फेरि जहिले पनि जो ठिक हुन्छ अनि यस्ता यस्ता किसिमले गरिकन जुन पार्नुपर्छ अनि फेरि त्यो हुन्छ। जस्तै जो हजुर हाम्रो घरका छेउमा ठुलो रुख हामीले कहिले पनि नपालौँ, किन नपालौँ भने त्यो ठुला रुखमा भूत प्रेतहरू आएर बासो गरेको हुन्छ लहरीबस त। अनि खेरि अब पितृहरू हजुर हामीलाई जो शुभ आशीर्वाद दिन र हामीहरूले दिएको जो बिहानको जो तर्पण पानीहरू खानको खातिरमा दिनैपछि आउनुहुन्छ, दिनैपछि त्यो पितृ आउनुहुन्छ। पितृ आउँदाखेरिमा ओहो लो म मेरा जुन हो सन्तानले मलाई जो उतापट्टि जल तर्पणहरू केही गर्नुहुन्छ अनि बिहान स्नान गर्दाखेरिमा त्यस हेतुले गर्दाखेरिमा मैले त्यो ग्रहण गर्न र उनीहरूलाई शुभ आशीर्वाद दिनको खातिरमा मैले जानुपर्छ भनेर अनि खेरि आउनुहुन्छ। आइसकेपछि उपरान्त महाराज अनि त्यसरी जो हामीहरूले दिएको जल तर्पण खाएर हामीलाई शुभ आशीर्वाद दिएर त्यहाँबाट जानुहुन्छ, प्रत्येक दिन आउनुहुन्छ पितृ। अनि यदि घरको छेउमा ठुलो रुख रहेछ भनेदेखि त्यसमा भूतप्रेत बसेको हुन्छ, भूतप्रेतहरू बसेको हुनुहुन्छ अनि खेरि त्यो भूतप्रेत बसेको त्यस्तो किसिमको रुख रहेछ भनेदेखि भूतप्रेतदेखि पितृ डराउँछ, पितृ डराउँछ र त्यहाँबाट त्यतैबाट फर्केर जान्छन्, हामीलाई जो श्राप दिन्छन्। त्यस कारणले गर्दाखेरिमा घरको वरिपरि ठुलो रुख कहिल्यै पनि कहिले पाल्नु, हे महाराज हेर्नुहोस् त्यसले गर्दाखेरिमा हजुर हामीलाई बाधा पर्दछ। अनि पहिलो त उतापट्टि जब हावा पत्ता लाग्दाखेरिमा त्यो रुख ढाल्यो भने घरलाई केही बाधा पर्ला, गोठलाई बाधा पर्ला, हरेक किसिमको चाहिँ बाधा पर्ला एक। अब दोस्रोमा के हो त भन्ने सल्लाह भने उतापट्टि चाहिँ पितृहरूलाई पनि त्यसरी चाहिँ बाधा पर्ने रहेछ, त्यो पितृलाई बाधा पर्नु नै त्यो बाधा के हो भन्ने सल्लाह भने हामीलाई पर्नु हो। अनि त्यस कारणले गर्दाखेरिमा अनि फेरि बडो विचार गरेर काम गर्नुपर्छ। यो महाराज हेर्नुहोस् अनि जब त्यस्तो भएर सबै कुरा ठिक ठाक पारेर अनि खेरि श्राद्ध भूमिमा बस्नुपर्छ, श्राद्ध भूमिमा बस्नुपर्छ। श्राद्धमा जो बस्दाखेरिमा सम्पूर्ण श्राद्धलाई चाहिने जो भाँडाकुँडाहरू सबै तामाको चाहिन्छ, आङखरादेखि लिएर पूजा थालीदेखि लिएर सारा सम्पूर्ण चिजहरू तर्पणका भाँडाहरू भए अनि खेरि यस्ता यस्ताको जो किसिमले गरिकन विष्णु पादुकाहरू भए यी आदि गरेका चिजहरू सबै नै कस्तो त भन्ने सल्लाह भनेदेखि तामाकै तामाको चाहिन्छ महाराज हेर्नुहोस्। अनि खेरि आगो बोक्ने जो धुपौरोहरू फलामको धुपौरो पितृका खातिरमा कहिले पनि चलन नगर्नु, फलामका जुन हो चिज अनि आङफरा लोटाहरू भए अनि अब यस्ता थालीहरू भए यस्ता यस्ता किसिमका चिजहरू तामाको भन्दा बाहेक अरू त्यो नगर्नु, किन त्यसदेखि जो पितृहरू डराउँछन्, पितृहरू आउँदैनन्। यो महाराज हेर्नुहोस् तामाकाबाट जो खुसी भएर जो आउँछन् अनि खेरि चरेसको जो चिजहरू देखेर खुसी हुनुहुन्छ अनि खेरि उतापट्टि जो तामाकोबाट खुसी हुनुहुन्छ पितृहरू अनि खेरि त्यस्तो गर्नुपर्दछ। थालीदेखि लिएर सारा सम्पूर्ण चिज तामाकै तामाको तयारी पार्नुपर्दछ। अनि खेरि अब यसरी जुन धुपौरो गर्नु पर्यो भने अब सकेसम्म जो माटाको होस्

माटोको भौरो उत्तम हुन्छ, अब त्यति रहेनछ भनेदेखि तामाकै धुपौरो पाइन्छ। यो महाराज हेर्नुहोस् अनिखेरि जो तामाकै धुपौरोहरू त्यसरी जो धुपहरू गर्नुपर्छ, बत्ती पाल्नुपर्छ महाराज, मजाले जो बत्तीहरू भिजाएर कायदा साफले गरिकन त्यो हो आँगाको फुलुङ्गमा फुत्त फाल्दैन चलन छ काटेको बत्ती नबालिकन, कसैको त्यसो गरे देखिया छ, तर त्यस्तो कहिले पनि नगर्नु। त्यो बत्तीहरू फेरि एउटा मात्रै बत्ती पनि बाल्नु हुँदैन महाराज, त्यसलाई जोर पारेर बाल्नु पर्दछ। अनि अब धेरै नै जो गुजुटै धेरै बाल्नु झन् राम्रो, त्यहाँबाट भएन पनि अब उता धेरै रहेनछ र थोरै बाल्नु पर्यो भने पनि अनिखेरि जोर बत्ती अनिखेरि दुईटा जोडेपछि अनिखेरि एउटा बन्छ, त्यो दुईटाको एउटा बन्छ अनिखेरि झट्ट बाल्नुपर्छ। त्यसलाई जो सलैहरू इत्यादि जो ल्याएर त्यहाँबाट अनिखेरि त्यसबाट जो सल्काइदिनु पर्छ अनिखेरि मजाले जो जोतिदिनुपर्छ महाराजहरू, त्यस्तो भएर अनि त्यहाँबाट धोप धुहारहरू गर्नुपर्छ, सारा सम्पूर्ण कुरो गर्नुपर्छ, मह खुदाको धुपहरू भयो अनि हरेक घिउको धुपहरू भयो, यस्ता यस्ता किसिमको जो धुपहरू पितृलाई असाध्यै मनपर्छ अनिखेरि अब त्यो गर्नुपर्छ, सिनको धुपहरू भयो, यस्ता यस्ता किसिमका चिजहरू अनि हामीहरूले जो गर्नुपर्दछ महाराज, त्यहाँबाट श्राद्ध गर्दै गर्दै गर्दै गर्दै गर्दै लग्यो, श्राद्ध गर्दै गर्दै लगिसकेपछि उपरान्त त्यहाँबाट अनिखेरि पितृका खातिरमा जो तर्पण गर्यो, पितृलाई जो तर्पण गरिसकेपछि अनिखेरि सारा सम्पूर्ण चिजहरू हेर्नुहोस्। अब पितृको नाम जानिएन त अब के गर्ने त, भनेर जो भनिन्छ क्या, त पितृको नामै जानिएन बर्बादै भयो भनेर भन्यो, त्यो बर्बाद मान्नु हुँदैन, पितृको नाम जान्नै पर्छ भन्ने कुरो छैन। अब एउटा श्राद्ध गर्ने पितृको नाम भएपछि अथवा अरू कुनै तर्पण गर्नेको विषय चाहिँ कुनै कुनैको विषय चाहिँ आएन भनेदेखि जुन मान्छे सम्झिदिउँ न हामी, जुन मान्छेको नाम ल्याउँ न, अथवा जुन अनि सानी आमा अथवा साना बुबा, ठुली आमा ठुला बुबा, अथवा कोही मामा अथवा माइजू, अनिखेरि मालका हजुर बुबा हजुर मुमाहरू भए, अनिखेरि यस्ता त्यो तिन पोस्तेहरू भए, अब यस्ता यस्ता किसिम गरेर आफ्नै वंशका पनि जुनसुकै पनि अनि यस्तै जुन दाजुभाइहरू भाउजुबारीहरू भए, अनिखेरि यस्ता काका काकीहरू भए, अनिखेरि यस्तो फुपू फुपाजू आदि गरिएका जुन पुरुषहरू र अनिखेरि यस्ता यस्ता किसिमको चिजहरूको यदि नाम जानिएन भने त्यो नाम भन्दा तपाईँको कस्तो भने त्यो मान्छे सम्झना गर्नु चाहिँ परिपक्का हुन्छ। किन नाम भन्ने कुरो त एउटा नाम त कतिजनाको जुदिया हुन्छ हुन्छ, त्यस कारणले गर्दाखेरि न ऊहो न ऊहो अनि अब त्यो भन्न सकिँदैन, त्यस कारणले गर्दा हामीहरूले जो मान्यो सम्झिनु जति राम्रो अरू कुरा केही पनि हुँदैन। अनिखेरि सम्झना नै ठुलो हुन्छ, सम्झनाको कोसेली बन्छ ए महाराज हेर्नुहोस्, अनि अब भनाइ नै छ सम्झनाको कोसेली भन्ने चिज कस्तो तपाईँले यसलाई भनेदेखि त्यसले मन खुसी पार्दछ, आहा ए फलानाले मलाई डाकेन है, ए सम्झिँदै सम्झेन भनेर भन्ने चलन हुन्छ क्या कसैले, ओहो सम्झेको थियो लो हामी गएर्थ्यौँ उहाँले कुरा त गरेका थियो है, यसरी उहाँलाई निम्त पुर्याउन सकिएन, बडो बर्बाद भयो त हेर्नु त, अनि निम्त पुर्याउनु पर्छ निम्त पुर्याउन सकिएन, त्यस्तो कमजोर भइयो बडो बर्बाद भयो भनेर त भनिहाल्छ भनेर भनिसकेपछि उपरान्त ए त्यसो भए त सम्झना त गरेछ है, कुरा गरेका थियो सम्झना गरेका थियो भनेपछि ल त्यसो भए त राम्रै भएछ त, सम्झना मात्रै पनि मेरो खात्रीमा गौरवमय भयो भनेर भन्ने त्यस्ता किसिमको जुन हो उतापट्टि कुरा हुन्छ। सम्झना भन्ने चिज त्यस्तो ठुलो हुन्छ महाराज, जुन सुकैलाई पनि हो त्यसरी सम्झिनु, पितृलाई सम्झिनु, उतापट्टि जो मानिसहरूलाई सम्झना गर्नु, अलिखेरि यस्ता यस्ता किसिमका कुराहरू अलिखेरि एकदम हामीहरूले याद गर्नुपर्छ। ए महाराज जन्मे जयो हेर्नु त भनेर जन्मे जयलाई जो वैष्णव पाइने नामरीको गुरुले यसरी बताउँदै हुनुहुन्छ र त्यसरी जो श्राद्धहरू गर्दै गर्दै गर्दै गर्दै गर्दै लाने गर्दै लगिसकेपछि उपरान्त अनि अब ती जो नैवेद्यहरू भए, अब यस्ता जुन सेलपुरीहरू भए, अनि खेरि कदली फल केराहरू भए, अनि खेरि हरेक किसिमको जो फुलहरू फलहरू भए, जनै भए सुपारीहरू भए, अनि यस्ता जो लुगा कपडाहरू भए, पितामह धरण पहेँलो कपडाहरू भयो, अनि खेरि यस्ता यस्ता किसिमको चिजहरू पितृलाई चढाउनुपर्छ, पिण्डदानहरू गर्नुपर्छ, अनि खेरि जो तर्पणहरू गर्नुपर्छ, अनि खेरि त्यो तर्पणहरू गर्दै ल्याउँदाखेरिमा त कस्तो त भने छैन भने हाम्रा पितृहरूलाई जो तर्पण सम्पन्न भइसकेपछि उपरान्त उतापट्टि के हुन्छ भनेसलाई भने हामीहरूले पालेका जो जीव जन्तुहरू पनि मरेका हुन्छन्, अनिखेरि ती पनि जो पितृ भएर बसेका हुन्छन् त्यसले पनि आशा गरेका हुन्छन्। अनिखेरि जो श्रीमद् भागवत सप्तम स्कन्दको अनि 14 अध्यायमा बताएको छ कि के बताएको छ, जीवराशि विराकिरण आण्डकोश गृभोमहन तन्मूल त्याज च्यु तेजिया सर्वजीवात्म तर्पण भनेर बताएको छ। अनिखेरि
त्यहाँ हेर्नु होला श्रीमद् भागवतको 14 अध्याय पढिपक्ष यो श्लोक त्यहाँ आउँछ। अब कति श्लोक भन्न चाहिँ मैले अहिले कमजोर भयो सकिनँ, त्यसैले गर्दा अध्याय मैले भने अनि खेरि स्कन्द भने अध्याय भने त्यही अध्याय पढ्दै लाँदा त त्यही भेटिजान्छ नि। अनि खेरि अब जुन हो श्लोक त्यही नै भयो, जीवराशि भिराकिर्ण आण्डकोश कृपमहन तन्मूला चुत त्याज चुत्याज्य सर्वजीवादो तर्पण सम्पूर्ण जो जीव जन्तुहरू तृप्ति भएर खाइदेऊ है भनेर भन्न त्यसरी जो भन्न खोजेको हो। अनि खेल जब त्यसो भएर जो तर्पण गर्नुपर्छ सम्पूर्ण जीव जन्तुलाई पनि जो खुसी पार्नुपर्छ, सबैलाई खुसी पार्नुपर्छ, अनि खेल पितृहरूलाई जो खुसी पार्नुपर्छ सम्पूर्णलाई खुसी पारेर त्यहाँबाट पुण्य नानीहरू सारा सबै कुराहरू सम्पन्न भइसकेपछि उपरान्त अनि खेरि यतापट्टि कस्तो त भने सधैँ पनि पाते प्रसादहरू लगाउने अनि यो सबै कुरा भने दान दक्षिणाहरू भयो। अनि खेरि अब यस्ता किसिमले गरिकन जो भजन आदि कर्महरू पनि अनि गुरुपुरदेखि लिएर आफूले त्यागिएका जो अतिथि वर्गहरू पाहुना पाछाहरू निम्ताहरूहरू सम्पूर्णलाई बडो सम्मानपूर्वकले गरिकन उतापट्टि जो भजनहरू गराउनु पर्दछ। महाराज हेर्नु जसलाई भनिन्छ के पितृप्रसाद, हे महाराज हेर्नुहोस् त्यस दिनको चिजबिज के हुन्छ पितृप्रसाद हुन्छ त सबै नै अनि यथायथा किसिमले गरिकन उतापट्टि जो गर्नुपर्छ। ए सौनक आदि नामहरूको 88,000 ईश्वर हो भनिकन 88,000 ईश्वरलाई गुरु सुतजीले बताउनु भएको र अनि सैनिक कथाहरू ल्याएर यतापट्टि वैषम पायन नामहरूका गुरुले राजा जन्मेजयलाई बताउनु भएको जुन किसिमको कथाहरू हुन् सैनिक कथाहरू ल्याएर यता हाम्रा आदरणीय श्रोता महानुभावहरूमा ल्याइकन यो कथाहरू चाहिँ प्रस्तुत गर्न लागिरहेका छ। यो कथाले धर्ममा धर्म अर्थमा सम्पत्ति कामनामै छ मुक्तिमा गति चार किसिमको फल मिलोस् अढैया शनिश्वरहरू शान्ति हुन् साढे सात आदि गरेका ग्रहहरू शान्ति हुन् उल्का प्रामरी शान्ति हुने राहु संकट आदि गरेका ग्रह शान्ति हुन् यहाँहरूको कल्याण होस् मंगल होस् पवित्र होस् उदय होस् अब यो सन्तानको खातिरमा राम्रो हुने पुराण हो सन्तानमा राम्रो होस् एकदम उतापट्टि जो भएका सन्तान रहेछन् जो रक्षा होस् अनि उतापट्टि जो हुनुपर्ने रहेछ भनेदेखि जो हुनुपर्ने सन्तानहरू फलुन् अनि सबै कुरा राम्रो होस् कल्याणै कल्याण मंगलै मंगल होस् विद्या बुद्धि पुरुषार्थ पराक्रमहरू बढेर जाओस् भनेर भन्ने यस्ता किसिमको जो शुभकामना शुभ आशीर्वादहरू गर्दै यो हो हरिवंश पुराण अनि जुन हो हरिवंश प्रभुको यो अध्याय गरिकन यथामति विस्तार गरियो। देवकी सुत गोविन्द वासुदेव जगतपते रक्ष मे स्तनयम् कृष्ण तमहम् शरणम् गत नारायण ओम श्री कृष्णार्पणमस्तु।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: कालिन्चोक गाउँपालिका सुन्द्रावती गाविस वार्ड नम्बर 9 देखि खड्का गाउँ पुमिसुवाला खड्का गाउँ बस्ने गोपी शिवाकोटी लाई मानव धर्म तर्फबाट यो आत्मज्ञानको तर्फबाट भजन आत्मज्ञानकै भजन राख्न रहर लागेको हुनाले मैले राख्न खोज्दैछु। सबैजना इष्ट मित्र भक्तजनहरूले सुनिदिनु होला भन्ने रहर पनि गरेको छु। आनन्द कन्द श्री सच्चिदानन्द भगवानको जय, श्री सद्गुरु महाराजको जय, सबै पूजनीय महात्माको जय, भगवान र भक्तको जय।
2: हरिमाया शिवाकोटी।

जुलाई सानी छ बुहारी भनेर सासुले धन्दा बढाउँछिन् ठुलो ठुलाई कसम प्रभु तेरो जेठो छोरो मेरो त्यावरमा जाली सुनर भाग्ने चाहिँ मतलब नगरिस बुहारी अर्थी सुनिले मेरा तेरा माइती पनि देखेको छु मैले खान्छन् भुटेको मकै